मा विभिन्न तहको कर्मचारी तथा पदाधिकारीमाथि अनुसन्धान अघि बढ़ाइएसँगै आयोगले सार्वजनिक प्रशासनभित्र मौलाउँदै गएको भ्रष्टाचारको जालो पैल्याउने प्रयास गरिरहेको छ। भ्रष्टाचारको जालोमा अख्तियारको शल्यक्रिया, सात मन्त्री सहित 549 कर्मचारी प्रतिवादी, 40,842 उजुरी शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।

0: Unlimited. Access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। कांग्रेसले 15 महाधिवेशनका लागि 73 जिल्लाका 6132 वडामा अधिवेशन सम्पन्न गरेको छ। बाँकी वडामा अधिवेशन सोमबार निर्वाचन हुने कांग्रेसले जनाएको छ। संस्थापन पक्षले धमाधम ओडा तहका अधिवेशन गरे पनि पूर्व सभापति शेरबहादुर देवा पक्षले पनि ओडा अधिवेशन बहिष्कार गरेको छ, जसका कारण कांग्रेसको आन्तरिक विवाद तल्लो तहसम्म पुगेको छ।
3: जलवायु परिवर्तनको जोखिम न्यूनीकरण र हिमताल संरक्षणको माग राख्दै मनासलु आधार शिविरमा आमरण अनसनमा युवा बसेका टेन्ट लगातारको हिमपातका कारण हिउँले ढाकिएको छ। मनासलु आधार शिविरभन्दा करिब माथि 4,900 मीटर उचाइमा अनसन बसेको स्थानमा शुक्रबार दिउँसोदेखि लगातार हिमपात भइरहेको छ।
2: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले संयुक्त राष्ट्र संघको महासभामा भोटेको सिविपदसँग जोड़िएका बहुआयामिक विषयलाई उठान गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई निर्देशन दिएको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले महासभामा सहभागी हुन जान लागेका प्रधानमन्त्री शाह र परराष्ट्र मन्त्री शिशिर खनाललाई नीतिगत निर्देशन दिएको हो। प्रधानमन्त्री शाह नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै असोज 6 गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
3: नेपाली कंग्रेसले 15 महाधिवेशन अन्तर्गत 6132 ओडामा अधिवेशन सम्पन्न गरी कार्यसमिति गठन र क्षेत्रीय प्रतिनिधि चयन भएको जनाएको छ।
2: भोटेकोशी नदीमा आएको बाढ़ी रसुवा र नुवाकोटको जलविद्युत आयोजनामा भौतिक क्षति पुर्याइसकै त्यसको प्रत्यक्ष प्रभाव दोस्रो बजारमा सूचीकृत प्रभावित कम्पनीहरूको शेयर मूल्यमा समेत देखिएको छ। आयोजना सञ्चालनमा अनिश्चितता बढ़ेपछि लगानीकर्ताको मनोबल कमजोर हुँदा सम्बन्धित कम्पनीको शेयर बिक्रीमा चाप बढ़ेको छ।
4: महाकाली
3: 15 अर्ब 5 करोड़ रूपियाँ रेमिट्यान्स भित्रिएको छ।
2: नेपाल राष्ट्र बैंकले 50 रूपियाँ दरको नयाँ नोट चलन चल्तीमा ल्याउने जनाएको छ। राष्ट्र बैंकका अनुसार नयाँ नोटको अगाडिको मध्यभागमा सगरमाथाको चित्र छ। उक्त नोटको बायाँ भागमा 50 अंकको पानी छाप छ भने गवर्नरको दस्तखतसँगै विक्रम सम्मत 2082 रहेको छ।
3: विदेशी लगानीकर्तालाई नेपालमा लगानीका लागि आकर्षित गर्न गर्ने माध्यम स्वचालित मार्ग बन्न थालेको छ। विदेशी लगानीका परियोजना स्वीकृति र रकम प्रतिबद्धता अनलाइन माध्यमबाट गर्ने गरी सरकारले शुरू गरेको स्वचालित मार्ग अटोमेटिक रूटतर्फ लगानीकर्ता शिफ्ट भएका छनृ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो, खुशीको कनेक्शन।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: कृषि विकास बैंक लिमिटेडको केवाईसी विवरण अध्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना। आदरणीय ग्राहक महानुभावहरू, बैंकिङ कारोबारलाई सुरक्षित, व्यवस्थित तथा प्रभावकारी बनाउनको लागि आफ्नो केवाईसी अर्थात ग्राहक पहिचान विवरण अध्यावधिक गर्नुहुन अनुरोध छ। साथै तपाईँको नाम, ठेगाना, मोबाइल नम्बर, पेसा, व्यवसाय, पारिवारिक विवरण वा अन्य व्यक्तिगत विवरण परिवर्तन भएको छ भने आफ्नो पाएक पर्ने स्थानको जुनसुकै बैंक शाखामा गई समयमै जानकारी गराई केवाईसी विवरण अध्यावधिक गर्नुहुन समेत अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, केन्द्रीय कार्यालय, रामसाह पथ, काठमाडौँ।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: नेपाली खबरमा अब विदेशका खबर। साउदी अरबको राजधानी रियादमा ब्यालिस्टिक क्षेत्रास्त्र आक्रमण भएको छ। इरान समर्थित यमनको हुती विद्रोहीले सो आक्रमण गरेको हो। हुतीको आक्रमणसँगै पश्चिम एसियामा द्वन्द बढ़न सक्ने भने अमेरिकाले समेत चेतावनी दिएको छ।
6: अब खेल र खेलाड़ीका खबर। अन्तिम 2 सेकेण्डसम्म स्वर्ण पदकको दौड़मा रहेकी एरिका गुरूङको हातबाट पदक मात्र फुत्किएन, नेपालको सबैभन्दा बलियो आशा पनि निराशामा परिणत भयो। जापानमा जारी 20 औं एसियाली खेलकुद अन्तर्गत कराँतेबाट पदक भित्र्याउने नेपालको आशा पनि त्यही 2 सेकेण्डमा समाप्त भएको थियो।
5: अब विचार तथा विश्लेषण। महाधिवेशनमा होमियो कांग्रेस शीर्षकमा डाक्टर गणेश प्रसाद घिमिरेको विचार हिमालय टाइम्समा छापिएको छ। विशेष महाधिवेशनबाट सभापति बनेका गगन आज नियमित अधिवेशन गर्ने जिम्मा पाएका व्यक्ति हुन्। उनले सभापति बनेर नेपाली कांग्रेसमा प्राण फुकिदिएका छन्। संयमित बोली, देशको हित, देशलाई कति दिन सत्तासीन पार्टीलाई सहयोग, देश दुखेको समयमा पुनः सहयोग उनको केन्द्र बनेको देखियो। उनले सरकारलाई सहयोग गरेका छन्। 15 महाधिवेशनको संघारको कांग्रेस सुदृढ़ बनेर आउनेछ। आफ्ना समर्थक मात्र नभएर जनतालाई विश्वासमा लिनेछ, जनताको मन जित्नेछ, आफूलाई खरो रूपमा उतार्नेछ। आउँदो स्थानीय निर्वाचन र प्रदेशको निर्वाचनमा आफूलाई सम्मानजनक अवस्थामा राख्नेछ।
6: समृद्धिको आधार संविधान, विपद व्यवस्थापनमा सहकार्य शीर्षकमा रणबहादुर राईको विचार गोर्खापत्रमा छापिएको छ। नेपाल जलवायु तथा विपद जोखिमका हिसाबले विश्वकै संवेदनशील मुलुक भएकाले राष्ट्रिय सुरक्षालाई केवल सीमा रक्षा, सेना र भौगोलिक अखण्डतामा मात्र सीमित नराखी जलवायु संकट र विपद व्यवस्थापनलाई यसको अभिन्न अंग बनाउनुपर्छ। यस क्षेत्रलाई हाँक्न प्रभावकारी नेतृत्व सहितको अधिकार सम्पन्न संयन्त्रको खाँचो छ।
5: हवस्त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगा
1: होइन ए दाई कता हो लखन लखन बाइक जोडाउँदै
2: कहाँ हुनु र भाइ यो बाइक बनाउँदा हैरान आज पनि अफिस जाने बेला नै नयाँ किनौँ भने पुरै पैसा छैन
1: चिन्ता लिनु पर्दैन बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन जगन्नाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि यहाँ तक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनान्स सुविधा पनि उपलब्ध छ
3: जेनुइनै ठिक छ जेनुइनै ठिक छ
4: हजुर जुनसुकै पुरानो बाइक लिएर आउनुहोस् बजाजको नयाँ डोमिना पल्सर प्लाटिना एनएस बाइक वा चेतक स्कुटर चढेर जानु
5: जानकारीका लागि सम्पर्क नम्बर 98570 50243 98026 25243 र 98013 51417

0: कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 5 गते सोमबार सन् 2026 सेप्टेम्बर 21 तारीक भदौ शुक्ल पक्षको दशमी तिथि
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट प्राली
2: राष्ट्र पुसान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको सिराहाको रेडियो समग्र 107.6 MHz बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: भोटेपछि बाढ़ीले क्षतिग्रस्त सड़क दशै अघि नै पुननिर्माण गर्ने तयारी, बेत्रावती र स्याफ्रबेसीमा बेली ब्रिज बनाउने काम शुरू।
0: बिहिबारदेखि ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अप्नाउन आग्रह, मौसमी प्रणालीको निगरानी भइरहेको महाशाखाको भनाई, आज पहाड़ी भेगमा ठूलो पानी पर्ने सम्भावना।
1: निर्माण क्षेत्रमा कर्जा बढ़्यो, कृषिमा घट्यो, बैंकको ब्याज दर न्यून र बाह्य क्षेत्रका केही सूचकमा सुधार भए पनि कर्जा माग सुस्त।
0: ट्रम्पकी शिखर सम्मेलन अघि अमेरिका चीन आर्थिक वार्ता शुरू, व्यापार एआई र दुर्लभ खनिज आपूर्ति बारे सहमतिको प्रयास।
1: र प्रिमियर लीगमा लिभरपूल र सिटीको जित, म्यान्चेस्टर युनाइटेड बराबरीमा।

चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
4: काया कैरनमा अब खबरको सिलसिला। भोटेकोशी बाढ़ीले छेदविच्छेद पारेको सड़क सम्पर्कलाई आउँदो दशैं अघि नै पुनर्स्थापित गर्न सड़क विभाग र सुरक्षा निकायहरूले संयुक्त रूपमा काम अगाडि बढ़ाएका छन्। दशैंको समयमा नागरिकको आवत जावत र उत्तरी नाकाबाट हुने व्यापारलाई दृष्टिगत गरी सरकारले यस क्षेत्रमा यातायात सञ्चालन गर्न विशेष प्राथमिकता दिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले दशैं अघि नै अस्थायी रूपमै भए पनि यातायात सेवा सञ्चालन गर्ने गरी काम तीव्र पारिएको र बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाइसक्नु भएको छ। हजारौं नागरिक विस्थापित भएका र अरबौंको क्षति भएको यस प्राकृतिक विपदपछि दशैंको मुखमा यातायात पूर्ण रूपमा ठप्प हुन नदिन सड़क विभाग र सुरक्षाकर्मीको टोली अहोरात्र खटिएका छन्। सड़क विभागका प्रवक्ता शुभराज नेउपानेले दशैं लगायतका चाड़पर्व शुरू हुनु अघि नै भोटेकोशी बाढ़ीले अवरूद्ध भएका सड़क सञ्जाल सञ्चालनमा ल्याउने सरकारको घोषणा अनुसार द्रुत गतिमा काम भइरहेको जानकारी दिनुभयो। उहाँले अवरूद्ध सड़कहरूमा अस्थायी रूपमा भए पनि मुख्य सड़क वा वैकल्पिक सड़क भएर दशैं अघि नै यातायात सञ्चालन गर्ने बताउनुभयो। प्रवक्ता नेउपानेले भन्नुभयो, बाढ़ी प्रभावित क्षेत्रमा दशैं अघि नै यातायात सञ्चालन गर्ने हाम्रो लक्ष्य छ। बाढ़ीले अवरूद्ध धेरै बाटो खुलिसके, अब खोल्न बाँकी भनेको स्याफु बेसीदेखि रसुवागढ़ी खण्ड हो। यो खण्डको सड़क खुलाउनको लागि एक्सावेटर, डोजर, लोडर लगायतका हेभी इक्विपमेन्ट पठाइसकिएको छ। बेत्रावतीमा थोरै बाटो खुलाउन बाँकी छ। बेत्रावतीमा आवश्यक बेली ब्रिज पनि पठाइसकिएको छ। सड़क अवरूद्ध रहेका क्षेत्रमा आवश्यक काम द्रुत गतिमा भइरहेका उहाँले बताउनुभयो। बेत्रावतीमा बेली ब्रिज निर्माणका लागि जगको काम भइरहेको छ। स्याफ्रुबेसीमा बेली ब्रिज निर्माणको लागि डिजाइनको काम शुरू भएको छ। स्याफ्रुबेसी चिल्मी र माथिल्लो स्याफ्रुबेसीमा बेली ब्रिज जडान गरिएपछि रसुवागढ़ी नाकासम्म सड़क सम्पर्क पुनर्स्थापित गर्न सहज हुने आजको गोर्खा पत्रमा खबर छ।
5: नेपालमा आउँदो हप्ता ठूलो वर्षाको सम्भावना रहेकाले मौसमविदहरूले सतर्कता अपनाउन आग्रह गरेका छन्। उत्तर अण्डमान सागर र आसपासका क्षेत्रमा बनिरहेको न्यूनचापीय प्रणाली थप बलियो बन्दै उत्तर पश्चिम दिशातर्फ सर्ने देखिएको र यसले ल्याउन सक्ने अवस्था गम्भीर हुने भएकाले सतर्क रहन मौसमविदहरूको आग्रह छ। असोज 8-12 गतेसम्म नेपालमा ठूलो वर्षा गराउने गरी बंगालको खाड़ीबाट विकसित प्रणालीको प्रभाव बढ़ने र पश्चिमी वायुमण्डलीय प्रणालीसँग त्यसको अन्तर्क्रिया हुने सम्भावना देखिन्छ। यी प्रणालीबाट नेपालतर्फ पर्याप्त जलवाष्प भइरहँदा विभिन्न भूभागमा ठूलो वर्षा हुन सक्ने मौसमविदहरूको आकलन छ। विशेष गरी दुई प्रणाली बीचको अन्तर्क्रिया बलियो भएमा वर्षाको मात्रा अझ बढ़न सक्ने सम्भावना छ। भारतीय मौसम विज्ञान विभाग आईएमडीका अनुसार अण्डमान सागर आसपास न्यूनतापीय प्रणाली विकसित हुने क्रममा रहेकाले त्यसको प्रभावले बंगालको खाड़ीमा मौसमीय गतिविधि बढ़ने र यसबाट नेपालतर्फ मनसूनी आर्द्रता भित्रिने सम्भावना देखिएको छ। मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर मनसूनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव छ। मनसूनको न्यूनजातीय रेखा भने सदर स्थानको दक्षिणतर्फ छ। त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका उप प्राध्यापक विनोद पोखरेलले विभिन्न मौसम पूर्वानुमान प्रणालीको अध्ययन गर्दा ठूलो वर्षाको सम्भावना देखिएको बताउनु भएको छ। यसैबीच मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली बलियो बन्दै उत्तर पश्चिमतर्फ सर्दै गएको छ। यो प्रणालीका कारण नेपालमा वर्षा हुने सम्भावना देखिए पनि वर्षाको जोखिम कति र कुन क्षेत्रमा बढ़ी असर पर्न सक्छ भन्ने विषयमा अहिले नै यकिन गर्न नसकिने महाशाखाको भनाई छ। महाशाखाले यो प्रणालीको निरन्तर निगरानी भइरहेको र अवस्था थप विकसित हुँदै जाँदा आवश्यक सूचना तथा पूर्वानुमान सार्वजनिक गर्दै जाने जनाएको छ। गैराती, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। महाशाखाका अनुसार पछिल्लो 12 घण्टामा चितवनमा सबैभन्दा धेरै 41.4 मिलिमिटर वर्षा मापन भयो। यस्तै काठमाडौँ उपत्यका आसपासका ठाउँमा पनि हिजो बेलुकी पख पानी परेको छ। काभ्रे, मकवानपुर, लमजुङ, सुर्खेतमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ।
4: सरकारले हरित जलवायु कोषको अनुदान सहयोगमा उच्च जोखिम रहेका कोशी र गण्डकी जलाधारका चारवटा हिमतालको पानी घटाएर पूर्व सूचना प्रणाली जडान गरी जोखिम न्यूनीकरण गर्ने परियोजना शुरू गर्ने भएको छ। 50 मिलियन अमेरिकी डलर अर्थात हालको विनिमय अनुसार 7 अर्ब 67 करोड़ नेपाली रूपियाँको 7 वर्षीय परियोजनालाई ग्लोब संजीवनी नाम दिएको छ। परियोजनाबाट संवेदनशील तटीय क्षेत्रका करिब 33 लाख नागरिक लाभान्वित हुने अनुमान छ। संयुक्त राष्ट्र विकास कार्यक्रम यूएनडीपी र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडको अध्ययनमा उच्च जोखिममा रहेका 21 हिमताल मध्ये प्राथमिकताका आधारमा 4 हिमतालको पानीको सतह घटाउने परियोजना अघि बढ़ाइएको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका उप कार्यकारी निर्देशक राजन भट्टराईले बताउनुभयो। उहाँका अनुसार सोलुखुम्बुको लुबलिङ छियो र होङगुड 2 मनाङको थुलागी तथा शंखुवा सभाको तल्लो बरूडमा पानी घटाउने परियोजना रहेको छ। काया कैरनमा बाढ़ी प्रभावित बाल बालिकाको सुरक्षा चुनौती बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
1: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुशीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खाल, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
6: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीले क्षतिग्रस्त सड़क दशैं अघि नै पुननिर्माण गर्ने तयारी, बेत्रावती र स्याफुबेसीमा बेली ब्रिज बनाउनको लागि काम शुरू, आउँदो बिहिबारदेखि ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह, मौसमी प्रणालीको निगरानी भइरहेको महाशाहको भनाई, आज पहाड़ी भेगमा ठूलो पानी पर्ने सम्भावना लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर। बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा जाने कर्जाको गति बढ़न थालेको छ, तर निजी क्षेत्रको समग्र माग बलियो नभएकाले कर्जा विस्तारमा अझै चुनौती छ। निर्माण क्षेत्रमा कर्जा सामान्य रूपमा बढ़ेको देखिए पनि अर्को महत्वपूर्ण कृषि क्षेत्रमा भने कर्जा विस्तार घटेको छ। राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा निजी क्षेत्रतर्फको कर्जा 0.4% अर्थात 23 अर्ब 58 करोड़ रूपियाँले बढ़ेको छ। यो सँगै अहिलेसम्मको कुल कर्जा 58 खर्ब 80 अर्ब 64 करोड़ रूपियाँ पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा यस्तो कर्जा 0.1% अर्थात 2 अर्ब 93 करोड़ रूपियाँले घटेको थियो। वार्षिक विन्दुगत आधारमा भने 2083 साउन मसान्तसम्म निजी क्षेत्रतर्फ प्रस्तावित कर्जा 7% बढ़ेको छ, तर एक महिनाको अवधिमा कर्जाको विस्तार 0.4% सीमित हुन भनेको बैंकिङ प्रणालीमा कर्जा लगानीको प्रति एकदमै सुस्त हो। साउनमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जा खनिज क्षेत्रमा 3.7% र धातुजन्य उत्पादन यन्त्र तथा विद्युतीय सामान उत्पादन तथा मरमत क्षेत्रमा 3% बढ़ेको छ। केन्द्रीय बैंकका अनुसार निर्माण क्षेत्रमा 2.1%, सेवा उद्योगमा 1.8% तथा यातायात संचार तथा सार्वजनिक सेवामा 1.2% कर्जा बढ़ेको खबर आजको कारोबार दैनिकमा छ। यसैबीच आजको कान्तिपुर दैनिकले बैंकमा पर्याप्त तरलता, ब्याजदर न्यून र बाह्य क्षेत्रका केही सूचकमा सुधार भए पनि कर्जा माग सुस्त, उद्योग आधाभन्दा कम क्षमतामा सञ्चालन र निजी क्षेत्रको आत्मविश्वास अझै कमजोर बन्दै गएको खबर छापेको छ। आयात निर्यात, राजस्व र घरजग्गा कारोबारमा देखिएका झिनो सुधारले अब अर्थतन्त्रलाई गति दिन सक्छ वा मूल्यवृद्धिको दबाव थपिएर सर्वसाधारणको दैनिकी थप कष्टकर हुन्छ शीर्षकको खबर कान्तिपुर दैनिकमा छ।
4: चालू आर्थिक वर्षको शुरूआती दुई महिनामा बिजुली निर्यातबाट आमदानी बढ़ेको छ। गएको साउन र भदौमा नेपालले 10 अर्ब 17 करोड़ रूपियाँको बिजुली निर्यात गरेको हो। गएको आर्थिक वर्षको यसै अवधिमा भारत र बंगलादेशमा 8 अर्ब 88 करोड़ 19 लाख रूपियाँको बिजुली निर्यात गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। यी दुई महिनामा 1 अर्ब 28 करोड़ 81 लाख रूपियाँ बढ़ेको बिजुली बिक्री भएको हो। समग्रमा निर्यात रकम बढ़ेको छ। साउनमा बिजुली बिक्री बापत पाउने रकमसँगै निर्यात परिमाण समेत बढ़ेको छ। गएको आर्थिक वर्षको साउनमा 53,82,80,227 युनिट बिजुली निर्यात भएकोमा चालू आर्थिक वर्षको साउनमा 62,05,69,112 युनिट निर्यात भएको प्राधिकरणले बताएको छ। तर गएको आर्थिक वर्षको तुलनामा यस वर्ष भदौमा रकमका हिसाबले बिजुली निर्यात बढ़े पनि परिमाण घटेको छ। गएको वर्षको भदौमा भारत र बंगलादेशमा 59,37,510 युनिट बिजुली निर्यात भएको थियो। चालू वर्षको भदौमा 56,56,6,443 युनिट मात्र निर्यात भएको प्राधिकरणको तथ्याङ्क रहेको छ।
5: भदौ 10 गते रसुवाको भोटेकोसीमा आएको बाढ़ीले 17,000 बालबालिका प्रभावित भएको सरकारको
4: भएको प्राधिकरणले बताएको छ। तर गएको आर्थिक वर्षको तुलनामा यस वर्ष भदौमा रकमका हिसाबले बिजुली निर्यात बढ़े पनि परिमाण घटेको छ। गएको वर्षको भदौमा भारत र बंगलादेशमा 59

0: राष्ट्रिय बाल अधिकार परिषदले गरेको पछिल्लो अध्ययन अनुसार 1200 भन्दा धेरै बालबालिका बढ़ी समस्यामा परेका छन्। यसमध्ये 102 जना बालबालिकाले आमा बुबा नै गुमाएका छन्। घर परिवार गुमाएका बालबालिका अहिले नुवाकोट र रसुवाको होल्डिङ सेन्टरमा छन् भने कतिपय बालबालिकालाई मुस्ताङ र काठमाडौँको गुम्बामा ल्याएर राखिएको छ। आमा बुबा गुमाएका बालबालिकालाई पाल्नका लागि हेरचाह केन्द्र र होल्डिङ सेन्टरमै पुगेर बच्चाको माग हुन थालेको छ भने कतिपय बालबालिकालाई सिधै बालगृहमा पठाउने काम पनि हुन थालेको छ। बाढ़ी प्रभावित बालबालिकाहरूलाई सिधै बालगृह पठाउने वा धर्म पुत्र पुत्रीको माग गर्न मिल्छ कि मिल्दैन भनेर साथी सम्झना महर्जनले परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसेलाई सोध्नु भएको छ।
1: कुनै पनि बालबालिका स्थानीय बाल अधिकार समितिको निर्णय र बाल कल्याण अधिकारीको सिफारिस बिना कुनै व्यक्ति लिएर जान पाउँदैन। त्यो कुनै पनि उसलाई कसरी व्यवस्थापन गर्यो भन्ने जिम्मा हाम्रो कानूनमै व्यवस्था छ। त्यो चाहिँ गृह मन्त्रालयको विवाद सम्बन्धी कानून मात्रै भएन, हाम्रो बालबालिका संरक्षणलाई पनि छुट्टै विशेष कानून छ। हाम्रो त्यो कानून प्रष्ट व्यवस्था छ एउटा भने, अर्को हाम्रो देवाली संहितामा पनि व्यवस्था के छ भने कुनै पनि बच्चा कसरी अहिले धर्मपुत्री धर्मपुत्री भन्दा पनि त्यसरी हामीले अहिले वैदेशिक धर्मपुत्री त धर्मपुत्रको व्यवस्था त अहिले बन्देज रोकिएको छ। अहिले चाहिँ हाम्रो देवाली संहितामा पनि जो फौजदारी संहिता जो संहिताहरू छ त्यो संहितामा पनि प्रष्ट के भनेको छ भने कुनै पनि त्यो बालबालिकालाई सिफारिस गरेर बन्न हामीले पठाएको स्थानीय सिफारिस गरेको छ सामाजिक प्रतिबन्धको आधारमा सिफारिस गरिसकेपछिको अवस्थामा कोर्टबाट आदेश नभएसम्म कसरी बालबालिका लिएर पाउँदैन। अदालतबाट आदेश दिनुपर्छ, अदालतले उसलाई पाल्नलाई उसले आदेश दिन्छ कि उसलाई एउटा निर्णय गर्छ, उसले आदेश दिन्छ र यसलाई पाल्नलाई उपयुक्त छ भने सम्पूर्ण प्रतिबन्ध हेरेर नभए व्यक्तिले गएर म कहीँ गएर म यो बच्चा एडप्ट गरेर लिएर घर राख्छु भनेर पाउँदैन। त्यसमा एउटा चरणहरू छ, चारवटा चरणहरू छ स्पष्ट रूपमा। पहिलो उहाँहरू हामी त्यही समुदायमा गर्न खोज्छौँ, समुदाय परिवारमै मिलन गर्न खोज्छौँ। त्यसै फेरि हामी कोही व्यक्तिले पालन पोषण अथवा केही गर्न सक्ने संस्थाले हो भने त्यो पनि प्रक्रियागत रूपमा जान्छ। तेस्रोमा चाहिँ परिवारमा आधार हेरचाह भन्ने हुन्छ, जो चाहिँ हामीले अल्टरनेटिभ केयरको रूपमा चाहिँ सिब्लिङहरूलाई अथवा भाइ बहिनीलाई एक ठाउँ राख्ने कुरा अथवा परिवारमा आधार हेरचाह गराउने कुरा। र त्यसपछि चौथो चरणमा लास्ट रिजोर्ट भनेको लास्ट विकल्प भनेको चाहिँ अन्तिम विकल्प भनेको बालगृह हो। अब अहिले सोझै बालगृहमा पठाउन खोज्ने सोझै बालगृहमा दिने केही बालबालिकाहरूलाई चाहिँ गुम्बाको माध्यमबाट जाने र त्यसपछि बालबालिकालाई सोझै व्यक्तिले पालन गर्छु भन्ने त्यसमा हामी जान मिल्दैन। त्यो चाहिँ प्रष्ट रूपमा स्थानीय बाल अधिकार समिति हुन्छ त्यहाँ, त्यसले एउटा सामाजिक प्रतिबन्ध हेर्छ। उसको कोही नभएको कुरा हेकिन हुनुपर्छ, त्यो कुरा सिफारिस हुनुपर्छ, मजुदगा हुनुपर्छ। यदि आफ्नो आफन्त छ भने, आमा वा बुवा छ भने स्वत केही समस्या रहेन। यदि आमा र बुवा दुवै गुमेको हकमा नजिकको काकापट्टि त्यसपछि माओलीपट्टि अब घरपट्टि माओलीपट्टि उहाँहरूले चाहिँ अल्टिमेट संरक्षण गर्न चाहनुहुन्छ भने राज्यले उहाँहरूले सपोर्ट गरेर उहाँहरूले आफ्नै समुदायमा आफ्नै पारिवारिक वातावरणमा पाल्नलाई जान सक्ने हुन्छ। त्यो पनि निर्णय गरेर त्यता पठाउन सक्छौँ। त्यसपछि
2: राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसेसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि पनि बाल बालिकाकै प्रसंग, शरीरमा अचानक राता डाम देखिएपछि 3 वर्षीय बच्चा लिएर एक अभिभावक डाक्टर कहाँ पुगे तर बच्चाको कुराकानी र व्यवहार देखेपछि डाक्टर रामकुमार शाहले मानसिक समस्या समेत औल्याएर औषधि दिनुभयो। किनकि बढ़ीमा 1 घण्टा हुनुपर्ने स्क्रीन टाइम 9-10 घण्टामा थियो र मोबाइल नपाए बच्चाले रूने चिच्याउने तथा अभिभावकलाई नै झम्टिने गर्थे। यस्तै समस्या देखिएपछि अर्का 5 वर्षीय बालक पनि अस्पताल पुगेका थिए। खाना खुवाउने बेलादेखि कुनै पनि काममा फकाउन अभिभावकले नै मोबाइल दिने गरेको र अरू समयमा टीभी हेर्ने बानीले उनको शारीरिक विकास उमेर अनुसार नभएको ठहर डाक्टर शाहको थियो। ती बालकको शारीरिक गतिविधि न्यून थियो भने घरका मान्छेसँग पनि धेरै नबोल्ने, साथीहरू नबनाउने, दोहोरो संवाद नगर्ने जस्ता व्यवहार थियो। पछिल्लो 5-7 वर्ष यता यस्तो समस्या थुप्रै आउन थालेको डाक्टर शाहले बताउनुभयो। बच्चालाई सानैदेखि मोबाइल र स्क्रीनको लत लागेको छ, यसले बच्चाको आँखालाई त असर गर्छ नै, अहिलेदेखि नै ढाड घाँटीको समस्या निम्त्याउँछ। उहाँले थप्नुभयो, पोस्चर अर्थात बस्ने पोजिसनको समस्या जस्ता शारीरिक मात्र होइन मानसिक समस्या पनि बढ़दै गएको छ। यसमा मुख्य दोष अभिभावकै रहेको उहाँ बताउनुहुन्छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले 2 वर्ष मुनिका बाल बालिकाका लागि स्क्रीन टाइम 0 हुनुपर्ने र 4 वर्षसम्मका लागि बढ़ीमा 1 घण्टा मात्र स्क्रीन टाइम बनाउनु पर्ने जनाएको छ। डाक्टरहरूका अनुसार बच्चाहरूले ध्यान केन्द्रित गर्न सिक्नुपर्नेमा फोनका कारण एटेन्सन स्पानमा असर पर्छ। बाल बालिकाले सामाजिक हुन र मुहारको भाव बुझ्न पनि मानिससँग नै अन्तर्क्रिया गर्नुपर्छ, तर मोबाइलको बढ़दो प्रयोगले उनीहरूलाई कम भावनात्मक बनाउने विभिन्न अध्ययनहरूले देखाएका खबर आजको नयाँ पत्रिकाले लेखेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: बाढ़ी र डुबानबाट बच्न के गर्ने?
4: नजिकै बाढ़ीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढ़ीका पूर्व संकेत हुन्।
3: यस्ता पूर्व संकेत

0: निस्किने बित्तिकै सचेत बनाऊ।
1: बस्तीभित्र निश्चित ठाउँ खुला राखौँ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउँ।
0: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौँ।
1: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौँ।
0: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन। कृषि मन्त्र नार्क सँग
1: धान बालीमा सिफारिस मात्रामा यूरिया टप ड्रेस गर्नुहोस्। यूरिया मलको विकल्पको रूपमा नानो झोल यूरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। वर्षौंदेखि सुनसान रहेको काभ्रेको नवबुद्ध नगरपालिका 5 कानपुर कालापानीमा रहेको थुम्का गाउँमा 2 दशकपछि चहल पहल बढ़ेको छ। हरेक चाडपर्वमा सुनसान हुने थुम्का गाउँमा धेरै वर्षपछि पुरोहितले यजमानको घरमा कुश लिएर जान पाएका छन् भने गाउँका चौतारामा वर्षौंपछि तीजको गीत घन्किएको छ। गाउँबाट शहर पलायन भइरहेका मानिस फर्किएर गाउँलाई नै उज्यालो पार्न थालेसँगै चहल पहल बढ़ाएको छ। स्वर श्राद्ध सकिएसँगै गाउँमा लिंगेपिल हाल्ने सल्लाह आउन थालेको छ। सकिएपछि गाउँमै लिंगेपिल हाल्ने सल्लाह आउन थालेको छ भने वर्षौंदेखि लिपपोत हुन नसकेको घरमा कमेरो लगाउने सुरसारमा स्थानीय बासिन्दा पनि जुटेका छन्। 2 दशकपछि आफ्नै गाउँमा तीज मनाउन पाउँदा मन्जु मन्दिरा र जानुका मैनाली लगायतका चेलीहरू खुशी भएका छन्। बसाईसराईका कारण वर्षौंदेखि टाढिएका चेलीहरू तीजको अवसरमा गाउँमा भेला भएपछि पुराना आफन्त र छिमेकीसँग भेटघाट समेत भएको छ। आफ्नै जन्मघरमा आएर यसरी चाडपर्व मनाउन पाइएला भन्ने लागेको थिएन। मन्जु मैनालीले भन्नुभयो, वर्षौंपछि गाउँका दिदीबहिनी र आफन्तसँग भेट भएर चाडपर्व मनाउन पाउँदा निकै खुशी लागेको उहाँको भनाइ छ। तीजमा चेलीबेटीको पुनर्मिलन भएपछि आउँदो दशैं तिहार लोसार लगायत चाडपर्वमा पनि गाउँमै भेला हुने वातावरण बन्ने आशा स्थानीय बासिन्दामा पलाएको छ। 2 दशकपछि थुम्कामा खुशी, गोर्खापत्रमा खबर छ।
2: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ बीच हुने प्रस्तावित शिखर सम्मेलन अघि अमेरिका र चीनका शीर्ष आर्थिक अधिकारी बीच उच्चस्तरीय वार्ता शुरू भएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन र चिनिया उप प्रधानमन्त्री हे लिफिङ बीच हिजो न्यूयर्कमा भएको वार्तामा व्यापार, कृत्रिम बुद्धिमत्ता अर्थात एआई, दुर्लभ खनिज तथा अरू आर्थिक र रणनीतिक विषयमा छलफल भएको छ। यो वार्ता अमेरिकी राष्ट्रपति ट्रम्प र चिनिया राष्ट्रपति सी बीच आउँदो बिहिबार वाशिङटनमा हुने भेटवार्ताको तयारीका रूपमा लिइएको छ। विश्वका दुई ठूला अर्थतन्त्र बीच पछिल्लो समय व्यापार, प्रविधि, आपूर्ति श्रृंखला र रणनीतिक विषयमा तनाव रहँदै आएको अवस्थामा दुवै पक्षले शिखर सम्मेलन अघि केही ठोस विषयमा सहमतिको आधार तयार पार्ने प्रयास गरेका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अमेरिका र चीनबीच जारी व्यापारी युद्ध विराम 2 महिनापछि आउँदो नोभेम्बरमा समाप्त हुँदैछ। व्यापारी युद्ध विराम कायम राख्न सकेमा दुई देशबीच थप कर वृद्धि र त्यसबाट विश्वव्यापी व्यापारमा पर्ने असरलाई केही हदसम्म रोक्न सकिने अपेक्षा गरिएको छ।
3: अब खेल खबर। इंग्लिश प्रिमियर लीगमा लिभरपूल र म्यान्चेस्टर सिटीले जित हासिल गर्दा म्यान्चेस्टर युनाइटेड बराबरीमा रोकिएको छ। गैराती भएको खेलमा लिभरपूलले बर्नमाउथलाई 1-0 हरायो। भाइटालिटी स्टेडियममा भएको खेलमा लिभरपूलका लागि अलेक्जेन्डर इसाकले 57 मिनटमा गोल गरे। यस्तै इतिहाद स्टेडियममा भएको खेलमा म्यान्चेस्टर सिटीले सन्डरल्याण्डलाई 5-3 पराजित गरेको छ। सिटीका लागि एन्टोइन सेमेनवेल ले 2 तथा एन्जो फर्नान्डेज, रयान चेर्की र एर्लिङ हलानले 1-1 गोल गरेका छन्। सन्डरल्याण्डका ब्रायन ब्रोबीले ह्याट्रिक गरेका छन्। यस्तै म्यान्चेस्टर युनाइटेड फुलहामसँग 1-1 बराबरीमा रोकिएको छ। फुलहामले युनाइटेडका लिसान्द्रो मार्टिनेजको आत्मघाती गोलबाट अग्रता लिएको छ। तर खेलको निर्धारित समय सकिने 1 मिनट बाँकी रहँदा मार्टियस कुन्हाले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाएका छन्। यस्तै लिड्स युनाइटेड र क्रिस्टल प्यालेस बीचको खेल गोलरहित बराबरीमा सकिएको छ।
2: काया कैरनमा अब केही खबर संक्षेपमा। पुनर्गठन पक्षधर नेताहरू पछि हटेपछि एमालेको तत्कालका लागि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व हस्तान्तरणको मुद्दा धकिलिएको छ। यससँगै पार्टीमा जागरण र सुधारका लागि महाधिवेशन, प्रतिनिधि परिषद, उमेर हद तथा 2 कार्यकालको व्यवस्था सम्बन्धी निर्णय गर्न विधान महाधिवेशनलाई जाने विषय प्राथमिकतामा राखिने भएको छ। यस्तै कांग्रेसले 15 महाधिवेशनका लागि 73 जिल्लाका 6162 वडामा अधिवेशन सम्पन्न गरेको छ। बाँकी वडामा आज चुनाव हुने कांग्रेसले जनाएको छ। संस्थापन पक्षले धमाधम वडा तहका अधिवेशन गरे पनि पूर्व सभापति शेरबहादुर देउवा पक्षले वडा अधिवेशन बहिष्कार गरेको छ, जसका कारण कांग्रेसको आन्तरिक विवाद तल्लो तहसम्म पुगेको छ।
3: संघीय निजामती सेवा विधेयकको मस्यौदामा एकपटकका लागि कर्मचारीको 30 वर्ष सेवा अवधि वा 55 वर्ष उमेरमा अवकाश हुने व्यवस्था गरिए पनि 58 वर्ष उमेरकै सुविधा दिएर अवकाश दिने गरी प्रस्ताव गरिएको छ। उमेर 55 वर्ष पुगेका तर 30 वर्ष सेवा अवधि नपुगेका कर्मचारीलाई साबिकै व्यवस्था अनुसार 58 वर्षसम्मकै सुविधा पाउने गरी प्रस्ताव गरिएकाले अवकाश हुने कर्मचारीलाई मर्का नपर्ने भएको खबर गोर्खापत्रमा छ।
2: सरकार संघीय संसदको बर्खे अधिवेशन अन्त्य गर्ने तयारीमा जुटेको छ। असोज अन्तिम हप्ताभित्रै अधिवेशन अन्त्य गर्ने तयारीमा लागेको सरकारले आफ्नो प्राथमिकता भनेको संघीय निजामती सेवा विधेयकलाई अहिलेसम्म सदनमा दर्ता नगराएको खबर नागरिक दैनिकले लेखेको छ।
3: भदौ 10 गते लेन्दा खोला हुँदै भटेकोसीमा आएको बाढ़ीमा परेर रसुवाका 285 जना विद्यार्थी बेपत्ता भए। 4 विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त छन्। गोसाईकुण्डमा रहेको नीलकण्ठ माविका सबैभन्दा धेरै विद्यार्थी बेपत्ता छन्। विद्यालयमा अध्ययनरत 508 जना विद्यार्थी मध्ये 150 जना विद्यार्थी बेपत्ता रहेको खबर आजको अन्नपूर्ण पोस्टमा छ।
2: लोक सेवा आयोगका विभिन्न तहको परीक्षामा आवेदन दिनेमा महिला बढ़ी भए पनि सफल हुनेमा भने पुरूष बढ़ी छन्। आयोगको परीक्षा पार गरी निजामती सेवामा सिफारिस हुनेमा पुरूष बढ़ी र महिला कम रहेको लोक सेवा आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रस्तुत गरेको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदनमा उल्लेख छ। नागरिक दैनिकमा खबर छ।
3: दशैं तिहार सहितका चाडपर्वको मुखैमा 2 वटै वाइड बढ़ी जहाज ग्राउण्डेड हुँदा नेपाल वायुसेवा निगमले 3 हप्तामै 40 करोड़ भन्दा धेरै कारोबारको नोक्सानी बिहोरेको छ। निगमका अनुसार ग्राउण्डेड भएका जहाज मरमतमा लाग्ने कम्तीमा 50 करोड़ समेत जोड्दा निगमलाई 90 करोड़ रूपियाँ बराबरको वित्तीय भार पर्ने देखिएको खबर
2: पर्वतको कुस्माबाट साहसिक पर्यटन व्यवसाय शुरू गरेको द क्लिफ समूहले देशका प्रमुख पर्यटकीय शहरमा लगानी विस्तार गर्ने भएको छ। द क्लिफले धादिङ पोखरा र धरानमा 4.25 अर्ब रूपियाँ भन्दा बढ़ी लगानी गर्ने तयारी गरेको हो।
3: भोटेकोसीको अकल्पनीय बाढ़ीले त्रिदेशीय मार्गको बेत्रावतीमा 2 वटा पक्की पुल बगाएपछि आवतजावत ठप्प छ। यातायात सञ्चालनको पूर्वाधार खड़ा गरी राहत उद्धार र पुनस्थापना लगायतको कार्य सहजताका लागि बेत्रावतीमा बेलीब्रिज निर्माणको कार्य शुरू भएको छ। सरकारले यो ठाउँमा रहेको फुलाङ खोलामा बेलीब्रिजको निर्माणका लागि आवश्यक संरचना तयार गर्न निर्देशन दिएको हो।
2: र नवयुवा आन्दोलनमा जलाइएको सिंहदरबार भवन रेट्रोफिट गर्न 1.5 अर्ब लाग्ने अनुमान छ। काया कैरनमा अब पालो उखानको
3: जहिलेसम्म सास तहिलेसम्म आस।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: भटेकोसी बाढ़ीले क्षतिग्रस्त सड़क दशैं अघि नै पुननिर्माण गर्ने तयारी। बेत्रावदी र स्याफ्रीबेसीमा भेली ब्रिज बनाउने काम शुरू।
2: आउँदो बिहिबारदेखि ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह। मौसमी प्रणालीको निगरानी भइरहेको महाकाहाको भनाई। आज पहाड़ी भेगमा ठूलो पानी पर्ने सम्भावना।
3: निर्माण क्षेत्रमा कर्जा बढ़्यो, कृषिमा घट्यो, बैंकको ब्याज दर न्यून र बाह्य क्षेत्रका केही सूचकमा सुधार भए पनि कर्जा माग सुस्त।
2: ट्रम्प सी शिखर सम्मेलन अघि अमेरिका चीन आर्थिक वार्ता शुरू। व्यापार एआई र दुर्लभ खनिज आपूर्ति बारे सहमतिको प्रयास।
3: र प्रिमियर लीगमा लिभरपूल र सिटीको जित, म्यान्चेस्टर युनाइटेड बराबरीमा।
2: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। रासोपा सभापतिलाई केही दिन अघि पत्रकारले ग्रे जोनको रिपोर्ट बारे सोद्धा थाहा छैन भनेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ रासोपा सभापति जस्तै देखिने मान्छे बसिरहेका छन्। नजिकै रहेका अर्को मान्छे उनलाई भन्दैछन्, राजनीतिमा थाहा पाउने दिन नि कसो नआउला र होइन त हजुर। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष
2: सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
3: अब सुन्नुहोस् श्री स्टिल रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफपी 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छ। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D।

0: प्रकार को रसायन केमिकल न मिसाइए, शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन।
1: सर्प मार्न आमा मार्न म त सक्छु यसले।
2: त्यो छोरा सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त अनि सबै सर्प विषालु पनि हुँदैन।
1: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
2: ल नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेट, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षीघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षीघात हुन सक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ, रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो गुट्टा हुने बाघी सर्प, यसले दसैँको बिरानी कमै मात्र पाइन्छ तर यसको दसाई एकदम खतरनाक हुन्छ।
3: वर्षायाम र बाली भित्र्याउने समयमा सर्पको टोकाई अथवा दसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढ़ी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प दसाईका घटनाहरू बढ़ी हुने गरेको पाइन्छ।
4: धेरै जसो सर्पका दसाई हानिकारक हुँदैनन्,
5: तापनि सर्पले डसी हाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
6: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org
3: अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,
8: इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिटाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: नमस्कार समुदाय माया हालै हार्दिक स्वागत छ खबर सुन्दै उपस्थित भएपछि शुभाको साथ तपाईँले खबर एफएम ब्रान्डको नाना विभिन्न रोज निकासँगै इन्टरनेट अनलाइन www.dabaz.com हाम्रो पाँचवटा दूतावास मिडिया ग्रुपको फेसबुक पेज मार्फत विश्व गरेकी साथ प्रत्यक्ष सुन्न सकिन्छ। साढ़े वर्षमा 28% मात्रै काम 14 महिना बाँकी 72% काम सक्नु पर्ने चुनौती। विगत एक वर्षदेखि 15 वर्षीय बालिकामाथि जबरजस्ती करडी गरेको आरोप 40 वर्षीय एक पुरूषको पक्राउ पीड़ित बालिकाको सुरक्षा र गोपनीयतालाई ध्यान दिन पर्नेमा जोड़। कपिलवस्तु सामुदायिक अस्पतालका अध्यक्ष न्यौपानेद्वारा राजीनामा संस्थाको हित र गरिमालाई केन्द्रमा राखेर राजीनामाको निर्णय लिएको उल्लेख। छत्तीस जिल्लामा जापानिज इन्सेफ्लाइटिस फैलियो 121 संक्रमित 26 जनाको मृत्यु खोप लगाउन स्वास्थ्य कर्मीको आग्रह। र सिद्धार्थ राजमार्गमा फोर्स गाड़ी दुर्घटना एक महिलाको मृत्यु 5 घाइते।
1: जति बेला इमर्जेन्सी खोल्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
2: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न भरु।
1: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
2: पैसा नपुगेर के भयो त? बाडगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकस्मिक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
1: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
2: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा साना सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
0: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै सुन्नुहोस् टिभीएस।

0: फोन आउने बित्तिकै म दौडेर आएँ कि खै भाउजू कता हुनुहुन्छ
1: त्यहाँ फलैचामा सुतेकी छिन् बहिनी हिँड्नुहोस् न उतै
0: भाउजू कहाँनिर टोके तपाईँलाई घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ तर पनि टोक्नु भएछ है तपाईँलाई
2: यहाँ कुर्कुचानिर टोकेको हो नानी उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ कति बेर नाफु आइपुग्ने हो
0: नआतिनुहोस् है भाउजू हामी छौ तपाईँलाई केही हुँदैन बरु खुट्टालाई नहल्लाउनुहोस् र नरेस्तै एम्बुलेन्स आउन समय लाग्ने हुन सक्छ नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ
1: यति बेला त खाली कुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी
0: हो तपाईँले ठिक भन्नुभयो चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन
3: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ कम्म कसिएको कपडा गरगहना घडी पेटी औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस् बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन् यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नुपर्ने अवस्था समेत आउन सक्छ
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
5: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
6: युनाइटेड अस्पताल बारदिन्दा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू
7: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या मुटु रोग मृगौला रोग पेट र आन्द्राको समस्या कलेजो थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार
6: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या हड्डी भाँचिएको रजहरू राख्ने निकाल्ने नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ
8: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ पित्त थैलीमा पत्थरी हर्निया एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन स्तनमा गाँठागुठी फोका घाउ पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ
9: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच डेलिभरी तथा शल्यक्रिया पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया दूरबीन प्रविधिद्वारा अपरेशन परिवार नियोजन तथा बन्ध्याकरण सेवा महिनावारी गडबडी सल्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार बाजोपन पाठेघरको क्यान्सरको जाँच तथा परामर्श
6: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा
8: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ
7: युनाइटेड अस्पताल बारगङ्गा 4 ठाकुरापुर कपिल वस्तु सम्पर्क 076-550-200 मोबाइल नम्बर 98-570-55-138
6: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै

0: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तिजको उल्लास अनि मायाको चिनो।
1: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुब्बा देउराली सुनचाली पसल, गंगा दुई पिपरा, कपिलवस्तु।
2: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
1: जय सुब्बा देउराली सुनचाली पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान। बाढगंगा दुई पिपरा कपिलवस्तु, सम्पर्क नम्बर 9857056249 र 9875783646। चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुनचाँदी पसल।
0: पुराना सुनचाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
3: लुम्बिनी खाती सुनचाँदी पसल, बाढगंगा 4, जितपुर, कपिलवस्तु।
0: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 9857031569। अर्जुन खाती, सम्पर्क नम्बर 9857078403।
4: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
5: यति बेला बिहानको 11 बज्यो,
6: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
7: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीडीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
6: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
8: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, ड्रेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
7: सम्पर्क ग्रिसमा सप्लाइज, बाढगंगा बैरिया, कपिलवस्तु। फोन 076550317, मोबाइल 9857051713। सञ्चालक गिरिराज कणे।
1: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
9: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोडले नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
1: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक, सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीपुर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
9: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ, बुचवल, साझा हस्पिटलको अगाडि।
1: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 9857078010। मायादेवी साझेदारी वन उपभोक्ता समूहको अत्यन्तै जरुरी सूचना।
9: मायादेवी साझेदारी वन उपभोक्ता समूहको मिति 2083 भदौ 14 गतेको निर्णय अनुसार घरायसी पर्यटनका लागि आवश्यक काठ, दाउरा तथा गुलिया काठ उपलब्ध गराउने व्यवस्था गरिएको बेहोरा सम्बन्धित सम्पूर्ण उपभोक्ताहरूमा जानकारी गराइन्छ।
0: मायादेवी साझेदारी वन अन्तर्गतका सम्पूर्ण उपभोक्ताहरूले काठ दाउराको माग फारम भर्नु हुन अनुरोध छ। माग फारम भर्नका लागि सम्बन्धित ओडाका ओडा संयोजकसँग सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
1: प्रति उपभोक्ता उपलब्ध हुने परिमाण गुलिया काठ 25 क्युबिटदेखि 50 क्युबिटसम्म, दाउरा 5 क्विन्टलसम्म, काठको दरभाउ साल जातको काठ ए ग्रेड रु 1500 प्रति क्युफिट, साल जातको काठ बी ग्रेड रु 1125 प्रति क्युफिट, साल जातको काठ सी ग्रेड रु 750 प्रति क्युफिट, साल जातको काठ डी ग्रेड रु 440 प्रति क्युफिट, दाउराको दरभाउ साल जातको दाउरा रु 6 रुपियाँ प्रति किलो र अन्य जातका दाउरा रु 5 रुपियाँ प्रति किलो। अनुरोधक मायादेवी साझेदारी वन उपभोक्ता समूह, बारगंगा नगरपालिका 10, पटना कपिलवस्तु।

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर सारा चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9846 1925 र 9855-52004
2: होइन ए दाई कता हो लखर लखर बाइक डोराउँदै
3: कहाँ हुनु र भाइ यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त आज पनि अफिस जाने बेला बिग्रियो नयाँ किनौ भने पुरै पैसा छैन
2: चिन्ता लिनु पर्दैन बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ अनि नयाँ किन्न पैसा छैन चिन्ता लिनु पर्दैन नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ
4: जेनुन नै ठिक छ जेनुन नै ठिक छ
5: हजुर जुनसुकै पुरानो बाइक लिएर आउनुहोस् बजाजको नयाँ डोमिनार पल्सर प्लाटिना एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्
2: अनि सुन्नुहोस् त यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ
4: पुरानो बाइक मर्मत गर्नुहोस् या नयाँ बाइक खरिद गर्न सम्झनै पर्ने ठाउँ
2: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली भारगङका एक बैरिया कपिल वस्तु
5: थप जानकारीका लागि सम्पर्क नम्बर 9857-50243 9806-25243 र 9813-51417

0: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाढगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर्स, बाढगङ्गा एक बैरिया कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाढगङ्गा अटो ट्रेडर्स। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064।
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
5: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोर्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
4: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
5: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
5: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
4: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
5: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
4: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
5: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
4: फिजियोथेरापी विशेषज्ञ सेवा,
5: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
4: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफपी 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छ, तर त्यसको केही दिन नै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
7: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर साह्रै छ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
8: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
9: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बाढगङ्गा 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
8: 24 घण्टा सेवा उपलब्ध छ।
9: नभुल्नुहोला रुपियाँमै विशेषज्ञ टिकट।
8: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076550200।
10: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
11: यति बेला मध्याह्नको 12 बजे।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि शेयर बजार खुलेन, आज कारोबार नहुने। प्रधानमन्त्री राहत कोषमा झण्डै 15 अर्ब रूपियाँ मौजदात, प्राथमिकताका आधारमा रकम परिचालन गर्ने सरकारको भनाई। पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन केन्द्रीय समितिमा प्रस्तुत गर्ने एमाले सचिवालय बैठकको निर्णय। केन्द्रीय कमिटिमा हुने छलफल र बहसका आधारमा भावी रणनीति तय गर्ने। इटालीमा विद्यालयमा बुर्का प्रतिबन्ध र विदेशी विद्यार्थीको संख्या सीमित गरिँदै विदेशी विद्यार्थीका अभिभावकका लागि इटाली भाषाको कक्षा अनिवार्य। र पहिलो संस्करणको युरोपियन टी20 प्रिमियर लीगको उपाधि एडिनबर्गलाई। नेपाल खबरमा अब पूरा खबर। नेपाल स्टक एक्सचेन्ज नेप्सेले आजको नियमित शेयर कारोबार स्थगित गरेको छ। नेप्सेका अनुसार डाटा सेन्टरमा प्राविधिक समस्या आएको छ। समस्या समाधानका लागि पहल भइरहेको नेप्सेले जनाएको छ। यो समस्यामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने भन्दै आज कारोबार बन्द गरेको नेप्सेले सूचना मार्फत जनाएको छ। हितपत्र सूचीकरण तथा कारोबार नियमावली अनुसार आजको कारोबार स्थगित गरेको नेप्सेको भनाई छ। अघिल्लो कारोबार दिन नेप्से 22.85 अंकले बढ़ेर 2647.22 बिन्दुमा पुगेर बन्द भएको थियो। प्रधानमन्त्री राहत कोषमा मौजदात रकम झण्डै 15 अर्ब रूपियाँ पुगेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार हाल कोषमा 14.88 करोड़ 90,38,871 रूपियाँ मौजदात रहेको छ। सरकारले कोषमा जम्मा भएको रकम मध्ये यसअघि नै 1 अर्ब रूपियाँ बढ़ी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। भोटेकोशी नदीमा आएको बाढ़ीबाट रसुवा लगायत क्षेत्रमा सड़क, पुल, जलविद्युत आयोजना, होटल तथा अन्य भौतिक संरचनामा क्षति पुगेपछि प्रभावित क्षेत्रको राहत तथा पुनस्थापनाका लागि कोषबाट रकम परिचालन गरिएको हो। 9 वाणिज्य बैंकमा गरी 11.14 करोड़ 20,50,947 रूपियाँ जम्मा भएको छ। यस्तै हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको अमेरिकी डलर खातामा 2,44,74,121 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ। सरकारले कोषमा प्राप्त रकमलाई आवश्यकता र प्राथमिकताका आधारमा परिचालन गर्ने जनाएको छ। नेकपा एमालेको सचिवालय बैठकले चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई औपचारिकता दिँदै केन्द्रीय कमिटिमा प्रस्तुत गर्ने निर्णय गरेको छ। आज पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले प्रतिवेदनका विवादास्पद विषयलाई सम्बोधन गर्दै त्यसलाई केन्द्रीय कमिटिमा लैजाने निर्णय गरेको हो। एमाले उपमहासचिव लेखराज भट्टका अनुसार केन्द्रीय कमिटि बैठकका लागि अध्यक्षको मन्तव्य, राष्ट्रिय गान, नयाँ सदस्यहरूको मनोनयन तथा अध्यक्षको राजनैतिक प्रतिवेदन लगायतका विषय एजेण्डामा समावेश गरिएको छ। 29 पृष्ठ लामो प्रतिवेदन परिमार्जनसहित पारित भइसकेको उल्लेख गर्दै भट्टले अब प्रतिवेदनमा थप बहस आवश्यक नरहेको समेत बताउनुभयो। केन्द्रीय कमिटि बैठकमा पार्टी पुनर्गठनका विषयमा केही नेताहरूले धारणा राख्ने तयारी गरिरहेको सन्दर्भमा उपमहासचिव भट्टले केन्द्रीय कमिटिमा हुने छलफल र बहसका आधारमा नै पार्टीको आउँदो रणनीति तय हुने बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनको भाव घट्दा चाँदीको बढ़्यो, आज 17 जिल्लामा बाढ़ीको जोखिम लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीएतर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि शेयर बजार खुलेन, प्रधानमन्त्री राहत कोषमा झण्डै 15 अर्ब रूपियाँ मौजदाद, पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन केन्द्रीय समितिमा प्रस्तुत गर्ने एमाले सचिवालय बैठकको निर्णय लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुनको भाव 1300 रूपियाँले घटेको छ। नेपाल सुनचाली व्यवसायी महासंघका अनुसार सुन टोलाको 3,03,900 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुन 2,100 रूपियाँले बढ़ेर 3,05,200 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव 30 रूपियाँले बढ़ेको छ। चाँदी तोलाको 4,805 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 4,795 रूपियाँ थियो। आज देशका विभिन्न जिल्लामा बाढ़ीको जोखिम रहेको भन्दै सतर्कता अप्नाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार धनकुटा, उदयपुर, सिन्धुली, खोटाङ, ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, नुवाकोट, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, बाँके र बर्दिया लगायतका जिल्लामा बाढ़ीको जोखिम छ। यी जिल्लाबाट भएर बहने साना नदी तथा खोलामा जलसतह बढ़न सक्ने र आकस्मिक बाढ़ीको जोखिम रहेकोले सावधानी अप्नाउन महाशाखाले आग्रह गरेको छ। यस्तै तमर, अरूण, दूधकोशी, तामाकोशी र सुनकोशी लगायत सहायक नदीमा पनि जलसतह उल्लेख्य बढ़ने सम्भावना रहेको महाशाखाले जनाएको छ। 140 मेगावाट क्षमताको तनहु जलविद्युत आयोजना अन्तर्गत निर्माण भइरहेको दमौली भरतको 220 केबी प्रसारण लाइनका लागि तनहुतर्फका सबै सामुदायिक वनमा रूख कटानको आवश्यक कानूनी स्वीकृति प्राप्त भएको छ। आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्रसारण लाइन अन्तर्गत जिल्लामा पर्ने रूखको छपान तथा ढाँचा लगाउने कार्य सम्पन्न भएपछि डिभिजन वन कार्यालयले थप 12 सामुदायिक वनमा प्रवेश गरी रूख कटान गर्ने स्वीकृति प्रदान गरेको छ। यसअघि प्रसारण लाइन क्षेत्रभित्र पर्ने जिल्लाका सबै 17 सामुदायिक वनमा रूख कटानका लागि आवश्यक स्वीकृति प्राप्त भएको छ। प्रसारण लाइन क्षेत्र अन्तर्गत देवघाट गाउँपालिकाका 5, बन्दीपुर गाउँपालिका र ब्यास नगरपालिकामा 6-6 सामुदायिक वन रहेको छ। कोशी प्रदेशमा डेंगी संक्रमणको दर बढ़दै गएको छ। झापा जिल्ला डेंगीको सबैभन्दा उच्च जोखिममा देखिएको छ। प्रदेशको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत स्मृति लुइटेलका अनुसार सन् 2026 सेप्टेम्बर 19 सम्मको तथ्याङ्क अनुसार प्रदेशमा 793 जनामा डेंगी संक्रमण पुष्टि भएको छ। डेंगीको संक्रमण प्रदेशका 13 जिल्लामा फैलिएको छ। यो 80 सम्मको तथ्याङ्क हो। अब विदेशको खबर। इटालीले विद्यालयमा अनुहार छोप्ने कपडा अर्थात बुर्का लगाउन प्रतिबन्ध लगाउने र एउटै कक्षामा विदेशी विद्यार्थीको संख्या सीमित गर्ने तयारी गरेको छ। आउँदो वर्ष हुने आम चुनावमा आप्रवासन मुख्य मुद्दा बन्ने अपेक्षाका बीच इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले यस्तो योजना सार्वजनिक गर्नुभएको छ। प्रधानमन्त्री मेलोनीले आफ्नो राष्ट्रवादी रूढ़ीवादी ब्रदर्स अफ इटाली अर्थात एफटीआई पार्टीको युवा शाखाको भेलामा प्रस्तावित परिवर्तनबारे जानकारी दिनुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। उहाँका अनुसार विद्यालय प्रणालीमा घुलमिल हुन गम्भीर कठिनाई भोगेका विदेशी विद्यार्थीका अभिभावकका लागि इटाली भाषाको कक्षा अनिवार्य गरिएको छ। इटाली गएर आफ्नो भविष्य निर्माण गर्न चाहने जोसुकैले इटालीको भाषा सिक्नुपर्ने, संस्कृति बुझ्नुपर्ने र त्यहाँका नियमहरूको सम्मान गर्नुपर्ने प्रधानमन्त्री मेलोनीले बताउनु भएको छ। अब खेल खबर। पहिलो संस्करणको युरोपियन टी20 प्रिमियर लीग ईटीपीएलको उपाधि एडनबर्ग क्यासल रकर्सले जितेको छ। गैराती आयरल्याण्डको डब्लिनमा भएको फाइनलमा एडनबर्ग क्यासल रकर्सले बेलफास्ट वुल्फ्सलाई 7 विकेटले हरायो। बेलफास्टले दिएको 151 रनको लक्ष्य एडनबर्गले 18 ओभर 4 बलमा 3 विकेट गुमाएर भेटायो। एडनबर्गका आन्द्रेस गौसले नट आउट 90 रन बनाएका छन्। बेलफास्टका मार्क एडर, म्याथ्यू ह्याम्ब्रेज र ग्याबिन होइले 1-1 विकेट लिए। यसरी टस हारेर ब्याटिङ गरेको बेलफास्टले 20 ओभरमा 5 विकेट गुमाएर 150 रन बनाएको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि शेयर बजार खुलेन, आज कारोबार नहुने। प्रधानमन्त्री राहत कोषमा झण्डै 15 अर्ब रूपियाँ मौजदात, प्राथमिकताका आधारमा रकम परिचालन गर्ने सरकारको भनाई। पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन केन्द्रीय समितिमा प्रस्तुत गर्ने एमाले सचिवालय बैठकको निर्णय, केन्द्रीय समितिमा हुने छलफल र बहसका आधारमा भावी रणनीति तयार गर्ने, इटालीमा विद्यालयमा बुर्का प्रतिबन्ध र विदेशी विद्यार्थीको संख्या सीमित गरिँदै विदेशी विद्यार्थीका अभिभावकका लागि इटाली भाषाको कक्षा अनिवार्य, र पहिलो संस्करणको युरोपियन टी20 प्रिमियर लीगको उपाधि एडनबर्गलाई। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: प्रोडक्शन लॉ स्टेशन रेडियो रेडियो बुद्ध आवाज
1: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन, कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
0: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिबिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका टाइल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
1: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, भेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
0: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। संचालक
3: विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। यही असोज 12 गते परेको विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम यस बारगंगा नगरपालिकाभित्रका घरपालुवा तथा सामुदायिक कुकुर बिरालोहरूमा तपसिल अनुसारको मिति, समय र स्थानमा निशुल्क रेबिज रोग विरूद्धको खोप लगाइने हुँदा आफूले पालेका तथा आफ्नो समुदाय वरपर रहेका सामुदायिक कुकुर बिरालोहरूलाई आफूलाई पाएक पर्ने स्थानमा तोकिएको समयमा सम्पर्क गरी खोप लगाई रेबिज रोग नियन्त्रण कार्यक्रममा सहयोग पुर्याउनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। खोप लगाइने ओडा, स्थान र मिति: ओडा नम्बर 6 बैदौली, असोज 8 गते। ओडा नम्बर 9 भलवाड, ओडा कार्यालयको भवन, यही असोज 9 गते। ओडा नम्बर 7 घेरुवा बनगाई, असोज 10 गते। ओडा नम्बर 10 मेसकुरी, असोज 11 गते। ओडा नम्बर 11 ओदारी, असोज 12 गते। ओडा नम्बर 4 गजेअडा, असोज 13 गते। बारगंगा नगरपालिका पशु सेवा शाखा, असोज 14 गते। आफ्नो तथा छिमेकमा रहेका कुकुर बिरालोलाई रेबिज विरूद्ध खोप लगाई रेबिज मुक्त समाज निर्माण गरौं। अनुरोधक बारगंगा नगरपालिका पशु सेवा शाखा, बारगंगा कपिलवस्तु।
4: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
5: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोडले नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
4: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक, अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
5: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ, बुटवल, साझा हस्पिटलको अगाडि।
4: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98578710।

0: प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको। अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफपी 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छ। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि सब नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थर, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सल्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
1: वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म। सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: कता हो काका लखर लखर गर्दै?
2: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ। छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्। कहाँ लाँदा ठिक हुन्छ होला?
2: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
1: हजुर, हाम्रा सेवाहरू।
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।
3: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यावसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन, मिति 2083-06/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड, तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
4: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
3: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98-413-52-747, 98-857-62-979। अनुरोधक बाणगंगा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कृषि विकास शाखा, बाणगंगा, कपिल वस्तु।
0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।

0: रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। यही असोज 12 गते परेको विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम यस बाढगंगा नगरपालिका भित्रका घरपालुवा तथा सामुदायिक कुकुर बिरालोहरूमा तपसिल अनुसारको मिति, समय र स्थानमा निशुल्क रेबिज रोग विरूद्धको खोप लगाइने हुँदा आफूले पालेका तथा आफ्नो समुदाय वरपर रहेका सामुदायिक कुकुर बिरालोहरूलाई आफूलाई पाएक पर्ने स्थानमा तोकिएको समयमा सम्पर्क गरी खोप लगाई रेबिज रोग नियन्त्रण कार्यक्रममा सहयोग पुर्याउनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। खोप लगाइने ओडा, स्थान र मिति। ओडा नम्बर 6 बैदौली, असोज 8 गते। ओडा नम्बर 9 भलवाड, ओडा कार्यालयको भवन, यही असोज 9 गते। ओडा नम्बर 7 घेरुवा बनगाई, असोज 10 गते। ओडा नम्बर 10 मेचकुरी, असोज 11 गते। ओडा नम्बर 11 ओदारी, असोज 12 गते। ओडा नम्बर 4 गजेअडा, असोज 13 गते। बाढगंगा नगरपालिका पशु सेवा शाखा, असोज 14 गते। आफ्नो तथा छिमेकमा रहेका कुकुर बिरालोलाई रेबिज विरूद्ध खोप लगाई रेबिज मुक्त समाज निर्माण गरौं। अनुरोधक बाढगंगा नगरपालिका पशु सेवा शाखा, बाढगंगा कपिलवस्तु।
1: कता हो काका लखर लखर गर्दै?
2: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
2: ल होइन, सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
1: हजुर, हाम्रा सेवाहरू,
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिफ लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98-46-19-125 र 98-75-52-004।
3: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बाढगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन, मिति 2083-6/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड, तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
4: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लाल पूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
3: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.nagarpalika.gov.in बारगंगा म्युनिसिपालिटी गभर्नमेन्ट.एनपी बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413527747 98857269779। अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिलवस्तु।

0: युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
1: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियोवा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
2: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाठेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने सिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
1: 24 घण्टा सेवा उपलब्ध छ
2: नभुल्नुहोला टिकट
1: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200
3: यो बाइक बिग्रेर हैरानै पार्यो जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला
4: अब फेरि बनाउनमै पैसा खर्च नगर नयाँ बाइक किन न बरु
3: नयाँ बाइक त किनौला तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन
4: पैसा नपुगेर के भयो त बाडगङ्गा अटो ट्रेडर्समा सजिलो किस्ताबन्दीको सुविधा छ अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ
3: ए हो र त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो
4: हो नि आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ
5: हजुर नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएस को आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर बाणगंगा एक बैरिया कपिल वस्तु
6: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा बाणगंगा अटो ट्रेडर पुरानो झन्झट छोडौ नयाँ टिभीएस चढौ
5: सम्पर्क नम्बर 076-550-111 98-570-31-363 र 98-019-4064

0: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बाढगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र स्वाहा।
1: लौ लौ त्यसो पनि जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कचाकुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहबा रोड, कृषि विकास बैङ्कको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहबा रोड, कृषि विकास बैङ्कको अगाडि।
4: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800795526 र 9847082790।
5: युनाइटेड अस्पताल बाढगंगा 7 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
6: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
5: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा, बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म, शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
7: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
8: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सल्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
9: वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
7: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म। सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
6: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076550200, मोबाइल नम्बर 9857055138।
5: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
2: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटिडिसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका ट्रायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
1: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
3: सुन्नुहोस् त, हामी कहाँ टाइल ग्रेनाइट भेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
2: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। संचालक गिरिराज कणे।
4: AJ, the sickest collaboration ever. You heard? This is the remix.

0: छाटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
1: जय सुपाजौराली सुनसानी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान। बाढगंगा दुई पिपरा कपिल वस्तु, सम्पर्क नम्बर 9857056249 र 9875718346।
2: In the rain I miss you, in every pain I miss you.

0: प्रत्येक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुशी, तीजको उल्लास अनि मायाको चिनो।
1: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचानी पसल, बारगंगा दुई पिपरा, कपिलवस्तु।
2: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना।

सम्झिदिन बिछ रज किने सपना देख्दै मेरो आँखा खुल्दछ पूरा हुँदा तिमीसँग मेरो मन रङ्ग छ अरू बेला

0: सुन चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोच में हुनुहुन्छ? अब तपाईको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुन चाँदी पसल, बाडंगा चार जितपुर कपिल वस्तु।
1: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98570131569। अर्जुन खाती, सम्पर्क नम्बर 98570178400।

0: do is sing along while I sing this song, come on.
1: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
2: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
1: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
2: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
1: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
2: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
1: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
2: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
1: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
2: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
1: फिजियोथेरापी विशेषज्ञ सेवा,
2: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज। यति बेला दिउँसोको 3 बज्यो।
1: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। जलवायु विपद व्यवस्थापनका लागि नीतिगत सुधार गर्न सरकारलाई कानून समितिको निर्देशन। रसुवा बाढीमा सम्पर्कविहीन भएकाहरू जीवित भेटिने सम्भावना कम रहेको गृह मन्त्रालयको भनाई। सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने। डाटा सेन्टरमा साइबर आक्रमणका कारण आज शेयर बजार खुलेन। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरू, 9 कार्यसूची तय। बैठक स्थलमा मोबाइल प्रयोग, भिडियो र लाइभ पूर्ण रूपमा रोक। पार्टीभित्र अनुशासन कायम गर्न अध्यक्ष ओलीको कड़ा निर्देशन। रूसको संसदीय चुनावमा राष्ट्रपति पुटिनको दलको अग्रता। कब्जा गरेका युक्रेनी भूभागमा पनि मतदान। र विश्व एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल फेरि पराजित। जापानमा समुद्री आँधीका कारण एसियाली खेलकुदमा पनि असर। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले जलवायु जन्य विपद व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि नीतिगत र कानूनी सुधार गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकले अति जोखिममा रहेका नदी तटीय तथा भौगोलिक बस्तीहरूको पहिचान गरी सुरक्षित ठाउँमा सार्न सरकारलाई भनेको हो। बैठकका निर्णयहरूबारे जानकारी दिँदै समिति सभापति समीक्षा बास्कोटाले जलवायु परिवर्तन कारण सृजना हुने विपदका बहुआयामिक जोखिमहरूको दिगो समाधानका लागि जलवायु न्याय को सिद्धान्तलाई पूर्ण रूपमा आत्मसात गर्न सरकारलाई निर्देशन दिनुभयो। यस्तै जलवायु परिवर्तनबाट हुने हानि नोक्सानीको क्षतिपूर्ति र जलवायु न्यायका लागि पर्वतीय तथा अति प्रभावित राष्ट्रहरूसँग सहकार्य गर्न समितिले सरकारलाई सुझाव दिएको छ। गृह मन्त्रालयले रसुवा बाढीका कारण सम्पर्कविहीन भएकाहरूलाई जीवितै उद्धार गर्न सकिने सम्भावना अब न्यून रहेको जनाएको छ। कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृह सचिव केदारनाथ शर्माले भौगोलिक विकटता र प्रविधिको अभावका बावजुद खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको जानकारी दिनुभयो। विशेष गरी जलविद्युत आयोजनाका सुरुङहरूमा केन्द्रित भई उद्धार कार्य भइरहेको उहाँको भनाइ छ। खोज र उद्धारपछि राहत वितरण, पुनर्स्थापना र पुननिर्माणका कामलाई प्राथमिकता साथ अघि बढ़ाउने गृह मन्त्रालयले जनाएको छ। सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने भएको छ। ऊर्जा मन्त्रालयका अनुसार भ्याट हटाउनका लागि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भट्ट श्रेष्ठ र अर्थमन्त्री स्वर्णिम वाग्ले बीच सहमति भएको हो। दुई मन्त्रीबीच हिजो भएको छलफलमा ऊर्जा मन्त्री श्रेष्ठले गर्नुभएको बिजुलीको भ्याट हटाउने प्रस्तावमा अर्थमन्त्री वाग्ले सहमत हुनुभएको हो। अब अर्थमन्त्री वाग्लेले भ्याट हटाउने प्रस्ताव मन्त्री परिषदमा लैजानुहुनेछ। मन्त्री परिषद बैठकबाट निर्णय भएपछि भ्याट हट्नेछ। सरकारले चालू आर्थिक वर्षदेखि विद्युत भ्याट हटाउन थालेको हो। अहिले घरायसी ग्राहक लागि 5% र औद्योगिक तथा अन्य गैर घरायसी ग्राहकका लागि 13% भ्याट लाग्छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले चालू आर्थिक वर्षको बजेट मार्फत गर्नुभएको यो व्यवस्थाको चौतर्फी आलोचना भएसँगै सरकारले हटाउने तयारी शुरू गरेको हो। डेटा सेन्टरमा साइबर आक्रमण भएपछि आज नेपाली शेयर बजारको कारोबार पूर्ण रूपमा बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सीका अनुसार 72 ब्रोकर कम्पनीहरूको सर्भर राखिएको डेटा हब प्रणालीको डेटा सेन्टरमा हिजो बिहानैदेखि प्राविधिक समस्या देखिएको थियो। ब्रोकरहरूको सिस्टम व्यवस्थापन गर्दै आएको वाइटको प्रणालीले डेटा सेन्टर र नेप्से बीच नेटवर्क कनेक्टिभिटी रहेकाले थप जोखिम डेटा चोरी र प्रणालीमा क्षति हुन सक्ने चेतावनी दिएको छ। नेप्से र स्टक ब्रोकर्स एसोसिएसन बीचको छलफलपछि सम्भावित वित्तीय तथा प्राविधिक जोखिम न्यूनीकरण गर्न आजको शेयर कारोबार स्थगित गरिएको हो। डेटा सेन्टरको प्राविधिक समस्या र आक्रमणको वास्तविक दायरा अझै पत्ता लगाइसकेको छैन। प्रभावित प्रणालीहरूलाई सुरक्षित रूपमा अलग गरेर समाधानको प्रयास भइरहेको छ। भोलि पनि बजार खुल्छ वा बन्द रहन्छ भन्ने विषयमा नेप्सेले आधिकारिक जानकारी दिएको छैन। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि ललितपुरमा शुरू भएको छ। पछिसम्म चल्ने बैठकका लागि 9 मुख्य कार्यसूची तय गरिएका छन्। गएको फागुन 21 गतेको प्रतिनिधि सभा चुनावपछि पहिलो पटक बसेको यस बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ। यस्तै केन्द्रीय कमिटिमा मनोनयन, पोलिट ब्युरो, स्थायी कमिटी, विभागहरू, सल्लाहकार परिषद र अनुशासन आयोग गठन लगायतका समसामयिक विषयमा छलफल हुनेछ। बैठकमा बोल्न चाहने सदस्यका लागि 3 मिनटको समय तोकिएको छ भने समय अभाव भए लिखित सुझाव दिन सक्नेछन्। यसैबीच बैठकलाई मर्यादित र अनुशासित बनाउन अध्यक्ष केपी शर्मा ओलीले कडा निर्देशन दिनुभएको छ। बैठक स्थलमा मोबाइल चलाउन, भिडियो खिच्न वा सामाजिक सञ्जालमा लाइभ गर्न पूर्ण रूपमा रोक लगाएको छ। भोलिदेखि बैठक स्थलमा मोबाइल फोन नै नल्याउन ओलीले निर्देशन दिनुभएको छ। पार्टीभित्र अनुशासन कमजोर बनेको भन्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा जथाभावी टिप्पणी नगर्न सचेत गराउनुभयो। बाहिरबाट आक्रमण भइरहेका बेला पार्टीभित्रैबाट असन्तुष्टि पोखेर विरोधीलाई खेल्ने अवसर नदिन पनि उहाँले नेता कार्यकर्ताहरूलाई कडा निर्देशन दिनुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट्स, घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 0556493333 4935555।
5: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। काठमाडौँको त्रिपुरेश्वरको सड़कमा एउटा गाड़ीमा आगलागी भएको छ। रिद्धि सिद्धि यातायातको गाड़ीमा आगलागी भएको र घाइते चालकलाई अस्पताल लगेको प्रहरले जनाएको छ। चालकको अवस्था गम्भीर रहेको छ। बसमा अरू यात्रु थिएनन्। आगलागीको कारणबारे अनुसन्धान भइरहेको र प्रारम्भिक निष्कर्ष अनुसार चालक आफैले आगो लगाएको प्रहरले जनाएको छ। राहदानी विभाग अहिलेको मुख्य सड़कमै रहेको गाड़ीमा आगलागी भएको हो। विदेशको खबर। रूसी संसदीय चुनावमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारूढ़ युनाइटेड रसिया पार्टीले ठूलो अग्रता लिएको छ। सरकारी संचार माध्यमका अनुसार झण्डै 71% मतगणना हुँदा युनाइटेड रसियाले 57.5% मत प्राप्त गरेको छ। राज्य डुमाका 450 सीटका लागि भएको यो चुनाव 2022 युक्रेनमाथि रूसको ठूलो सैन्य कार्यवाही शुरू भएपछिको पहिलो संसदीय चुनाव हो। प्रारम्भिक परिणाममा कम्युनिष्ट पार्टीले 14% र राष्ट्रवादी एलडीपीआरले 8.7% मत पाएका छन्। सरकारी समाचार संस्था तासका अनुसार सत्तारूढ़ दलले 2/3 बहुमत कायम राख्ने अनुमान छ। युद्ध विरोधी याब्लोको पार्टीलाई सर्वोच्च अदालतले चुनावको केही हप्ता अघि संघीय सूचीमा उम्मेद्वारी दिन रोक लगाएको थियो, यद्यपि उसका केही उम्मेद्वार एकल निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा रहेका थिए। रूसले कब्जा गरेको युक्रेनी भूभागमा समेत मतदान भएको छ। मतदानको अन्तिम दिन युक्रेनले मस्को र आसपासका क्षेत्रमा ठूलो संख्यामा ड्रोन प्रहार गरेको रूसी अधिकारीहरूले बताएका छन्। चुनावको अन्तिम परिणाम आज सार्वजनिक हुने अपेक्षा छ। अब खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल फेरि पराजित भएको छ। आज भएको 9 देखि 12 स्थानको वर्गीकरण खेलमा नेपाल हङकङसँग 3-0 सोझो सेटमा पराजित भएको हो। यसअघि समूह चरणमा जापान र इण्डोनेसियासँग पराजित भएपछि पदकको दौड़बाट बाहिरिसकेको नेपालले अहिले वर्गीकरण खेल खेलिरहेको छ। हङकङसँगको खेलमा नेपालले पहिलो सेट 25-20, दोस्रो सेट 25-19 र तेस्रो सेट 28-26 गुमाएको छ। यसअघि वर्गीकरण चरणको खेलमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा पराजित गरेको थियो। एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीको यो दोस्रो सहभागी हो। यसअघि 2023 चीनको हाङझाओमा भएको 19 एसियाली खेलकुदमा पहिलो पटक महिला भलिबलमा सहभागिता जनाएको थियो। र जापानमा आएको शक्तिशाली सामुद्रिक आधी डुजु आनका कारण एसियाली खेलकुद प्रतियोगिता पनि प्रभावित भएको छ। नागोया र आइजी प्रिफेक्चरमा भइरहेका विभिन्न खेलका तालिकाहरू आधीका कारण फेरबदल गरिएका छन्। जस अन्तर्गत आजका लागि तय गरेको घोडचढ़ी सम्बन्धी प्रतियोगिता भोलिका लागि सारेको आयोजकले जनाएको छ। एसियाली खेलकुदमा सहभागी झण्डै 4,000 खेलाड़ी तथा पदाधिकारीहरू अहिले कोस्टा सेरेना नामक क्रूज जहाजमा बसिरहेका छन्। आधीको प्रभाव त्यो क्षेत्रमा पुगेमा जहाजलाई तत्काल सुरक्षित ठाउँमा सार्ने तयारीमा राखिएको छ। खतरा पूर्ण रूपमा टरेपछि मात्र जहाजलाई पुनः त्यही ठाउँमा फर्काउने जापानी अधिकारीले उद्धृत गर्दै रोयटर्स स्टेसन आएको छ। यसैबीच जापानी टोलीका चीफ डे मेसन कोसेई इनोले सम्भावित आपतकालीन अवस्थाको सामना गर्ने विषयमा जापान ओलम्पिक कमिटीसँग निरन्तर बैठक भइरहेको जानकारी दिनुभएको छ। 130 किलोमिटर प्रति घण्टाको गतिमा आएको यस आँधीका कारण खेलकुद बाहेक सयौं उडानहरू रद्द हुनका साथै बुलेट ट्रेन सेवा र अन्य ठूला कार्यक्रम समेत प्रभावित भएका छन्। मौसमविदहरूले अत्यधिक वर्षा र हावाहुरीको जोखिम कायमै रहेकाले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। जलवायु विपद व्यवस्थापनका लागि नीतिगत सुधार गर्न सरकारलाई कानून समितिको निर्देशन। रसुवा बाढीमा सम्पर्क विहीन भएकाहरू जीवित भेटिने सम्भावना कम रहेको गृह मन्त्रालयको भनाई। सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने। डाटा सेन्टरमा साइबर आक्रमण हुँदा आज शेयर बजार खुलेन। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरू, 9 कार्यसूची तय। बैठक स्थलमा मोबाइल प्रयोग, भिडियो र लाइभमा पूर्ण रोक। पार्टीभित्र अनुशासन कायम गर्न अध्यक्ष ओलीको कडा निर्देशन। रूसको संसदीय चुनावमा राष्ट्रपति पुटिनको दलको अग्रता। कब्जा गरेका युक्रेनी भूभागमा पनि मतदान। र विश्व एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल फेरि पराजित। जापानमा समुद्री आँधीका कारण एसियाली खेलकुदमा पनि असर।
6: Love Station Radio. Radio. Buddha Awaaz.

0: रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।
1: आमा राति छ, कता जान लाग्नु भयो नि?
2: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि।
1: ए पक्क त्यसो भए म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
2: किन नि सानो लट्ठी र टर्च लाइट
1: किन हुनु नि आमा? रातको समयमा बाहिर निस्किनु पर्दा वा टोयलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छ।
2: कति राम्रो सल्लाह दिएको सानो फिल्मले।
1: आमा हामीलाई नि स्कुलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी झाडी अथवा अग्ला घाँसहरू भएका ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टक टक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
3: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
4: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: कता हो काका लहर लहर गर्दै?
7: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
6: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
7: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
6: हजुर हाम्रा सेवाहरू,
7: हामीका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 572 00 4।

मेरे बाबू कहाँ छ? के भो मेरो बाबुलाई? कहाँ छ मेरो बाबु? सर

0: छोरालाई एकचोटि पेट्रोल दिनुहोस् न।
1: उहाँको बयानको काम भइरहेको छ, थप बयानको लागि सरकारी वकिलको कार्यालय लिएर जाँदैछौ। यसो गर्नुहोस् न, तपाईँहरू उत्या आउनुहोस्, सायद भेट हुन्छ।

झण्डै 11 महिना बितिसक्दा अबको पेशीमा फैसला हुने बताएको छ र उहाँको परिवार साथीहरू र शुभचिन्तक खुशीको खबर पाउने आशा छन्।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफपी 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छ। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: युनाइटेड अस्पताल बारदिन्दा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सदो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
1: वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
5: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बाढगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन, मिति 2083 6 महिना 9 गते भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड, तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
6: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको, कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
5: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np/ हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413527 98857269779। अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिलवस्तु।

0: यो बाइक बिग्रेर हैरा नै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाढगङ्गा अटो टेडसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर, बाढगङ्गा एक बैरिया, कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाढगङ्गा अटो ट्रेडर, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064।
4: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला, म त लाउँदिन है।
5: अब के गर्नु त, राम्रै त छ नि। कहाँ राम्रो डिजाइन छ, कुन सुन चाँदी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
4: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाँची ज्वेलर्स बाढगङ्गा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
5: लौ लौ, त्यसो भने जाम त नि न्यू अर्घाँची ज्वेलर्सतिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँदा भयो त।
6: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, चार नम्बर जितपुर दौलीहावा रोड, कृषि विकास ब्याङ्कको अगाडि आफ्नै निवासमा परेको जानकारी गराउँदछौ।
7: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
0: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, चार नम्बर जितपुर दौलीहावा रोड, कृषि विकास ब्याङ्कको अगाडि।
8: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800079526 र 9870072790।
0: विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। यही असोज 12 गते परेको विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम यस बाढगङ्गा नगरपालिकाभित्रका घरपालुवा तथा सामुदायिक कुकुर बिरालोहरूमा तपसिल अनुसारको मिति, समय र स्थानमा निशुल्क रेबिज रोग विरूद्धको खोप लगाइने हुँदा आफूले पालेका तथा आफ्नो समुदाय वरपर रहेका सामुदायिक कुकुर बिरालोहरूलाई आफूलाई पाएक पर्ने स्थानमा तोकिएको समयमा सम्पर्क गरी खोप लगाई रेबिज रोग नियन्त्रण कार्यक्रममा सहयोग पुर्याउनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। खोप लगाइने ओडा, स्थान र मिति। ओडा नम्बर 6 बैदौली, असोज 8 गते। ओडा नम्बर 9 भलवाड, ओडा कार्यालयको भवन, यही असोज 9 गते। ओडा नम्बर 7 घेरुवा बनगाई, असोज 10 गते। ओडा नम्बर 10 मेसकुरी, असोज 11 गते। ओडा नम्बर 11 ओदारी, असोज 12 गते। ओडा नम्बर 4 गजेअडा, असोज 13 गते। बाढगङ्गा नगरपालिका पशु सेवा शाखा, असोज 14 गते। आफ्नो तथा छिमेकमा रहेका कुकुर बिरालोलाई रेबिज विरुद्ध खोप लगाई रेबिज मुक्त समाज निर्माण गरौं। अनुरोधक बाढगङ्गा नगरपालिका पशु सेवा शाखा, बाढगङ्गा, कपिलवस्तु।

0: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
3: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाचेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
2: 24 घण्टा सेवा उपलब्ध छ।
3: नभुल्नु होला
2: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076550200।
4: विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। यही असोज 12 गते परेको विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम यस बाढगंगा नगरपालिका भित्रका घरपालुवा तथा सामुदायिक कुकुर बिरालोहरूमा तपसिल अनुसारको मिति समय र स्थानमा निशुल्क रेबिज रोग विरूद्धको खोप लगाइने हुँदा आफूले पालेका तथा आफ्नो समुदाय वरपर रहेका सामुदायिक कुकुर बिरालोहरूलाई आफूलाई पाएक पर्ने स्थानमा तोकिएको समयमा सम्पर्क गरी खोप लगाई रेबिज रोग नियन्त्रण कार्यक्रममा सहयोग पुर्याउनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। खोप लगाइने ओडा स्थान र मिति ओडा नम्बर 6 बैदौली असोज 8 गते ओडा नम्बर 9 भलवाड ओडा कार्यालयको भवन यही असोज 9 गते ओडा नम्बर 7 घेरुवा बनगाई असोज 10 गते ओडा नम्बर 10 मेसपुरी असोज 11 गते ओडा नम्बर 11 ओदारी असोज 12 गते ओडा नम्बर 4 गजेअडा असोज 13 गते बाढगंगा नगरपालिका पशु सेवा शाखा असोज 14 गते आफ्नो तथा छिमेकमा रहेका कुकुर बिरालोलाई रेबिज विरुद्ध खोप लगाई रेबिज मुक्त समाज निर्माण गरौं। अनुरोधक बाढगंगा नगरपालिका पशु सेवा शाखा बाढगंगा कपिलवस्तु।
5: तपाईँको फोन आउने बित्तिकै म दौडेर आएँ कि खै भाउजू कता हुनुहुन्छ?
6: त्यहाँ फलै चाहिँ सुतेकी छिन् बहिनी, हिँड्नुहोस् न उतै।
5: भाउजू कहाँनिर टोके तपाईँलाई? घर वरिपरि त सफा सुग राख्नु भएको रहेछ तर पनि टोक्नु भएछ है तपाईँलाई?
7: यहाँ कुर्कुचानिर टोकेको हो नानी, उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ, कति बेरमा पो आइपुग्ने हो?
5: नाचिनुहोस् है भाउजू, हामी छौँ, तपाईँलाई केही हुँदैन, बरु खुट्टालाई नहल्लाउनुहोस् र नरेस है, एम्बुलेन्स आउन समय लाग्ने हुनसक्छ, नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
6: यति बेला त खालि कुरा पनि दिनु हुँदैन होइन र स्वयंसेविका बहिनी?
5: हो हो, तपाईँले ठिक भन्नुभयो, चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
8: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। कम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नुपर्ने अवस्था समेत आउन सक्छ।
9: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
10: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मित्रांका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अंगको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर साहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
2: कता हो काका लखर लखर गर्दै?
3: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
2: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
3: ल होइन सँग एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
2: हजुर, हाम्रा सेवाहरू,
3: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।
4: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तीजको उल्लास अनि मायाको चिनो।
5: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुप्पा देउराली सुनचाली पसल, बारगंगा 2 पिपरा, कपिलवस्तु।
6: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
5: जय सुप्पा देउराली सुनचाली पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा 2 पिपरा, कपिलवस्तु। सम्पर्क नम्बर 98-570-56-249 र 98-075-18-346।

0: सुनसरी चांदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुन चाँदी पसल, बाढंगा चार जितपुर कपिलवस्तु।
1: प्रोपराइटर दिन बहादुर खाती, सम्पर्क नम्बर 98570131569। अर्जुन खाती, सम्पर्क नम्बर 98570078403।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफपी 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छ। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
4: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन, मिति 2083/6/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
5: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लाल पूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिश पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
4: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413527747, 98857269779। अनुरोधक बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बाणगंगा कपिलवस्तु।

0: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनसादी पसल राम्रो हो, जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बारदिन नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
1: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँदा भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर चौलीहवा रोड कृषि विकास ब्याङ्कको अगाडि आफ्नै निवासमा परेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्ध बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर चौलीहवा रोड कृषि विकास ब्याङ्कको अगाडि।
4: न्यू अर्घाखाँची ज्वेलर्स प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800079526 र 9870782790।
3: विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। यही असोज 12 गते परेको विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम यस बारगंगा नगरपालिका भित्रका घरपालुवा तथा सामुदायिक कुकुर बिरालोहरूमा तपसिल अनुसारको मिति, समय र स्थानमा निशुल्क रेबिज रोग विरूद्धको खोप लगाइने हुँदा आफूले पालेका तथा आफ्नो समुदाय वरपर रहेका सामुदायिक कुकुर बिरालोहरूलाई आफूलाई पाएक पर्ने स्थानमा तोकिएको समयमा सम्पर्क गरी खोप लगाई रेबिज रोग नियन्त्रण कार्यक्रममा सहयोग पुर्याउनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। खोप लगाइने ओडा, स्थान र मिति। ओडा नम्बर 6 बैदौली, असोज 8 गते। ओडा नम्बर 9 भलवाड, ओडा कार्यालयको भवन, यही असोज 9 गते। ओडा नम्बर 7 घेरुवा बनगाई, असोज 10 गते। ओडा नम्बर 10 मेचपुरी, असोज 11 गते। ओडा नम्बर 11 ओदारी, असोज 12 गते। ओडा नम्बर 4 गजेअडा, असोज 13 गते। बारगंगा नगरपालिका पशु सेवा शाखा, असोज 14 गते। आफ्नो तथा छिमेकमा रहेका कुकुर बिरालोलाई रेबिज विरुद्ध खोप लगाई रेबिज मुक्त समाज निर्माण गरौं। अनुरोधक बारगंगा नगरपालिका पशु सेवा शाखा, बारगंगा कपिलवस्तु।
5: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
6: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
5: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुटो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यातिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
6: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
5: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 9857078010।

0: प्रकार को रसायन केमिकल न मिसाइए शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन
1: कता हो काका लहर लहर गर्दै
2: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
2: ल होइन सँग एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
1: हजुर हाम्रा सेवाहरू
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9846-19125 र 9875-52004
3: के
4: भयो बहिनी तपाईँको राखेको तपाईँको राखेको अनि यो भुइँमा को किन भुइँमा लडिरहेको
3: हामी दुई जङ्गलमा घाँस काट्न आएका थियौँ मेरो साथीलाई सर्पले टोक्यो लौ न के गर्ने होला यसलाई चन्द्र पुर्याउनु पाइ हुन्थ्यो लौ न दाई के गर्ने होला लौ न
4: यस्तो बेलामा एम्बुलेन्स र सात आङ्ग्रे मोटरले खोजेर कुरेर बस्नु हुँदैन यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकलवाला साथी छ फोन गरिहाले सबै नातिकन साथी

0: Termina 6.
1: Un sagat ito.
0: Alam mo kaya? Turun ta timi motorcycle liyera yang ayah lada. Iya yang zada boy la sahab wale tokere emergency pare. Turun ta upasar kendra wale an pare. Raad marga saura ko 100 meter pasim devre pati sa way anya. Mukesh, jatte ya hoy sabbe kam saare ra. Sunnos pare. Sahab wale tokere ko bekti lai. Jati sabga chito anti venom uplabda bhai ko upasar kendra wale logi anlu pasta. Isto bela ma sabbe wanda chito une yata yata ko saadun chanot gaudu pasta. Edi motorcycle ko bevastha bhaye आफू र सवारी चालकको बीचमा सपले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्त उपचार केन्द्रमा पुर्याउनु पर्छ। मुकेश मोटरसाइकल लिएर आइहाल्यो मेरो भरपर्ने साथी। म तुरन्त बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
1: हुन्छ दाइ, कत्रो घुम्न गर्नुभयो, जाउँ छिटो जाउँ।
2: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ।
3: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदद गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: Thank you.
1: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
2: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
1: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
2: पैसा नपुगेर के भयो त? बाढगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
1: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
2: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
3: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर, बाढगङ्गा एक बैरिया कपिल वस्तु।
4: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाढगङ्गा अटो ट्रेडर, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
3: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064।
5: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बाढगङ्गा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन, मिति 2083/6/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड, तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
3: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083/श्रावण/मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लाल पूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
5: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बाढगङ्गा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413-52747, 98857-62979। अनुरोधक बाढगङ्गा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कृषि विकास शाखा, बाढगङ्गा, कपिलवस्तु।
6: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर साह्रै छ र
7: बिरामी भएर बस्न खाना छैन,
6: हस्पिटल भेटिने होइन।
8: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
0: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
8: 24 घण्टा सेवा उपलब्ध छ।
0: नभुल्नुहोला 100 रुपियाँमै विशेषज्ञ टिकट।
8: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज।
1: यति बेला साँझको 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: काठमाण्डुको त्रिपुरेश्वरमा बसमा आगलागी अग्नि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको भिडियो सार्वजनिक, घटनाबारे छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन।
0: भोटेकोशी त्रिशुली बाढ़ी र जलवायु असर अध्ययन गर्न संसदीय विशेष समिति गठन। बाढ़ीमा हराएकाहरू जीवित भेटिने सम्भावना अब न्यून रहेको गृह मन्त्रालयको भनाई, खोजी कार्य भने जारी रहने।
1: डाटा सेन्टरमा साइबर आक्रमणका कारण आज शेयर बजार खुलेन, 45.5 खर्ब भन्दा बढ़ीको सम्पत्तिमाथि नियामकले व्यवस्था गरेको लगानीकर्ताको गुनासो।
0: चीनले अन्तरिक्ष केन्द्रमा 14 प्रजातिका बाली हुर्कायो, चन्द्रमामै तरकारी बगैंचा बनाउने योजना।
1: र एसियाली खेलकुदमा आज पनि नेपालको निराशाजनक प्रदर्शन, जापानमा समुद्री आदिका कारण एसियाली खेलकुदमा पनि असर।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। असोज 8 गते अर्थात आउँदो बिहिबारदेखि नेपालका विभिन्न भूभागमा मुसलधारी वर्षा हुन सक्ने मौसमविदहरूले प्रक्षेपण गरिरहँदा सरकारी निकाय जल तथा मौसम विज्ञान विभागले पनि सूचना निकालेर चेतावनी जारी गरेको छ। विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले केही बेर अघि मात्र निकालेको सूचना अनुसार असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म गण्डकी लुम्बिनी प्रदेशका केही ठाउँमा अत्यधिक पानी पर्नेछ भने 1-2 ठाउँमा अति धेरै वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेश तथा कोशी बागमती सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पनि मेघगजन चट्याङ र हावाहुरी सहित अत्यधिक वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेशको पनि थोरै ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले भर्खरै मात्र सूचना निकालेर जानकारी गराएको छ। यसका धेरैजसो ठाउँमा मेघगजन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र अहिले बंगालको खाड़ीको मध्य भूभाग आसपास रहेको छ र त्यो प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यूनचापी क्षेत्र भई पूर्व पश्चिम र उत्तर पश्चिम दिशातिर सर्ने देखिन्छ। यसको प्रभावले बुधबारदेखि नै कोशी मधेस बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ़दै जाने र बिहिबार अझ बढ़ी भएर शुक्रबारदेखि आइतबारसम्म अत्यधिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले निकालेको सूचनामा भनिएको छ। त्यसैले सम्भावित वर्षाका कारण बुछे बाढ़ी पहिरो तथा घिग्रान बहाव जोखिम रहेकाले शहरी तथा तराईका क्षेत्रमा डुबानको जोखिम, पहाड़ी क्षेत्रमा पहिरोको जोखिम देखिएकोले सावधानी अपनाउनका लागि महाशाखाले आग्रह गरेको छ। महाशाखाले मौसम प्रणालीको प्रभाव हिमाली भूभागमा पनि अत्यधिक वर्षा र हिमपात हुन सक्ने भएकोले पर्वतारोही र सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउनका लागि आग्रह गरेको छ। यस मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको र त्यही अनुसार अध्यावधि गर्दै जाने भएकोले महाशाखाका सामाजिक सञ्जाल लगायतका सूचनाहरू हेर्नका लागि पनि सूचनामा अनुरोध गरिएको छ।
1: काठमाडौँको त्रिपुरेश्वरमा सार्वजनिक बसमा आग लागि भएको छ। B2K 4274 नम्बरको बसमा चालक दाबा लामाले आफ्नै गाड़ीभित्र आगो लगाएका प्रहरीको प्रारम्भिक अनुमान छ। काभ्रेको पनौतीका 23 वर्षीय लामालाई उद्धार गरी किर्तिपुरमा रहेको वन अस्पताल लगिएको र उहाँको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। घटना अघि चालक लामा र ट्राफिक प्रहरी अधिकारीहरू बीच भनाभन भएको भिडियो सार्वजनिक भएको छ। भिडियोमा लामाले आफूलाई बिना गल्ती जरिवाना गराउन लागिएको भन्दै आक्रोश पोख्नु भएको छ। सम्झाउन आएका सशस्त्र प्रहरीका अधिकारीसँग उहाँले आफूले शुरूमा सम्मानपूर्वक माफी माग्दा पनि कार्यवाही गर्न खोजिएको गुनासो गर्नुभएको देखिन्छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले भने चालक लामामाथि कार्यवाही नगरेको दावी गरेको छ। विवादको वास्तविक कारण पत्ता लगाउन सीसीटीभी फुटेज अध्ययन भइरहेको प्रहरीले जनाएको छ। यसैबीच बसमा आग लागि भएको घटनाको छानबिन गर्न प्रहरीले समिति गठन गरेको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीले एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरेको हो। समितिलाई 5 दिनको समय दिइएको छ।
0: प्रतिनिधि सभाले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी 15 सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ। सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गर्नुभएको प्रस्तावलाई प्रतिनिधि सभा बैठकले सर्वसम्मत स्वीकृत गरेको हो। समितिमा अचितम लामिछाने, अनुष्का श्रेष्ठ, गणेश पराजुली लगायत 15 जना सांसदहरू रहनुभएको छ। समितिको पहिलो बैठकले संयोजक चयन गर्नेछ। समितिले प्रभावित नागरिकको पुनर्स्थापना, दिगो पुननिर्माण, भविष्यको जोखिम न्यूनीकरण र आवश्यक कानूनी तथा संस्थागत सुधारका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्नेछ। यसैबीच गृह मन्त्रालयले रसुवा बाढ़ीका कारण सम्पर्कविहीन भएकाहरूलाई जीवितै उद्धार गर्न सकिने सम्भावना अब न्यून मात्रै रहेको बताएको छ। गृह सचिव केदारनाथ शर्माले भौगोलिक विकटताका बावजूद उद्धार कार्य भने चलिरहने बताउनुभयो। उता प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिले जलवायु विपद व्यवस्थापनका लागि नीतिगत र कानूनी सुधार गर्न सरकारलाई निर्देशन दिएको छ। समितिका सभापति समीक्षा बास्कोटाले अति जोखिमयुक्त बस्तीहरूको वैज्ञानिक नक्साङ्कन गरी सुरक्षित ठाउँमा स्थानान्तरण गर्न र मन्त्री परिषद तथा सम्बन्धित मन्त्रालयलाई प्रचलित कानून अनुसार परिमार्जन गर्न निर्देशन दिएको जानकारी दिनुभयो।
1: यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बाढ़ीबाट भएको सम्पूर्ण क्षति पुननिर्माणका लागि 4.77 अर्ब अमेरिकी डलर अर्थात झण्डै 7 खर्ब 23 अर्ब नेपाली रूपियाँ आवश्यक पर्ने प्रारम्भिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। प्राधिकरणले 4 जिल्लाका 2027 बाढ़ी प्रभावित परिवारलाई अस्थायी आवास आवश्यक रहेको जनाएको छ। भोटेकोशी विपदपछि क्षतिग्रस्त पूर्वाधार निर्माण तथा पुनस्थापनाका लागि खर्बौं रूपियाँ लाग्ने देखिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले क्षतिग्रस्त संरचनाको पुननिर्माणका लागि झण्डै 1 खर्ब बजेट आवश्यक पर्ने र बजेट अभावका कारण काम नरोकिने बताउनुभयो। उहाँका अनुसार अब बाढ़ी प्रभावित जोखिमयुक्त ठाउँमा नभई बिल्ड ब्याक बेटर र नयाँ शहर विकासको अवधारणा अनुसार सुरक्षित ठाउँमा स्थायी सड़क र बस्ती निर्माण गरिनेछ। यसैबीच शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भोटेकोशी बाढ़ी प्रभावित बाल बालिकाको पठन पाठन रोकिन नदिने प्रतिबद्धता जनाउनु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले क्षति पुगेका विद्यालयको ठाउँमा तत्काल अस्थायी सिकाई केन्द्र, टोल शिक्षा र अभिभावक गुमाएका बाल बालिकाका लागि सुनिश्चित भविष्य छात्रवृत्ति योजना सञ्चालन गरिने जानकारी दिनुभयो।
0: यसैबीच भोटेकोशी बाढ़ीमा सम्पर्कविहीन मानिसको तथ्याङ्कका सम्बन्धमा 75 वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा समितिका सदस्य तथा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका कर्मचारीसँग भर्चुअल छलफल भएको छ। प्राधिकरणका सहसचिव बलराम निरौलाको अध्यक्षतामा सम्पन्न भएको छलफलमा सम्पर्कविहीनहरूको तथ्याङ्क एकिन गर्ने विषयमा छलफल गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। खास गरी सम्पर्कविहीनहरूको नाम सम्बन्धित जिल्लाका साथै प्रभावित रसुवा र नुवाकोटमा पनि आफन्तले टिपाएको हुँदा दोहोरिएका नामलाई यकिन गर्ने विषयमा छलफल भएको छ। तथ्याङ्कमा देखिएको दोहोरोपन रुजु गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आआफ्नो जिल्लामा यकिन गरी सेतु एपमा प्रविष्ट गर्ने सहमति भएको छ।
1: डाटा सेन्टरमा साइबर आक्रमण भएपछि आज नेपाली शेयर बजारको कारोबार पूर्ण रूपमा बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार 72 वटा ब्रोकर कम्पनीहरूको सर्भर राखिएको डेटा हब प्रणालीको डेटा सेन्टरमा हिजो बिहानदेखि प्राविधिक समस्या देखिएको हो। केन्द्रमा ऱ्यान्समवेयर आक्रमण भएपछि नेप्सेले आजको कारोबार बन्द गरेको हो। ब्रोकरहरूको टीएमएस सीडीएससीसँग सम्बन्धित प्रणाली तथा भुक्तानी गेटवेमा साइबर आक्रमण भएपछि थप जोखिम न्यूनीकरणका लागि स्टक ब्रोकर्स एसोसिएशनले नेप्सेलाई कारोबार रोक्न लिखित आग्रह गरेको थियो। डेटा सेन्टर र नेप्सेको प्रणाली बीच सीधा नेटवर्क जोडिएकाले यथास्थितिमा बजार सञ्चालन गर्दा नेप्सेको मुख्य प्रणालीमै क्षति पुग्न सक्ने वा लगानीकर्ताको डेटा चोरी हुन सक्ने जोखिम देखिएको थियो। ब्रोकरहरूको प्रविधि व्यवस्थापन गर्ने वाईको प्राली र डेटा हबका प्राविधिकहरू अहिले समस्या समाधान र प्रणाली रिकभर गर्ने प्रयासमा जुटिरहेका छन्। 45.5 खर्ब भन्दा बढ़ेको पूँजी बजारको नियामक निकायले साइबर सुरक्षामा पर्याप्त ध्यान नदिँदा यस्तो संकट आएको भन्दै विश्लेषक र लगानीकर्ताहरूले चिन्ता व्यक्त गरेका छन्। प्रणाली पूर्ण रूपमा सुरक्षित भएर बजार कहिले खुल्छ भन्ने विषयमा नेप्सेले थप जानकारी दिएको छैन।
0: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जन प्रक्रिया बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले काठमाडौँको त्रिपुरेश्वरमा बसमा आग लागि अघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको भिडियो सार्वजनिक घटनाबारे छानबिन गर्ने एसएसपीको नेतृत्वमा समिति गठन, भोटेको श्री त्रिशुली बाढ़ी र जलवायु असर अध्ययन गर्न संसदीय विशेष समिति गठन, बाढ़ीमा हराएकाहरू जीवित भेटिने सम्भावना अब न्यून रहेको गृह मन्त्रालयको भनाई, आउँदो बिहिबारदेखि धेरै ठाउँमा ठूलो वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको चेतावनी, डाटा सेन्टरमा साइबर आक्रमणका कारण आज शेयर बजार खुलेन, 45.5 खर्ब भन्दा बढ़ीको सम्पत्तिमाथि नियामकले व्यवस्था गरेको लगानीकर्ताको गुनासो लगाएका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र उठेको नेतृत्व पुनर्गठन र हस्तान्तरणको मागलाई अस्वीकार गर्नुभएको छ। आजदेखि शुरू भएको केन्द्रीय कमिटी बैठकमा राजनैतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले आफूलाई विस्थापित गर्ने मनसायले गठनको नारा उचालिएको दावी गर्नुभयो। नेतृत्व हस्तान्तरण कुनै रहर वा लहरको विषय नभएको उल्लेख गर्दै उहाँले सहज र असामान्य परिस्थितिमा मात्र पुनर्गठन हुने तर्क गर्नुभयो। यही नेतृत्व केही नेताहरूतर्फ लक्षित गर्दै अध्यक्ष ओलीले ईर्ष्या हतारो दावी वा महत्वाकांक्षाले नेतृत्व तयार नहुने बताउनुभयो। आफू हस्तान्तरण रोक्न नभई विधिविहीन र लुच्छाचुड़ी रोक्न उभिएको उहाँको दावी छ। प्रतिवेदनमा अध्यक्ष ओलीले रूपान्तरण हस्तान्तरण र पुस्तान्तरणको व्याख्या गर्दै उमेर कम हुँदैमा योग्यता र बढ़ी हुँदैमा अयोग्यता नहुने दावी गर्नुभयो। उहाँले पार्टीको इतिहास र विचारलाई कमजोर बनाएर नभई विधि तयारी प्रशिक्षण र संगठनात्मक अनुशासनका आधारमा मात्र नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड़ दिनुभयो। अध्यक्ष ओलीले एमालेलाई अस्थिरतातर्फ धकेल्ने प्रयास सफल हुन नदिने भन्दै अब पार्टीलाई पुनर्निर्माण र पुनर्जागरणको ठोस कार्यक्रम सहित अघि बढ़ाउने दावी गर्नुभएको छ। पछिसम्म चल्ने एमाले केन्द्रीय कमिटी बैठकका लागि 9 वटा मुख्य कार्यसूची तय गरिएका छन्। केन्द्रीय कमिटिका मनोनयन, पोलिट ब्यूरो, स्थायी कमिटी, विभागहरू, सल्लाहकार परिषद र अनुशासन आयोग गठन लगायतका समसामयिक विषयमा छलफल हुनेछ। बैठकमा बोल्न चाहने सदस्यका लागि 3 मिनटको समय तोकिएको छ। बैठकलाई मर्यादित र अनुशासित बनाउन अध्यक्ष ओलीले कड़ा निर्देशन दिनुभएको छ। बैठक स्थलमा मोबाइल चलाउन, भिडियो खिच्न वा सामाजिक सञ्जालमा लाइभ गर्न पूर्ण रूपमा रोक लगाइएको छ। अध्यक्ष ओलीले भोलिदेखि बैठक स्थलमा मोबाइल फोन नै नल्याउन निर्देशन दिनुभएको छ।
0: सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने भएको छ। ऊर्जा मन्त्रालयका अनुसार भ्याट लगाउन हटाउनका लागि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ र अर्थमन्त्री स्वर्णिम वाग्ले बीच सहमति भएको हो। दुई मन्त्री बीच हिजो भएको छलफलमा ऊर्जा मन्त्री श्रेष्ठले गर्नुभएको बिजुलीको भ्याट हटाउने प्रस्तावमा अर्थमन्त्री वाग्ले सहमत हुनुभएको हो। अब अर्थमन्त्री वाग्ले भ्याट हटाउने प्रस्ताव मन्त्री परिषदमा लैजानुहुने भएको छ। मन्त्री परिषद बैठकबाट निर्णय भएपछि भ्याट हट्नेछ। सरकारले चालू आर्थिक वर्षदेखि विद्युत भ्याट लगाउन थालेको हो। अहिले घरायसी ग्राहकका लागि 5% र औद्योगिक तथा अन्य गैर घरायसी ग्राहकका लागि 13% भ्याट लाग्छ। अर्थमन्त्री स्वर्णिम वाग्ले चालू आर्थिक वर्षको बजेट मार्फत गर्नुभएको यो व्यवस्थाको चौतर्फी आलोचना भएसँगै सरकारले हटाउन लागेको हो।
1: सरकारले कालो बजारी, डिजिटल ट्र्याकिङको अभाव र फितलो अन्तर्निकाय समन्वयका कारण बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको जनाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले ग्यास अभावका पछाडि आपूर्ति पूर्वाधार, नीतिगत र अन्तर्राष्ट्रिय कारणहरूको संयुक्त प्रभाव रहेको बताउनुभयो। समस्याको मूल कारण पहिल्याउन मन्त्रालयले प्राविधिक विश्लेषणको उपकरण फिसबोन डायग्राम प्रयोगमा ल्याएको जानकारी दिँदै मन्त्री शाहले आयात निर्भरता, भण्डारण क्षमताको कमी र डिलरहरूको असमान वितरणले माग र आपूर्तिमा असन्तुलन ल्याएको उल्लेख गर्नुभयो। उहाँले आपूर्ति सहज बनाउन सरकारले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ सबै शक्ति परिचालन गरिरहेको दावी गर्नुभयो।
0: सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 संशोधन गर्न सुझाव संकलन गरिरहेको छ। सातवटै प्रदेशका 28 जिल्ला र विभिन्न पालिकामा पुगेर सुझाव संकलन गरेको सरकारी कार्यदलले अनलाइनबाट अझै पनि सुझाव लिइरहेको हो। समय सापेक्ष पाठ्यक्रम तयार पार्ने उद्देश्यले भइरहेको यो प्रक्रियामा कस्ता सुझाव आएर पाठ्यक्रम परिमार्जनको काम कसरी अघि बढ्छ भनेर हामीले पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी पुरूषोत्तम घिमिरेलाई सोधेका छौं।
9: तोकेको संख्या भन्दा हरेक क्षेत्रमा हामीले 30-40 जनाको सहभागी बनाएका थियौँ। त्यसमा 100-150 हुने गरी हामीले सुझाव ऊ गरेका छौँ। हामीले 28 जिल्लाका तत्त्व निकायमा अघि गाउँपालिका, नगरपालिका, सामाजिक विकास मन्त्रालय र विद्यालयबाट सुझाव संकलन गरेका छौँ। त्यसलाई त्यसमा मात्रै सीमित राखेका छैनौँ। त्यही प्रश्नावली हामीले शिक्षकबाट, विद्यार्थीबाट, अभिभावकबाट र नीति निर्माताबाट हाम्रो वेबसाइट मार्फत जोसुकैले जुनसुकै बेला दिने गरी ओपन एक्सेस राखिदिएका छौँ र त्यो सुझाव आउने क्रम जारी छ।
1: अहिलेसम्मको सुझाव हेर्दाखेरि मुख्य सुझाव चाहिँ के आए?
9: विशेषत अहिले सुझावलाई हामी अध्ययन र विश्लेषणका चरणमा छौँ। हामीले सुझावलाई प्राथमिकीकरण गर्दाखेरि पहिलो कुरा हाम्रो मूल्य मान्यता, संस्कार वा नैतिक शिक्षा सम्बन्धी सुझावमा आम सरकारवालाको चासो आएको छ। अर्को हाम्रो आईसीटी, एआई वा डिजिटल लिटरेसीको बारेमा चासो आएको छ। त्यसै गरी हाम्रो स्किल इन एजुकेसन, शिक्षागत शिक्षा र व्यावहारिक शिक्षाको बारेमा पनि आम सरकारवालाको चासो आएको छ। र विद्यार्थीलाई कसरी सृजनात्मक बनाउने, कसरी उनीहरूलाई पाठ्य पुस्तक बिना, पाठ्य पुस्तक रहित हुँदा पाठ्य पुस्तक भन्दा पर गएर सम्पूर्ण सन्दर्भ सामग्री सहित पाठ्यक्रमका आधारमा सिक्ने भन्ने चासो पनि आएको छ, जसलाई बुक फ्री फ्राइडे भनेर पनि मानवहरूको अभ्याससँग पनि जोड्ने गरिएको छ।
1: पाठ्यक्रम कसरी परिमार्जन गरिन्छ, यसको प्रक्रिया चाहिँ अबको समयमा चाहिँ के हुन्छ?
9: हामी पहिला विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप नै परिमार्जन गर्छौँ। त्यो प्रारूप पनि अहिले आएका स्टेक होल्डरको सुझावहरूलाई हामी थिमेटाइज रूपमा क्याटेगोराइज गर्छौँ। कुनै ठ्याक्कै प्रारूपसँग सम्बन्धित छन्, कुनै पाठ्यक्रमसँग सम्बन्धित छन्, कुनै पाठ्यपुस्तकसँग सम्बन्धित छन्, कुनै अनियमसँग सम्बन्धित छन्, अनियम छ भने सम्बन्धित निकायसँग कुरा गर्छौँ। पाठ्यक्रम पाठ्यपुस्तकलाई प्रारूप परिमार्जन भएपछि गर्छौँ र प्रारूपमै राख्ने कुरा कति हो भनेर क्याटेगोराइज गरेर प्रारूप परिमार्जन गर्छौँ। प्रारूप स्वीकृति भएपछि त्यसपछि पाठ्यक्रम तथा पाठ्यपुस्तकमा हामी प्रवेश गर्नेछौँ।
1: ठ्याक्कै यो समयदेखि चाहिँ लागू हुन्छ भन्ने केही योजना छ त हाम्रो?
9: पहिला हामी प्रारूपको अन्तिम मस्यौदा गरेर मन्त्रालय वा सम्बन्धित निकायसँग हामी सेयर गर्छौँ, जसलाई कार्यदलले, प्रारूपको कार्यदलले अन्तिम रूप दिनेछ। त्यो दिइसकेपछि हाम्रो विद्यालय शिक्षाका लागि राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदमा पेश हुन्छ, जो माननीय शिक्षा तथा खेल खुद मन्त्रीज्यूको अध्यक्षतामा रहन्छ, त्यो त्यो परिषदले नै यसको कार्यान्वयनको खाका ढाँचा सहित स्वीकृति गर्नेछ र हामी त्यही अनुसार अगाडि बढ्नेछौँ।
10: भनेपछि ठ्याक्कै यति समय लाग्छ भन्न अहिले बढ्न सकिने अवस्था छ?
9: हामी यसलाई द्रुत मार्गमा काम गर्न लागिरहेछौँ र यसलाई छिटोभन्दा छिटो हामी तय गरेको योजनाभन्दा अगाडि नै हामी सक्ने गरी काम गरिरहेछौँ।
0: उहाँ हुनुहुन्थ्यो पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी पुरूषोत्तम घिमिरे। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: कृषि मन्त्र नार्कसँग
12: धान बालीमा सिफारिस मात्रामा युरिया टप ड्रेस गर्नुहोस्। युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिश हो, डिश हो खुशी को कनेक्शन।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
1: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क, काठमाडौँमा 90 MHz।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। नवयुवा आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट ध्वस्त भएको काठमाडौँको टंगालमा रहेको भाटभटेनी सुपर मार्केट पुनः सञ्चालनमा आएको छ। पुननिर्माण गरेको नयाँ भवनबाट भाटभटेनीले आजदेखि नियमित सेवा शुरू गरेको हो। नयाँ भवनमा विभिन्न किनमेल सेवासँगै एप्पल स्टोर, फूड कोर्ट तथा पोखराको मोनालिसा थकाली खाना सहितका सेवा सञ्चालनमा ल्याइएको छ। भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार आगजनीबाट ध्वस्त भएका 12 स्टोर मध्ये 10 पुनः सञ्चालनमा आइसकेका छन्। बाँकी 2 स्टोर पनि पुनः निर्माणको अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ। ग्राहकलाई आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्य सहित टंगाल स्टोरलाई पुनः सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।
4: नेपाल प्रहरीले 71 प्रहरी दिवसको अवसरमा टिकटक अवेरनेस प्रतियोगिता आयोजन गरेको,
1: कोट तथा पोखराको मोनालिसा थकाली खाना सहितका सेवा सञ्चालनमा ल्याइएको छ। भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार आगजनीबाट ध्वस्त भएका 12

0: यो मौलिक नेपाली भाषामा बनाएको हुनुपर्ने प्रहरले जनाएको छ। प्रतियोगितामा उत्कृष्ट हुने भिडियोलाई 50,000 रूपियाँ र सान्त्वना स्थान हासिल गर्ने भिडियोलाई 10,000 रूपियाँ सहित प्रशंसा पत्र प्रदान गर्ने सूचनामा भनिएको छ। सहभागीले भिडियो पोस्ट गर्दा नेपाल प्रहरीको आधिकारिक पेजलाई मेन्सन गर्नुपर्नेछ। भिडियो बुझाउने अन्तिम मिति असोज 25 गतेसम्म तोकिएको छ।
1: बाँकेको नेपालगंजमा बाँदरको आक्रमण बढ़दै गएको छ। घरमा पसेका बाँदर धपाउने क्रममा आक्रमण गर्दा पछिल्लो डेढ़ महिनामा मात्रै 40 घाइते भएका छन्। घाइतेहरू उपचारका लागि नेपालगंजमा रहेको भेरी अस्पताल गएका छन्। अस्पतालका अनुसार पछिल्लो 45 दिनमा कुकुर, बिरालो, सर्प र बाँदर लगायत जीव जन्तुको टोकाईबाट 1,036 बिरामी अस्पताल पुगेका छन्, जसमा बाँदरले टोकेका 40 छन्। सबैभन्दा धेरै कुकुरको टोकाईबाट 865 जना, सर्पदंशबाट 118 जना र बिरालोको टोकाईबाट 110 जना उपचारमा गएका छन्। घर गाउँमा बाँदरको आतंक सामान्य मानिए पनि शहरमा घरभित्र पसेर टोक्ने क्रम बढेपछि स्थानीय बासिन्दा त्रसित छन्। भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर नवीन दरलानका अनुसार बाँदरको टोकाईबाट घाइते भएकाहरूलाई रेबिज विरूद्धको खोप दिइन्छ। चिकित्सकहरूले बाँदरको टोकाईबाट जोगिन, सतर्कता अप्नाउन र टोकेमा तुरन्तै अस्पताल पुग्न आग्रह गरेका छन्।
0: यस्तै सर्लाहीको हरिवन नगरपालिकामा स्यालको आक्रमण बढेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। नजिकैको जंगलबाट आउने स्यालका हुलले मानिस र चौक पशु चौपायमाथि आक्रमण गर्न थालेका हुन्। वडा नम्बर 6 वडाध्यक्ष सन्तलाल घिसिङका अनुसार बितेको 20 दिनमा मात्रै स्यालको टोकाईबाट 10 मानिस र 3 दर्जन भन्दा धेरै पशु चौपाए घाइते भएका छन्। विशेष गरी नगरपालिकाको वडा नम्बर 1, 6 र 8 स्यालको आतंक बढ़ी छ। स्याल नियन्त्रणका लागि डिभिजन वन कार्यालय र प्रहरी प्रशासनसँग समन्वय भइरहेको मेयर रमेश बुढाथोकीले जानकारी दिनुभयो। यसैगरी घाइते मानिस र पशु चौपाएलाई रेबिजको संक्रमणबाट बचाउन गाउँ गाउँमा स्वास्थ्यकर्मी र पशु चिकित्सकको टोली खटाएर आवश्यक खोप तथा उपचारको व्यवस्था मिलाएको नगर स्वास्थ्य शाखाका प्रमुख रामबाबु चौधरीले जानकारी दिनुभयो।
1: नेपाल दर्पणमा अब विदेशको खबर। चीनले अन्तरिक्षमा मानव बसोबासलाई दीर्घकालीन बनाउने उद्देश्यका साथ आफ्नो अन्तरिक्ष केन्द्र थियांगोङमा खेतीको प्रयोगलाई तीव्रता दिएको छ। अन्तरिक्ष केन्द्रभित्र अहिलेसम्म 14 प्रजातिका 20 भन्दा बढ़ी प्रकारका वनस्पति र खाद्य बालीहरूको सफल उत्पादन भइसकेका केन्द्रलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्हुआले जनाएको छ। अन्तरिक्ष केन्द्रभित्र अहिले सलादका पात, गाजर, सूर्यमुखी, आलू र गहुँ जस्ता दैनिक उपभोग्य बालीहरू हुर्किरहेका छन्। बिरूवाहरूलाई विशेष माध्यमका साथै पोषक तत्व पानी र हावामा आधारित प्रविधि मार्फत हुर्काउने काम भइरहेको छ। यस अभियानमा वैज्ञानिकहरूका लागि सबैभन्दा ठूलो सफलता गहुँ खेतीमा मिलेको छ। गहुँले अन्तरिक्षमै आफ्नो पूर्ण वृद्धि चक्र पूरा गरेको छ भने पहिलो पटक उत्पादित बिउबाट लगाइएको दोस्रो चरणको गहुँ पनि अहिले पठानीको नजिक पुगेको छ। यस प्रयोगले भविष्यमा पृथ्वीबाट निरन्तर खाद्यान्न र बिउ पठाउनुपर्ने निर्भरतालाई उल्लेख्य रूपमा घटाउनेछ। चीनले अन्तरिक्षमै हावा, पानी र खाद्य पदार्थको पुनः उत्पादन गर्ने नियन्त्रित जीवन समर्थन प्रणाली विकास गरिरहेको छ। सन् 2030 मानव सहित चन्द्रमामा अवतरण गर्ने लक्ष्य राखेको चीनले भविष्यमा चन्द्रमाकै धरातलमा तरकारी बगैंचा स्थापना गर्ने दीर्घकालीन योजना समेत अघि बढ़ाएको छ। यसबाट चन्द्रमामा लामो समय रहने अन्तरिक्ष यात्रीलाई ताजा खाद्यान्न उपलब्ध गराउन सकिने वैज्ञानिकहरूको भनाइ छ।
0: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको 20 एसियाली खेलकुदमा आज नेपालले कराते, बक्सिङ, कबड्डी, उसु र भलिबलमा प्रतिस्पर्धा गरेको छ। कराते महिलाको मिते 68 केजीमा निरूपा दोङ तामाङ क्वार्टर फाइनलबाट बाहिरिएकी छन्। हङकङकी ओङ चेक लीसँग निरूपा 3-0 पराजित भइन्। बक्सिङको पुरूष 70 केजीमा दानबहादुर दरलामी इराकका अली कासिम हामदान अल्सारेसँग 5-0 पराजित भएका छन्। पुरूष कबड्डीमा नेपालले समूह बी को पहिलो खेलमै हार बेहोरेको छ। नेपाल थाइल्याण्डसँग 59-48 पराजित भएको हो। महिला उसु प्रतियोगितामा सुस्मिता तामाङ 13 स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिन्। 16 खेलाड़ी सहभागी प्रतिस्पर्धामा उनी पदक होल्डबाट बाहिरिएकी हुन्। यस्तै आज नै भएको भलिबलमा पनि नेपाल सोझो सेटमा नै पराजित भएको छ। आज भएको 9-12 स्थानको वर्गीकरण खेलमा नेपाल हङकङसँग 3-0 सोझो सेटमा पराजित भएको हो। यसअघि समूह चरणमा जापान र इण्डोनेसियासँग पराजित भएपछि पदकको होल्डबाट बाहिरिसकेको नेपालले अहिले वर्गीकरण खेल खेलिरहेको छ। अब नेपालले 11 स्थानका लागि मंगोलियासँग प्रतिस्पर्धा गर्नेछ।
1: र जापानमा आएको शक्तिशाली समुद्री आदि डुजु आनका कारण एसियाली खेलकुद प्रतियोगिता पनि प्रभावित भएको छ। नागोया र आइची प्रिफेक्चरमा भइरहेको विभिन्न खेलका तालिकाहरू आदिका कारण फेरबदल गरिएका छन्। जस अन्तर्गत आजका लागि तय गरिएको घोडचढ़ी सम्बन्धी प्रतियोगिता भोलिका लागि सरेको आयोजकले जनाएको छ। एसियाली खेलकुदमा सहभागी झण्डे 4,000 खेलाड़ी

0: तथा पदाधिकारीहरू अहिले कोस्टा सेरेना नामक क्रूज जहाजमा बसिरहेका छन्। आधीको प्रभाव त्यो क्षेत्रमा पुगेमा जहाजलाई तत्काल सुरक्षित ठाउँमा सार्ने तयारी गरिएको छ। खतरा पूर्ण रूपमा टरेपछि मात्र जहाजलाई पुनः त्यही ठाउँमा फर्काइने जापानी अधिकारीलाई उद्धृत गर्दै रोइटर्सले जनाएको छ। यसैबीच जापानी टोलीका चीफ डे मिशन कोसेई उनौले सम्भावित आपतकालीन अवस्थाको सामना गर्ने विषयमा जापान ओलम्पिक कमिटीसँग निरन्तर बैठक भइरहेको जानकारी दिनुभएको छ। 130 किलोमिटर प्रति घण्टाको गतिमा आएको यस आधीका कारण खेलकुद बाहेक सयौं उडानहरू रद्द हुनुका साथै बुलेट ट्रेन सेवा र अन्य ठूला कार्यक्रम समेत प्रभावित भएका छन्। मौसमविदहरूले भारी वर्षा र हावाहुरीको जोखिम कायमै रहेकाले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: काठमाण्डुको त्रिपुरेश्वरमा बसमा आगलागी अघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको भिडियो सार्वजनिक। घटनाबारे छानबिन गर्न एसएसबीको नेतृत्वमा समिति गठन।
1: असोज 9 देखि 11 गतेसम्म केही ठाउँमा अति ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको भनाई। सावधानी अपनाउन आग्रह। भोटेको सिद्धेश्वरी बाढ़ी र जलवायु असर अध्ययन गर्न संसदीय विशेष समिति गठन।
0: डाटा सेन्टरमा साइबर आक्रमणका कारण आज शेयर बजार खुलेन। 45.5 खर्ब भन्दा बढ़ीको सम्पत्तिमाथि नियामकले व्यवस्था गरेको लगानीकर्ताको गुनासो।
1: चीनले अन्तरिक्ष केन्द्रमा 14 प्रजातिका बाली हुर्कायो। चन्द्रमामै तरकारी बगैंचा बनाउने योजना।
0: र एसियाली खेलकुदमा आज पनि नेपालको निराशाजनक प्रदर्शन। जापानमा समुद्री आदिका कारण एसियाली खेलकुदमा पनि असर।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। आउँदो बिहीबारदेखिको सम्भावित वर्षाले ल्याउने जोखिम घटाउने उपायहरू खोज्न थालौं। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
2: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौँ भने पुरै पैसा छैन।
1: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुइन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
3: जेनुइन नै ठिक छ, जेनुइन नै ठिक छ।
4: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
1: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
3: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
1: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, भार्गनका एक बैरिया, कपिल वस्तु।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50243, 98026-25243 र 98013-51417।
5: विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। यही असोज 12 गते परेको विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम यस बाढगंगा नगरपालिका भित्रका घरपालुवा तथा सामुदायिक कुकुर बिरालोहरूमा तपसिल अनुसारको मिति, समय र स्थानमा निशुल्क रेबिज रोग विरूद्धको खोप लगाइने हुँदा आफूले पालेका तथा आफ्नो समुदाय वरपर रहेका सामुदायिक कुकुर बिरालोहरूलाई आफूलाई पाएक पर्ने स्थानमा तोकिएको समयमा सम्पर्क गरी खोप लगाई रेबिज रोग नियन्त्रण कार्यक्रममा सहयोग पुर्याउनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। खोप लगाइने ओडा, स्थान र मिति। ओडा नम्बर 6 बैदौली, असोज 8 गते। ओडा नम्बर 9 भलवाड, ओडा कार्यालयको भवन, यही असोज 9 गते। ओडा नम्बर 7 गेरुवा बनगाई, असोज 10 गते। ओडा नम्बर 10 मेसकुरी, असोज 11 गते। ओडा नम्बर 11 ओदारी, असोज 12 गते। ओडा नम्बर 4 गजेअडा, असोज 13 गते। बाढगंगा नगरपालिका पशु सेवा शाखा, असोज 14 गते। आफ्नो तथा छिमेकमा रहेका कुकुर बिरालोलाई रेबिज विरूद्ध खोप लगाई रेबिज मुक्त समाज निर्माण गरौं। अनुरोधक बाढगंगा नगरपालिका पशु सेवा शाखा, बाढगंगा, कपिलवस्तु।
6: खुशीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
7: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल, बाढगंगा 1 जितपुर, कपिलवस्तु, एभरेस्ट बैंक नजिकै।
8: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर, कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
9: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
8: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म, शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
10: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, खोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
8: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया,
11: दूरबीन प्रविधि द्वारा ऑपरेशन, परिवार नियोजन तथा बंध्याकरण सेवा, महीनावारी गड़बड़ी, तल्लो पेट दुखने तथा फोहर पानी बग्ने समस्या को उपचार, बाजोपन, पाठेघर को कैंसर को जांच तथा परामर्श।
12: वरिष्ठ एनेस्थेसियोलॉजिस्ट डॉक्टर सुमन श्रेष्ठ द्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
13: अन्य ओपीडी सेवा शनिवार बाहेक प्रत्येक दिन बिहान 10 बजे देखि साँझ 6 बजे सम्म। सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादव द्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
14: युनाइटेड अस्पताल काठगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
15: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
16: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तिजको उल्लास अनि मायाको चिनो।
17: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपादेउराली सुनचाली पसल, बारगंगा 2 पिपरा, कपिल वस्तु।
18: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
17: जय सुपादेउराली सुनचाली पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा 2 पिपरा, कपिल वस्तु। सम्पर्क नम्बर 98-570-56-249 र 98-075-18-346।

0: सुन चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोच में हुनुहुन्छ? अब तपाईको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुन चाँदी पसल, बारङ्गा चार जितपुर कपिल वस्तु।
1: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98570131569। अर्जुन खाती, सम्पर्क नम्बर 98570078403।
0: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
3: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
0: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक, सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यातिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
3: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पद बुटवल, साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570078010।

0: प्रकार को रसायन केमिकल न मिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन हो।
1: सरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत सरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह कृषि सहकारी संस्था समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन मिति 2083/6/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड सरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
2: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह कृषि सहकारी समिति कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र कृषक समूह कृषि सहकारी समिति कृषि फर्मको पके मागको निर्णयको प्रतिलिपि ओडा कार्यालयको सिफारिस पत्र कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
1: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413-52747 98857-62979। अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिलवस्तु।

0: बुद्ध आवाज 99.6 MHz मा सुन्न नभुल्नु होला।
1: यति बेला साँझको 7 बज्यो।

0: नमस्कार सामुदायिक रेडियो बुद्ध आवाज को साँझ 7 बजे को बुद्ध खबर में यहाँलाई हार्दिक स्वागत छ। खबर सँगै उपस्थित भएकी छु स्मृति बस्याल। तपाईं यो खबर एफएम ब्यान्ड को 90.2 समयगाह सँगै इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुप को फेसबुक पेज मार्फत विश्वभर एकैसाथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट मोतीपुर कपिलधाम सड़क स्तर उन्नतिको कार्य सम्झौता अघि नै सम्पन्न। 20 सड़कमै 12 बिजुलीका पोल, दुर्घटनाको जोखिम। शान्ति सुरक्षा र अपराध नियन्त्रणमा प्रतिबद्ध रहने प्रहरी निरीक्षक कार्कीको प्रतिबद्धता। आपतकालीन अवस्था आएमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह। शिवराजमा खानेपानीको हाहाकार, जनप्रतिनिधि स्ट्याण्डबाजीमा व्यस्त। दीर्घकालीन रूपमा खानेपानीको व्यवस्था गर्न नगरपालिकासँग माग। कपिलवस्तुमा अटोको ठक्करबाट एक वृद्धाको मृत्यु। चालक र अटो प्रहरी नियन्त्रणमा। ट्रकको ठक्करबाट अर्का खाप्सीको 1.5 वर्षीय बालिकाको मृत्यु, आमा घाइते। कृष्णनगरमा सिंचाई योजनाको ट्रान्सफर्मर चोरी, किसान प्रभावित। वैकल्पिक व्यवस्था गर्न किसानहरूले सम्बन्धित निकायसँग माग। र आउँदो बिहिबारदेखि नेपालका विभिन्न भूभागमा मुसलधारे वर्षाको अनुमान। उच्च सावधानी अपनाउन मौसमविदहरूको आग्रह।
1: खुशीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल, बाणगंगा 1 जितपुर कपिलवस्तु, एभरेस्ट बैंक नजिकै।
3: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
4: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन नगरु।
3: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
4: पैसा नपुगेर के भयो त? बाणगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
3: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
4: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छाना, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
5: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर्स, बाणगंगा 1 बैरिया कपिलवस्तु।
6: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाणगंगा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
5: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
0: अब समाचार विस्तारमा। बाणगंगा नगरपालिका 7 मोतीपुरदेखि कपिलधामसम्मको सड़क स्तरोन्नति कार्य सम्झौता अवधिभन्दा करिब 1 वर्ष अघि नै सम्पन्न भएको छ। सड़क निर्माण सम्पन्न भएपछि स्थानीयवासी तथा यात्रुलाई आवागमनमा सहजता भए पनि सड़कको बीचभागमा रहेका विद्युतका पोलका कारण दुर्घटनाको जोखिम भने कायमै रहेको छ। एनबी कन्स्ट्रक्सनले सड़क स्तरोन्नतिको काम गुणस्तरीय रूपमा सम्पन्न गरेको स्थानीयवासीले बताएका छन्। निर्धारित समयभन्दा करिब 1 वर्ष अघि नै निर्माण कार्य सम्पन्न हुनु सकारात्मक भएको उनीहरूको भनाई छ। तर सड़क निर्माणका क्रममा हटाउनुपर्ने 12 विद्युतका पोल अझै सड़कको बीचभागमा रहेका छन्। सड़क विस्तार तथा स्तरोन्नति भएपछि पुराना पोल सड़कको बीचमा परेका हुन्। पोल नहटाइँदा सवारी साधन सञ्चालनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत बढेको स्थानीयको गुनासो छ। स्थानीयवासीका अनुसार दिनको समयमा सवारी चालकले पुल देख्न सक्ने भए पनि रातको समयमा पर्याप्त प्रकाश नहुँदा जोखिम अझ बढ्ने गरेको छ। विशेष गरी मोटरसाइकल, साइकल तथा पैदल यात्रुका लागि सड़कको बीचमा रहेको पोल चुनौती बनेको छ। सड़क निर्माण सम्पन्न भइसकेपछि पनि विद्युतका पोल स्थानान्तरण हुन नसक्नुमा नेपाल विद्युत प्राधिकरणको ढिला सुस्ती रहेको स्थानीयको आरोप छ। निर्माण सम्पन्न सड़कलाई सुरक्षित र व्यवस्थित रूपमा सञ्चालनमा ल्याउन पोल तत्काल स्थानान्तरण गर्नुपर्ने उनीहरूको माग छ। स्थानीयले सड़क निर्माण सँगै आवश्यक पूर्वाधार व्यवस्थापनमा सम्बन्धित सबै निकायबीच समन्वय हुनुपर्ने बताएका छन्। सड़क निर्माण सम्पन्न भइसकेकाले अब विद्युतका पोल स्थानान्तरणलाई प्राथमिकतामा राखी नेपाल विद्युत प्राधिकरण तथा सम्बन्धित स्थानीय निकायले तत्काल पहल गर्नुपर्ने स्थानीयको माग छ। इलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीले शान्ति सुरक्षा अमन चयन कायम तथा अपराध नियन्त्रणलाई प्राथमिकतामा राखेर आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाउनु भएको छ। संचारकर्मीहरूसँगको परिचयात्मक कार्यक्रममा प्रहरी निरीक्षक कार्कीले प्रहरी र नागरिक बीचको सहकार्यलाई प्रभावकारी बनाउँदै समाजमा शान्ति सुरक्षा कायम गर्न आवश्यक कदम चालिने बताउनुभयो। उहाँले अपराध नियन्त्रणसँगै नागरिकलाई सुरक्षित वातावरण प्रदान गर्न प्रहरी सक्रिय रहने उल्लेख गर्नुभयो। स्थानीय क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, नागरिकका गुनासा तथा समस्याको समयमै सम्बोधन र प्रहरी सेवामा जनविश्वास अभिवृद्धि गर्न आफूले विशेष ध्यान दिने उहाँको भनाइ थियो। प्रहरीको कामलाई प्रभावकारी बनाउन संचारकर्मी तथा स्थानीय समुदायको सहयोग आवश्यक रहेको पनि उहाँले बताउनुभयो। यसैबीच मौसममा देखिएको परिवर्तन तथा असोज 8 गतेदेखि भारी वर्षा हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरी निरीक्षक कार्कीले नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। भारी वर्षाका कारण बाढ़ी, डुबान, पहिरो तथा सड़क अवरोध जस्ता समस्या आउन सक्ने भएकाले जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन उहाँले अनुरोध गर्नुभयो।
7: पछि 8 गतिदेखि 12 गतिसम्म जुन वर्षाको छुट्टा चर्या छ, त्यसको लागि प्रयोग हामीले गर्छौँ अगाडि कामहरू, र त्यसमा चाहिँ तपाईँको एउटा आफ्नो एरियामा खुलामा जुन माछा मार्ने गाडी लाग्दछहरू कुनै गर्ने गाडी छुट्टीको बेलामा रमाइलो गर्ने लागि बच्चाहरू छ भने उहाँहरूका चाहिँ आफ्नो एरियामा हामीले यो गर्दैछ 8 गतिदेखि 12 गतिसम्म वर्षाको आउँदैछ, त्यसमा चाहिँ तपाईँ नगर्नु भन्दा त्यसको सहयोग अपेक्षा गरे र प्रहरीको तर्फबाट हामीले 8 गतिदेखि 3 गर्न सकेका छौँ। र अन्य कुरा भनेको काम गर्दै जाँदाखेरि प्रहरीले गर्ने आफ्नो दैनिक कामहरू र तपाईँबाट आएका विषयहरूलाई चाहिँ एकदमै मनन गरेर त्यसलाई समकालीनमा छ तपाईँको रत्नको सहयोग र हाम्रो पूर्ण कार्यमा छ चाहिँ यहाँ शान्ति स्थापना गर्नको लागि चाहिँ तपाईँको सहयोग दिन अपेक्षा गर्न चाहन्छु।
0: सम्भावित विपदका घटनामा प्रहरी टोलीले आवश्यक तयारी अवस्थामा राखिने जनाउँदै उहाँले आपतकालीन अवस्था आएमा तत्काल प्रहरीलाई खबर गर्न समेत आग्रह गर्नुभएको छ। कपिलवस्तुको शिवराज नगरपालिका एक स्थित वनकसवासमा खानेपानीको हाहाकार भएको छ। लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयले समस्या समाधानका लागि नगरपालिका तथा जनप्रतिनिधिले प्रभावकारी पहल नगरेको गुनासो गरेका छन्। स्थानीयका अनुसार केही महिना अघि खानेपानीको समस्या चर्किएपछि शिवराज नगरपालिकाले दमकल मार्फत पानी वितरण गरेको थियो। अन्य स्थानमा तत्कालका लागि पानी उपलब्ध गराइए पनि वनकसवासमा अहिले खानेपानीको संकट गहिरिँदा सम्बन्धित निकायले चासो नदिएको स्थानीयको आरोप छ। खानेपानी जस्तो आधारभूत आवश्यकताको विषयमा नागरिक समस्यामा परिरहेका बेला जनप्रतिनिधि भने समस्या समाधान भन्दा प्रचार र स्ट्याण्डबाजीमा बढ़ी व्यस्त भएको स्थानीयको गुनासो छ। स्थानीयले सामाजिक सञ्जाल तथा सार्वजनिक गतिविधिमा देखिने भन्दा नागरिकका दैनिक समस्याको समाधानमा जनप्रतिनिधिले ध्यान दिनुपर्ने बताएका छन्। वनकसवासका बासिन्दाले तत्काल वैकल्पिक माध्यमबाट खानेपानी उपलब्ध गराउन र दीर्घकालीन रूपमा भरपर्दो खानेपानीको व्यवस्था गर्न नगरपालिकासँग माग गरेका छन्। कपिलवस्तु नगरपालिका चारस्थित छोड़की चौलीहवा चोकमा बोर्डिङ स्कूलको अटोले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ। आज बिहान करिब 9 बजे पैदल हिँडिरहनु भएको स्थानीय 85 वर्षीय कमला थापालाई चौलीहवा स्थित खक निते निकेतनको अटोले ठक्कर दिएको थियो। अटोको ठक्करबाट गम्भीर घाइते थापालाई उपचारका लागि कपिलवस्तु अस्पताल लगिएको थियो। कपिलवस्तु अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि रूपन्देही स्थित क्रिम्सन अस्पताल लगिएको थियो। उपचारकै क्रममा थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभयो। दुर्घटनामा संलग्न अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। कावासोती नगरपालिका 8 फलफुसोक स्थित पूर्व पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ भने उहाँको आमा घाइते हुनुभएको छ। बाटो काट्ने क्रममा अर्घखाँसी घर भई हाल कावासोती नगरपालिका 11 कुडौली बस्ने 32 वर्षीय सूर्य विसीले चलाएको लु 70 P 82 84 नम्बरको मोटरसाइकललाई भैरहवाबाट काठमाडौँ आउँदै गरेको प्रदेश 01-02-01-80-77 नम्बरको ट्रकले ठक्कर दिएको थियो। उहाँलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डन्डा लगिएकोमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा संलग्न ट्रक र चालक 12 सिमरा उपमहानगरपालिका 14 बस्ने अन्दाजी 30 वर्षीय सौरभ खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कृष्णनगर नगरपालिका 8 डगरमरवा स्थित डगरमरवा सिंचाई योजनाको ट्रान्सफर्मर चोरी भएपछि सिंचाई सेवा अवरूद्ध भएको छ। हिजो राति अज्ञात समूहले सिंचाई योजना अन्तर्गत जडान गरिएको ट्रान्सफर्मर चोरी गरेको हो। ट्रान्सफर्मर चोरी भएपछि सिंचाई योजना पूर्ण रूपमा बन्द भएको स्थानीयले बताएका छन्। सिंचाईका लागि प्रयोग हुँदै आएको ट्रान्सफर्मर चोरी भएपछि खेतीपातीका लागि आवश्यक पानी आपूर्ति प्रभावित भएको छ। विशेष गरी सिंचाईमा निर्भर किसानहरूलाई यसबाट प्रत्यक्ष असर परेको छ। ट्रान्सफर्मर चोरीका कारण सिंचाई सेवा तत्काल सञ्चालन गर्न नसकिने अवस्था सिर्जना भएको जनाइएको छ। ट्रान्सफर्मर चोरीमा संलग्न व्यक्तिको पहिचान तथा खोजीका लागि सम्बन्धित निकायले अनुसन्धान अघि बढाउनु पर्ने स्थानीयको माग छ। घटनाबारे जानकारी पाएपछि प्रहरीले चोरी भएको ट्रान्सफर्मर तथा घटनामा संलग्न व्यक्तिको खोजीका लागि आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। सिंचाई सेवा पुनः सञ्चालनका लागि नयाँ ट्रान्सफर्मर जडान वा आवश्यक वैकल्पिक व्यवस्थापन गर्न किसानहरूले सम्बन्धित निकायसँग माग गरेका छन्। प्रहरीले ठूलो परिमाणको लागू औषध खैरो हेरोइन ब्राउन सुगर सहित एक दम्पतीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतीश सिंह राठौरका अनुसार लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगंजबाट गोप्य सूचनाका आधारमा खटिएको विशेष प्रहरी टोलीले नेपालगंज उपमहानगरपालिका वडा नम्बर 2 कारोबारमा संलग्न दम्पतीलाई 107 ग्राम भन्दा बढ़ी लागू औषध सहित पक्राउ गरेको हो। लागू औषध बिक्री वितरण गरिरहेको अवस्थामा बाँकी नेपालगंज उपमहानगरपालिका वडा नम्बर 13 30 वर्षीय देशराज चौहान लोनिया र उनकी श्रीमती 25 वर्षीय पूजा लोनिया पक्राउ परेका हुन्। सूचना अधिकारी राठौरका अनुसार उनीहरूको साथबाट 107 ग्राम 550 मिलिग्राम ब्राउन सुगर भेज हप 37-45 नम्बरको एक थान मोटरसाइकल र 2 थान मोबाइल बरामद गरिएको छ। लागू औषध कारोबारी सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कानूनी कार्यवाही अगाडि बढाउन लागू औषध नियन्त्रण ब्युरो शाखाले जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएको तथा उनीहरूमाथि थप अनुसन्धान शुरू गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। सीमापारी रूपैडिहामा खुला रूपले लागू औषध ब्राउन सुगर बिक्री हुने गरेकाले त्यस क्षेत्रबाट नेपालगंज लगायतका स्थानमा लागू औषध भित्रिने गरेको हुँदा दैनिकी जसो पक्राउ गरिए पनि नियन्त्रणमा चुनौती रहेको उहाँको भनाइ छ। तपाईँ अहिले सामुदायिक रेडियो बुद्ध आवाजको बुद्ध खबर सुनिरहनु भएको छ। बुद्ध खबर मान्ने खबरहरू पनि बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। यही असोज 12 गते परेको विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम यस बाढगंगा नगरपालिका भित्रका घरपालुवा तथा सामुदायिक कुकुर बिरालोहरूमा तपसिल अनुसारको मिति, समय र स्थानमा निशुल्क रेबिज रोग विरूद्धको खोप लगाइने हुँदा आफूले पालेका तथा आफ्नो समुदाय वरपर रहेका सामुदायिक कुकुर बिरालोहरूलाई आफूलाई पाएक पर्ने स्थानमा तोकिएको समयमा सम्पर्क गरी खोप लगाई रेबिज रोग नियन्त्रण कार्यक्रममा सहयोग पुर्याउनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। खोप लगाइने ओडा, स्थान र मिति। ओडा नम्बर 6 बैदौली, असोज 8 गते। ओडा नम्बर 9 भलवाड, ओडा कार्यालयको भवन, यही असोज 9 गते। ओडा नम्बर 7 घेरुवा बनगाई, असोज 10 गते। ओडा नम्बर 10 मेसकुरी, असोज 11 गते। ओडा नम्बर 11 ओदारी, असोज 12 गते। ओडा नम्बर 4 गजेअडा, असोज 13 गते। बाढगंगा नगरपालिका पशु सेवा शाखा, असोज 14 गते। आफ्नो तथा छिमेकमा रहेका कुकुर बिरालोलाई रेबिज विरुद्ध खोप लगाई रेबिज मुक्त समाज निर्माण गरौं। अनुरोधक बाढगंगा नगरपालिका पशु सेवा शाखा बाढगंगा कपिलवस्तु।
8: युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि सब नयाँ सुविधाहरू।
9: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
8: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
10: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
11: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यगत सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यगतको क्यान्सरको जाँच तथा परामर्श।
12: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
10: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
9: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
8: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
0: विश्रामपछि बुद्ध खबरमा तपाईँलाई पुनः स्वागत छ। अब बाँकी खबर। गृह मन्त्रालयले रसुवा बाढ़ीका कारण सम्पर्कविहीन भएकाहरूलाई जीवितै उद्धार गर्न सकिने सम्भावना अब न्यून रहेको जनाएको छ। कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृह सचिव केदारनाथ शर्माले भौगोलिक विकटता र प्रविधिको अभावका बावजूद खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको जानकारी दिनुभयो। विशेष गरी जलविद्युत आयोजनाका सुरुङहरूमा केन्द्रित भई उद्धार कार्य भइरहेको उहाँको भनाइ छ। अन्तर्राष्ट्रिय खोज तथा उद्धार विज्ञहरूले समेत घटनास्थलको भूगोल कठिन रहेको पुष्टि गरेको उल्लेख गर्दै गृह सचिव शर्माले सम्भावना रहेसम्म सुरक्षा निकाय र विपद विज्ञहरूसँग समन्वयमा खोज जारी राखिने बताउनुभयो। खोज र उद्धारपछि राहत वितरण, पुनर्स्थापना र पुनर्निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढ़ाइने गृह मन्त्रालयले जनाएको छ। यसैबीच बाढ़ी प्रभावित क्षेत्रका महिला तथा बालबालिकाको संरक्षणका लागि राष्ट्रिय बाल अधिकार परिषदका प्रतिनिधिहरू होल्डिङ सेन्टरमा परिचालन गरिएको छ। पालिका र गैर सरकारी संस्थाको समन्वयमा अभिभावकबाट छुटेका बाल बालिकाको व्यवस्थापन भइरहेको र अहिलेसम्म बाल बालिकाको अवस्थामा कुनै गम्भीर समस्या नदेखिएको गृह मन्त्रालयले स्पष्ट पारेको छ। सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने भएको छ। ऊर्जा मन्त्रालयका अनुसार भ्याट हटाउनका लागि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ र अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले बीच सहमति भएको हो। दुई मन्त्री बीच हिजो भएको छलफलमा ऊर्जा मन्त्री श्रेष्ठले गर्नुभएको बिजुलीको भ्याट हटाउने प्रस्तावमा अर्थमन्त्री वाग्ले सहमत हुनुभएको छ। अब अर्थमन्त्री वाग्ले भ्याट हटाउने प्रस्ताव मन्त्री परिषदमा लैजानुहुनेछ। मन्त्री परिषद बैठकबाट निर्णय भएपछि भ्याट हट्नेछ। सरकारले चालु आर्थिक वर्षदेखि विद्युत भ्याट लगाउन थालेको हो। अहिले घरयासी ग्राहकका लागि 5% र औद्योगिक तथा अन्य गैर घरयासी ग्राहकका लागि 13% भ्याट लगाएको छ। अर्थमन्त्री डाक्टर वाग्ले चालु आर्थिक वर्षको बजेट मार्फत गर्नुभएको यो व्यवस्थाको चौतर्फी आलोचना भएसँगै सरकारले हटाउने तयारी गरेको हो। गोराही उपमहानगरपालिका 5 डागेगाउ निवासी 56 वर्षीय दिलकुमारी घरती बाँसका सामग्री बनाउँदै आउनु भएको छ। घरमा श्रीमानले छिटुवा डोका लगायत बाँसका सामग्री बनाएको देखेपछि उहाँलाई काममा सघाउँदा सघाउँदै छिटुवा बुन्न सिकेको घरती बताउनुहुन्छ। यसरी बनाएका छिटुवा साइज अनुसार 300-450 रुपियाँसम्ममा बिक्री हुने उहाँ बताउनुहुन्छ। घरयासी कामसँगै बाँसका सामग्री बनाउँदै आउनुभएकी घरतीले यसबाट राम्रो आमदानी हुने बताउनुभयो। बाँसका सामग्री बनाएरै परिवारको खर्च जुटाउँदै आएको उहाँको भनाइ छ। खास गरी धान घरमा भित्राउने बेला भकारी चाडपर्व तथा विवाह लगायतका अवसरमा छिटुवा छिट्टी लगायतका सामग्रीको बिक्री हुने उहाँको भनाइ छ। महिनामा 15,000-20,000 रुपियाँसम्मका बाँसका सामग्री बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो। घरमा भएको बाँससँगै कतिपय ग्राहकले बाँस उपलब्ध गराएमा अधियामा समेत सामग्री बुन्ने गरेको उहाँले बताउनुभयो। बर्दियालाई चिनाउन ठाकुरद्वारमा बर्दिया डिजिटल मेला कथादेखि यात्रासम्म आयोजना गरिएको छ। सोसल मीडियाको युगमा बर्दियामा रहेका कथा संस्कृति र यहाँका पर्यटकीय क्षेत्रको डिजिटल माध्यमबाट व्यापक रूपमा प्रचार प्रसार गरी देश विदेशमा चिनाएर अधिक भन्दा अधिक आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उद्देश्यले बर्दिया डिजिटल मेला कथादेखि यात्रासम्म आयोजना गरिएको हो। ठाकुरबाबा नगरपालिकाको आयोजना तथा द एसिया फाउन्डेशनको सहयोगमा हिजो ठाकुरद्वारमा डिजिटल मेला सम्पन्न भएको हो। चीन सरकारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित बालबालिकाको सहयोगार्थ नेपाललाई 1,10,00,000 रूपियाँ सहयोग गरेको छ। नेपालका लागि सिनियर राजदूत चाङ माओमिङले आज शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा उक्त सहयोग रकमको ठाकुरबाबा नगरपालिकाको आयोजना तथा द एसिया फाउन्डेशनको सहयोगमा हिजो ठाकुरद्वारमा डिजिटल मेला सम्पन्न भएको हो।

0: धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि दुई देशबीच आवश्यक समन्वय र सहकार्य जारी रहने विश्वास जनाउनुभयो। राजदूत साङले नेपालको सुख दुःखमा चीन सदैव साथमा रहने बताउँदै बाढ़ीबाट प्रभावित बालबालिकालाई प्रत्यक्ष सहयोग पुग्ने गरी उक्त रकम उपलब्ध गराइएको जानकारी दिनुभयो। अब मौसमको खबर। असोज 8 गते अर्थात आउँदो बिहिबारदेखि नेपालका विभिन्न भूभागमा मुसलधारे वर्षा हुन सक्ने प्रक्षेपण मौसमविदहरूले गरिरहँदा सरकारी निकायहरूले पनि कति वर्षा हुन्छ भन्ने अहिले नै भन्न सकिने अवस्था नरहेको बताएका छन्। मौसमी गतिविधिलाई नजिकबाट नियालिरहेको र अवस्था यकिन भएपछि जानकारी गराउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बंगालको खाड़ीमा विकसित हुँदै गरेको न्यूनचापीय प्रणाली पश्चिमी वायुसँग मिसिएमा नेपालमा सर्को असर पर्न सक्ने मौसमविदहरूको भनाइ छ। विशेष गरी गण्डकी र त्यसभन्दा पूर्वका भूभागमा ठूलो वर्षाको सम्भावना देखाइएको छ। मौसमविद उज्जवल उपाध्यायका अनुसार कति वर्ष भन्ने कुरा अझै प्रष्ट नभए पनि निकै ठूलो वर्षाको सम्भावना देखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख धर्मराज उप्रेतीले नागरिकलाई अनावश्यक भयभीत नहुन आग्रह गर्दै आधिकारिक धारणा र आवश्यक सतर्कताको सन्देश छिट्टै जारी गरिने बताउनु भएको छ। अघिल्ला विपदका कारण धेरै ठाउँमा पहिरोको जोखिम कायमै रहेको र चाडबाडको समय नजिएकाले यात्रा गर्दा मौसमको अद्यावधिक सूचना लिएर मात्र निस्कन र सतर्कता अपनाउन मौसमविदहरूले आग्रह गरेका छन्। यिनै खबरसँगै हामी साँझ 7 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। मोतीपुर कपिलधाम सड़क स्तर उन्नतिको कार्य सम्झौता अघि नै सम्पन्न, 20 सड़कमै 12 बिजुलीका पोल, दुर्घटनाको जोखिम। शान्ति सुरक्षा र अपराध नियन्त्रणमा प्रतिबद्ध रहने प्रहरी निरीक्षक कार्कीको प्रतिबद्धता, आपतकालीन अवस्थामा तत्काल प्रहरीलाई खबर गर्न आग्रह। शिवराजमा खानेपानीको हाहाकार, जनप्रतिनिधि स्ट्याण्डबाजीमा व्यस्त, दीर्घकालीन रूपमा खानेपानीको व्यवस्था गर्न नगरपालिकासँग माग। कपिलवस्तुमा अटोको ठक्करबाट एक वृद्धाको मृत्यु, चालक र अटो प्रहरी नियन्त्रणमा, ट्रकको ठक्करबाट अर्का खासीकी 1.5 वर्षीय बालिकाको मृत्यु, आमा घाइते। कृष्णनगरमा सिंचाई योजनाको ट्रान्सफर्मर चोरी, किसान प्रभावित, वैकल्पिक व्यवस्था गर्न किसानहरूको सम्बन्धित निकायसँग माग। र आउँदो बिहिबारदेखि नेपालका विभिन्न भूभागमा मुसलधारे वर्षाको अनुमान, उच्च सावधानी अपनाउन मौसमविदहरूको आग्रह। एफएम ब्यान्ड 99.2 समेका सँगै वेबसाइट www.buddhaawaz.com हाम्रो पात्र र बुद्धावाज मिडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको बुद्ध खबर सकियो। सब सूचना र जानकारीका लागि रेडियो बुद्ध आवाज सुन्दै राख्नुहोला। प्राविधिकमा साथ दिने सचिनलाई धन्यवाद दिँदै स्मृति बिदा हुन्छु। नमस्कार।
1: खुसीको खबर। विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल, बाढगंगा 1 जितपुर, कपिलवस्तु, एभरेस्ट ब्याङ्क नजिकै।
3: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
4: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
3: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
4: पैसा नपुगेर के भयो त? बाढगंगा अटो ट्रेडर्समा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
3: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
4: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
5: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगंगा अटो ट्रेडर, बाढगंगा 1 बैरिया।

0: अफिल वस्तु
1: तपाईको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा बारगंगा अटो ट्रेडर्स पुरानो झन्झट छोडौ नयाँ टिभीएस चढौ
0: सम्पर्क नम्बर 076550111 98570131363 र 98019443064

0: तथा भोटेपछि त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, दिगो पुननिर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिस गर्नुहुनेछ। विषयगत अनुभव, समावेशिता तथा विपद प्रभावित क्षेत्रको प्रतिनिधित्व समेतका आधारमा निम्नानुसार 15 सदस्यीय रहेको समिति गठन हुनेछ।
1: समितिको कार्यावधि पहिलो बैठक बसेको मितिले 3 महिनाको हुने र तोकिएको समयमा काम नसकिएमा कारण र थप अवधि खुलाएर प्रतिनिधि सभा समक्ष अनुरोध गर्न सकिने र सभाको निर्णय अनुसार म्याद थप हुन सक्ने जनाइएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज प्रेतीले भोटेकुसी बाढ़ी प्रभावितको व्यवस्थापन शुरू भएको बताउनु भएको छ। कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा रसुवा स्थित भोटेकुसी बाढ़ीबाट प्रभावित क्षेत्रमा विस्थापित व्यवस्थापन, प्रभावित नागरिकको मानवाधिकार लगायतका विषयमा काम अघि बढ़िसकेको बताउनुभयो। उहाँले सरकारले प्रभावित परिवारलाई घर भाड़ाका लागि मासिक 15,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेपछि प्रभावित परिवार भाड़ाको घरमा स्थानान्तरण भएकाले होल्डिङ सेन्टरमा बस्नेको संख्या घट्दै गएको बताउनु भएको छ। 4 जनासम्मको परिवारलाई 15,000 र थप प्रत्येक सदस्यका लागि 2,000 रूपियाँका दरले घरभाडा उपलब्ध गराउने व्यवस्था गरिएको छ। त्यसका लागि स्थानीय तह र प्रभावित क्षेत्रमा रकम व्यवस्थापन गरिसकेको समेत उहाँले बताउनुभयो।
2: हामीले 1 करोड छ, 1 करोड 50 लाख धादिङमा र 13 करोड चाहिँ प्रभावित नभएका नगरपालिकामा पठाइसके अवस्था छ। खर्चनी नभएको अवस्थामा फेरि हामी अरू पैसा पठाउने नपठाउने भन्ने हो। त्यो पैसा पठाउनलाई हामीलाई त्यो पनि गाह्रो छैन, हामी कहिले पनि पठाउन सक्छौँ। तर खर्च आएन भनेदेखि त्यहाँ मात्रै गएर पैसा थुप्रिन्छ। यो अनि त्यो केसँग अन्य ठाउँमा पनि त्यो भयो भन्दा कुरो पनि त्यसलाई पनि मानिसहरूलाई हामीले यति जानकारी गराए। त्यसमा आज हामी चेक गर्छौँ कति खर्च गर्छ, यदि थप चाहियो भने पनि उहाँलाई सोध्छौँ र चाहियो भने
1: रसुवाको भोटेकोसी बाढ़ी प्रभावितको पोषण सुधार र जनस्वास्थ्य जोखिम कम गर्न तीनै तहका सरकार बीच राम्रो समन्वय हुनुपर्नेमा सरकारवाला निकायका प्रतिनिधिले जोड़ दिएका छन्। सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालले वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको सहकार्यमा आज टेको स्थित परिवार कल्याण महाशाखाको सभाकक्षमा गरेको बहु सरकारवाला पोषण संवाद कार्यक्रममा उनीहरूले विनाशकारी बाढ़ीपछि दीर्घकालीन रूपमा पोषणको जोखिम हुने भन्दै सरकारी तथा गैर सरकारी निकाय बीच आवश्यक समन्वय गर्न पनि अनुरोध गरिएको छ। छलफल कार्यक्रममा परिवार कल्याण महाशाखा पोषण शाखा प्रमुख लीला विक्रम थापाले बाढ़ी प्रभावित 15 स्थानीय तहमा रहेका समुदायका नागरिक र होल्डिङ सेन्टरमा पुगेर बालबालिका, गर्भवती, सुत्केरी, किशोर किशोरीको पोषणको अवस्थाका बारेमा तथ्याङ्क लिने काम भइरहेको बताउनुभयो।
3: सीमित स्रोत र साधनभित्र बसेर हामीले अलिक ठूलो काम गर्नुपर्ने यो स्थिति आएको बेला हो कि जस्तो मलाई लाग्छ। र मैले अब अझै पनि यो अब पोषणको संवाद भएको हुनाले त्यो केन्द्रबिन्दुमा कुराकानी गर्दाखेरि हामीले अहिले बालबालिका होइन र विभिन्न जोखिम समूहमा पर्ने जुन समूहका पब्लिकहरूलाई अहिले मैले चाहिँ बाहिरबाट आएका खानेकुरा चाहिँ तत्कालको लागि जुन खाद्य सङ्कटलाई कम गर्नको लागि र त्यो जोखिमबाट अझै जोखिममा नजाउन् विभिन्न उमेर समूहका व्यक्तिहरू भन्नको लागि भने र अब हाम्रो यहाँ विद्यालय शिक्षा स्कूलका यो बालबालिकाहरूलाई पनि यो खाद्य यो खानेकुराहरूको बारेमा खानपानको बारेमा त्यो पनि एउटा हाम्रो नियमित कार्यक्रमहरू त्यहाँ हामीले जोडेका छौँ।
1: बाल स्वास्थ्य सेवा तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले भोटेकोसी बाढ़ी प्रभावितमा झाडापखाला हैजाको जोखिम हुने भएका कारण हेलिकप्टर र ड्रोनबाट भए पनि खोप प्रभावित 15 स्थानीय तहमा पठाइएको समेत बताउनु भएको छ। रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल करिब 15 अर्ब रकम जम्मा भएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। यसैबीच चीन सरकारले भोटेकोसी बाढ़ीबाट प्रभावित बालबालिकाको सहयोगार्थ नेपाललाई 1 करोड़ 10 लाख रूपियाँ सहयोग प्रदान गरेको छ। नेपाली कंग्रेसका नेताहरूले प्रधानमन्त्री बालिन शाहलाई भेटेर संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दा भोटेकोसी विपद सहित जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटलाई अन्तर्राष्ट्रियकरण गर्न आग्रह गरेका छन्। उपसभापति विश्वप्रकाश शर्मा र संसदीय दलका नेता विश्वराज आङ्गेले आज सिंहदरबारमा प्रधानमन्त्री शाहसँग छलफल गर्नुभएको थियो। राष्ट्रसंघमा नेपालको प्रधानमन्त्री सहभागी हुँदा प्रधानमन्त्रीको साथमा सिंह उद्देश्य रहेको सन्देश दिन आग्रह गरेको समेत उपसभापति शर्माले बताउनु भएको छ। रिद्धि सिद्धि यातायातको एउटा बसमा आज दिउँसो भएको आगलागी र उक्त घटनामा ट्राफिक प्रहरीको संलग्नता रहेको वा नरहेको बारेमा छानबिन गर्न नेपाल प्रदेश समिति गठन गरेको छ। उपत्यका प्रहरी कार्यालय रानी पोखरीले एसएसपी रमेश बस्नेतको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो। समितिले आगलागी हुनुपूर्व गाडीका चालक दाव लामा र ट्राफिक प्रहरी बीच भएको संवाद त्यससँग सम्बन्धित सीसीटीभी फुटेजका आधारमा छानबिन गर्ने प्रहरीको भनाइ छ। सोही घटनाका विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले पनि अलग्गै छानबिन समिति गठनको तयारी गरेको छ। त्यसैबीच यातायात व्यवस्था विभागले मौसमको अवस्था हेरेर मात्रै दशैंको अग्रिम टिकट बुकिङ खुला गरिने जनाएको छ। चाडपर्व लक्षित सार्वजनिक यातायात व्यवस्थापनका विषयमा आज काठमाडौँमा सरकारवाला निकायसँग भएको छलफलमा विभागले हाल जारी विपद र केही दिन प्रतिकूल मौसमको अवस्था हेरेर मात्रै दशैंको अग्रिम टिकट बुकिङ खुला गरिने समेत जनाएको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कार्य संयोजन समितिको बैठक भोलि बस्ने गरी बोलाउनु भएको छ। केन्द्रीय कार्य पेरिस डाँडामा बस्ती गरी बैठक बोलाइएको प्रवक्ता प्रकाश द्वालाले बताउनु भएको छ। उहाँका अनुसार दिउँसो 1 बजेका लागि बैठक बोलाइएको छ। बैठकमा विकसित राजनीतिक घटनाक्रम महाधिवेशन कार्यपालिका लगायतका विषयमा छलफल हुनेछ। यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा पार्टीको नेतृत्व नछोड्ने आश्रयसहितको राजनीतिक प्रतिवेदन पार्टीको केन्द्रीय कमिटी बैठकमा पेश गर्नुभएको छ। पार्टी पुनर्गठनको बस र मुद्दालाई नै आफ्नो तर्कद्वारा पुष्टि गर्ने कोशिस गर्दै अध्यक्ष ओलीले यसलाई लहरको विषय नबनाउन समेत चेतावनी दिनुभएको हो। साझा खबरमा अब खेल खबर। जापानको नायोगामा जारी विश्व एसियाली खेलकुदमा नेपालका दानबहादुर दलामी पराजित हुनुभएको छ। पुरूष 70 केजी तौल समूहको प्रिलिमिनरीज राउण्डमा इराकका अली कासिम हमदाङ अल सारसँग 5-0 सहज नतिजामा दलामी पराजित हुनुभएको हो। एसियाली खेलकुद अन्तर्गत पुरूष कबड्डीमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ। समूह बी अन्तर्गत आज भएको खेलमा नेपाल थाइल्याण्डसँग 59-48 पराजित भएको हो। नेपालकी सुस्मिता तामाङ थाउलुको महिला छानक्वाईमा 13 स्थानमा रहनु भएको छ।
4: सन्तोष गन्धर्व रसुवा भोटेकोसी बाढ़ी प्रभावित क्षेत्रमा लाभग्राही पहिचान गर्ने काम शुरू। बाढ़ी प्रभावित क्षेत्रमा बन्द रहेका विद्यालयहरू खुल्न थाले। जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। बस्तीलाई फर्काउन नसके पनि खेती प्रणाली फर्काउन सकिने कुरा लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अलिक फेरि ढिलो होला नि।
6: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
5: ओहो, तिमी त घरको खाने भएछौ नि।
7: के को सरसल्लाह हो दुईजनाको?
6: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
7: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
5: ए हो र राम सर, म पनि अब बजारिया बनी बना खाना छोड्न सक्छु होला र?
7: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
8: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सीआईएन।
9: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
5: रसुवा भुटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा लाभग्राही पहिचान गर्ने काम शुरू भएको छ। तपाईले आफ्नो वडा कार्यालयमा गएर लाभग्राहीका लागि निवेदन दिनुपर्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
11: अब लाभग्राही पहिचान गर्ने प्रक्रिया त शुरू भइसकेको छ। अहिले सम्बन्धित वडा र सम्बन्धित पालिकाहरूबाट नै शुरू हुन्छ। उहाँहरूले आफ्नो समुदायमा को मान्छे बस्नुहुन्थ्यो, उहाँहरूको परिवार कतिजना को बस्नुहुन्थ्यो, होइन, मिसिङदेखि लिएर डेड बडी पहिचान भएको विषयमा उहाँहरू सबैको विषयमा हामीलाई केन्द्रलाई भन्दा पालिकालाई नै थाहा हुन्छ। अब हाम्रो कार्यविधि अनुसार चाहिँ यो निजी आवास पुनर्निर्माण अस्थायी आवासको विषय छ। यसमा चाहिँ अस्थायी आवासका केसहरूमा अब यो जस्तो भाडा दिने विषयमा पनि लाभग्राही पहिचान गर्ने मुख्य जिम्मेवारी चाहिँ सम्बन्धित पालिकाको नै हो। पालिकाले पहिचान गरेपछि त्यो माथिसम्म आइराख्नु परेन। अब निजी आवास पुनर्निर्माणको केस छ, जुन पर्मानेन्ट खालको हाउसिङका कुराहरू प्राइभेट हाउसिङ छ पर्मानेन्ट बनाउने, त्यो सन्दर्भमा चाहिँ कार्यविधि अनुसार सम्बन्धित पालिकाले पहिला लाभग्राही पहिचान गरेर सम्बन्धित जिल्ला प्रशासन कार्यालयले भेरिफाई गरेर हाम्रो प्राधिकरणसम्म आएपछि फाइनल हुन्छ। लाभग्राही पहिचानै गर्ने विषयमा चाहिँ अलिकति समस्या यो वर्ष चाहिँ यो घटनामा चाहिँ के छ भन्दाखेरि, अब सबै परिवार नै मिसिङ भएको अवस्थामा चाहिँ अलिकति अरू भूकम्प अरू जेनरल जुन हाम्रो पहिला डिजास्टर हुन्थ्यो त्यो र यो मेगा खालको डिजास्टर र अलिक फरक किसिमको भएको भएर ठ्याक्कै पहिचान गर्न चाहिँ अलिकति गाह्रो पनि छ, अलिकति टाइम चाहिँ लाग्न सक्छ। यसमा यहाँहरूले नआत्तिकन आफ्नो विवरणहरू चाहिँ सम्बन्धित पालिका र वडामा दिन चाहिँ अनुरोध गर्छ।
5: लाभग्राहीका लागि निवेदन दिन वडा कार्यालयमा जाँदा नागरिकता, राष्ट्रिय परिचय पत्र वा त्यही वडाका नागरिक हो भनेर परिचय खुल्ने कागज पत्रको फोटो कपी लैजान चाहिँ नभुल्नुहोस् है, अनि फोटो पनि साथैमा लगेको राम्रो। रसुवाको गोसाईकुण्ड गाउँपालिकाले बाढ़ी प्रभावित लाभग्राहीको पहिचानको काम शुरू गरेको छ। प्रभावित बसेकी ठाउँमा जनप्रतिनिधि र कर्मचारी पुगेर लाभग्राही पहिचानको काम गरिरहेका छन्। प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराई।
12: वडा नम्बर 2 को अब एउटा वडा सदस्य हाम्रो किपाडा नगरपति उहाँलाई काबा अध्यक्ष तोकेका छौँ र अहिले वडा 2 को टिमहरूका धेरै विस्थापितहरू चाहिँ स्थान गुम्बामा हुनुहुन्छ, जुन चाहिँ काठमाडौँको स्वयंमा रहेको छ। त्यही चाहिँ हाम्रो वडा काबा अध्यक्ष पनि त्यतैतिर हुनुहुन्छ र हाम्रो त्यहाँ त्यसको लागि हामीले एकजना वडा सदस्य चाहिँ खटाएका छौँ। त्यसै गरी अहिले अस्थायी रूपमा त्यहाँबाट सुरु भइरहेको छ। वडा 5 को चाहिँ अब अध्यक्ष पनि विपत्ता हुनुभएको हुनाले हाम्रो वडा 5 को सदस्यलाई वडा काबा अध्यक्षको जिम्मा दिएको छ। वडा कार्यालयको भवन चाहिँ ठ्याक्कै हामीले कहाँ राख्नु सोचिसकेको छैन, अहिले चाहिँ हुन्थ्यो बसेर गर्दै हुन्छ। हाम्रो वडा सदस्य चाहिँ मुस्ताङ गुम्बामा गएर त्यहाँ डाटा सङ्कलन गर्ने क्षेत्रीय विवरण लिने कार्यमा व्यस्त हुनुहुन्छ।
5: काठमाडौँ र गाउँ दुवै ठाउँमा लाभग्राही पहिचानको काम भइरहेको बताउँदै हुनुहुन्थ्यो गोसाईकुण्ड गाउँपालिका रसुवाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराई। बाढ़ी प्रभावित ठाउँमा बन्द रहेका विद्यालयहरू खुल्न थालेका छन्। तर पढ़ाई छुटेका बालबालिकालाई कथा सुनाउने, चित्र कोर्न लगाउने अनि खेल खेलाउने सुझाव छ मनोविद अमृता गुरुङको।
13: यसो बेलामा बालबालिकाहरूलाई चाहिँ अभिभावकले पनि हेर्न नसकेको अवस्थामा चाहिँ अब कसले चाहिँ अलिकति बढी ध्यान दिन सक्छ उहाँहरूको आफ्नो आफन्तहरूले हेर्नुपर्छ है भनेर सँगसँगै अनि हामीले चाहिँ बालबालिकाहरूलाई चाहिँ चित्र बनाएर होइन उहाँहरूसँग सँगै बसेर कथाहरू भनेर चाहिँ उहाँलाई चाहिँ एक प्रकारको हामी इङ्गेज गरिरहेको छौँ। अनि त्यसको खेलहरू पनि छ नि त, उहाँहरूले त्यो खेलहरू खेलेर पनि भुलाइराख्नु भएको छ। चित्र बनाउन चाहिँ उहाँलाई असाध्यै मनपर्ने, अनि त्यसै स्कुलको पनि याद आयो भनेर भन्नुभएको छ कि। अनि यहाँ अहिले चाहिँ चाइल्ड फ्रेन्डली स्पेस भनेर पनि राखेको छ, यहाँ टिचरहरू पनि हुनुहुन्छ अनि उहाँहरूले चाहिँ क्लासहरू लिनुहुन्छ कि। त्यसले गर्दाखेरि पनि अलिकति इङ्गेज भएको, अनि यहाँ खेलौनाहरूले गर्दाखेरि पनि उहाँहरू यताउता हिँड्ने त्यसरी चाहिँ आफ्नो दैनिक हुन्छ नि त गरिरहनु भएको छ मन भुलाउने भनौँ न बच्चाहरूले चाहिँ।
5: मनोविद अमृता गुरुङ। तपाईलाई पनि बाढ़ी तथा विपदबारे अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अङ्कमा फेरि भेटौँला।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भोटेकोशी बाढ़ीपछि प्रभावित क्षेत्रको कृषि र कृषि बजारको पुनरुत्थान चुनौतीपूर्ण,
14: संघीय तहको, प्रदेश तहको र पालिका तहको एकदमै समन्वयमा कृषि पुनरुत्थानको विशेष प्याकेज लिएर आउनुपर्छ,
4: सबैको समन्वयमा बस्तीलाई फर्काउन नसके पनि खेती प्रणाली फर्काउन सकिने, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
5: बाढी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
1: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बिमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बिमा कम्पनीमा जानकारी गराउनुपर्छ।
15: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
5: पशु स्वास्थ्य, भागुते, चरचरे, लम्पी स्किन, पटकी लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
15: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकुराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भोटेकोशी बाढीपछि कृषि र कृषि बजारको पुनरुत्थान चुनौतीपूर्ण बनेको छ। राष्ट्रिय कृषक समूह महासंघका राष्ट्रिय निर्देशक केदार कोइरालासँग हामीले कृषिको चक्रमा भएको क्षति र अब कसरी प्रणालीलाई अगाडि बढाउन सकिन्छ भनेर कुराकानी गरेका छौं।
14: 17 पालिका यो बाढीबाट प्रभावित पालिका भन्छौ, त्यो 17 पालिका चाहिँ विशेष गरी उत्पादनमा आधारित खाद्य श्रृङ्खलामा योगदान गर्दै गरेका किसानहरूको बाहुल्यता भएको पालिका हो। त्यसले चाहिँ नुवाकोट, रसुवा, धादिङ, गोर्खा, चितवन लगायतका ग्रामीण समुदायको जीविकोपार्जन त्यसमा आधारित उहाँहरूले अर्थतन्त्रमा कन्ट्रिब्युट गरिरहनु भएको थियो। त्यसको अवस्था निकै भयावह र निकै अप्ठ्यारो अवस्थामा पुगेको छ। अलिकति खेतीयोग्य जमिनको हिसाबले कुराकानी गर्दै गर्दा नि झन्डै 2000 हेक्टर भन्दा बढी जमिनहरू नष्ट भएको अवस्था देखियो। त्यो जमिन मात्र नष्ट थिएन, त्यसमा लगाइएको धान बाली विशेष गरी र अनि त्यसपछि तरकारी बाली, यो दुईवटा बालीमा म्यासिभ क्षति पुगेको छ। त्यो पालिकाहरूको खाद्य सुरक्षाको अवस्था एकदमै नाजुक अवस्थामा पुगेको अवस्था देखिएको छ। त्यो कसरी त भन्दा खाद्य उत्पादन र स्थानीय खाद्य प्रणालीको साङ्लो टुटु। अब त त्यहाँको त्यो बगर अवस्था हेर्दै गर्दा त 6 महिना त के त्यो फेरि पुनरुत्थानले निकै
4: गाह्रो।
14: 100 हारारीमा माछाका पोखरीहरू ड्यामेज भए हराए गए त्यो अवस्था छ।
4: अब दुध सङ्कलन गर्ने डेरीहरू बगायो, अब पारीबाट ल्याउने दुधहरूले अब बजार पाए होइन। अब यसको लागि चाहिँ अब बिस्तारै उठ्नुपर्ने छ, बिस्तारै अब सामान्य जीवनमा आउनुपर्ने छ। अब त्यसको लागि चाहिँ अब किसानहरू जसको सबै कुरा बगायो है फेरि काम गर्छु भन्न चाहनेलाई चाहिँ अब कसरी व्यवस्थापन गर्नुपर्छ?
14: कृषिमा आधारित ग्रामीण अर्थतन्त्रलाई पुनर्जीवित गर्नको लागि प्रथमत अब गभर्मेन्टले एक्चुअल डाटा अहिलेसम्म आएको छैन, यो ऱ्यापिड एनालाइसिसको डाटा हो। अनि त्यस पछाडि त्यो डाटा विशेष गरी गाउँपालिका या स्थानीय सरकारसँगको समन्वयमा त्यसलाई अलि विस्तृत र यथार्थ डाटा लिनुपर्नेछ पहिलो काम। अब अहिले तत्काल राहतमा सरकार जुटेको छ, राहतमा सहयोगी हातहरू जुटेको छन्। योभन्दा पछाडि अब हामीले यसलाई अलिकति पुनरुत्थानमा काम गर्नुपर्छ। पटकै कार्यक्रमले यसको सोल्युसन निक्लँदैन। यसलाई कृषि पुनरुत्थानको विशेष प्याकेज योजना आयोग, कृषि मन्त्रालय, हाम्रो संघीय तहको, प्रदेश तहको र पालिका तहको एकदमै समन्वयमा कृषि पुनरुत्थानको विशेष प्याकेज लिएर आउनुपर्छ। त्योभित्र तथ्याङ्कले देखाएका जति पनि नष्ट भएका जमिनहरू छन्, जति पनि नष्ट भएका पशु गोठहरू छन्, जति पनि नष्ट भएका माछा पोखरीहरू छन्, त्यो सबै चिजहरू आखिर तपाईँ हामीले फेरि त्यहाँ पशुवस्तुको लागि चरणहरू नष्ट भएका छन्, धेरै चिजहरू नष्ट भए हुनाले त्यो सबैको लागि विशेष प्याकेज पुनरुत्थानको प्याकेज घरधुरी तहमा त्यसरी गरियो भने तत्कालीन रूपमा हामीले सम्बोधन गर्नपर्ने कृषिमा सम्बोधन गर्नुपर्ने कुराहरू र दीर्घकालीन रूपमा कृषिलाई पुनरुत्थान गर्नको लागि यो एउटा अप्ठ्यारो अवस्थालाई अवसरमा रूपान्तरण गर्दै कृषिलाई पुनरुत्थान गर्ने हिसाबले विशेष प्याकेज लिएराउनु पर्छ। अनि तत्कालीन रूपमा विशेष गरी हामीले चेन टुटेको चेन छ टुटेको चेनलाई तत्काल जोडिहाल्नुपर्नेछ। हजुरले अघि कुरा गरिहाल्नुभयो दुधको चेन टुटेको छ पहाडमा फल्दै गरेको गाउँमा फल्दै गरेको तरकारीको चेन टुटेको छ गाउँमा जाने अब तरकारीको लागि चाहिने खेतीपातीको लागि चाहिने इनपुटहरू अब टुटेको छ अब फेरि यो खेतीमा त 15 दिन टुट्दै गर्दा सिजनै जान्छ त्यो भावनाले तत्काल रूपमा उहाँहरूको दैनिकी कृषि अर्थतन्त्रमा आधारित दैनिकीलाई सहजीकरण गर्ने कुरामा पहिलो स्टेप दोस्रो स्टेपमा किन कृषि पुनरुत्थानको प्याकेज तत्कालीन र दीर्घकालीन अनि त्यस पछाडि पुनर्लाभका कार्यक्रममा कृषिमा आधारित जीविकोपार्जनमा अलि बढी भर पर्ने जुन किसानहरू हुनुहुन्छ उहाँहरूको लागि तत्काल धान गयो ठिकै छ अब के भन्ने कुरामा यो बालीको चक्रमा आधारित भएर योजना बनाउनु पर्ने देखिन्छ। अनि त्यस पछाडि अलि बढी चाहिँ अब यो हामीले बाहिरबाट ल्याएर दिने अनि त्यस पछाडि खुवाउने कुरा गर्दै जाउँ तर उत्पादनमा आधारित अर्थतन्त्रलाई पुनर्जीवित गर्ने कुरामा सरकारले विशेष ध्यान दिनुपर्छ। यसको लागि योजना आयो र तहगत संरचनाले ध्यान दिएर दीर्घकालीन योजना बनाउनुपर्छ भन्ने लाग्छ।
16: अब जस्तो किसानको कुराहरू प्राथमिकतामा पर्नलाई गाह्रो हुन्छ कतिपय बिउहरू बगायो नष्ट भयो अब ती बिउ आउँदै आउँदैनन् होइन भनौँ न कति कुराहरू होलान् अब किसानहरूलाई चाहिँ दिने कुराहरू जस्तो जमिनकै व्यवस्थाको कुरा अब त्यही ठाउँमा त सम्भव कतिको छैन होइन अर्को ठाउँमा वैकल्पिक ठाउँ पाएँ भने म अब लगाउँथेँ अब आउने बाली त लाउँथेँ भन्ने होला नि त त्यो किसानको सपना होइन अब त्यसको लागि चाहिँ कसरी सहजीकरण गरिदिनुपर्छ।
14: अब यस्तो हुन्छ होला अब तत्काल रूपमा फेरि पनि अब हाम्रो क्लाइमेटको पर्सपेक्टिभबाट हेर्दै गर्दा या अब हाम्रो जति पनि जोखिम छ अब यो सेटलमेन्टको कुराकानी आउला हाउस होल्डको सेटलमेन्ट बस्ती बसाउने कुराकानी गर्दै गर्दा बस्तीमा बस्ने मान्छेले कहाँको उत्पादन गरेर खाने भन्ने कुरा मेजर रहन्छ त्यो भए हुनाले अब अहिले त्यो बगर अहिलेलाई बगर भनौँ त्यो बगरलाई उपयोगमा लिएर आउन सकिन्छ खेतीको लागि अब सेटलमेन्टको लागि जोखिमयुक्त भयो खेतीको लागि त्यसलाई पुनरुपयोगमा लिएर आउने योजना बनाउनु पर्छ।
17: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज 9 गतेदेखि 11 गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अत्यधिक ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अप्नाउन आग्रह गरेको छ। प्रतिनिधि सभाको बैठकले भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ। चीन सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको सहयोगार्थ नेपाललाई 1,10,00,000 रूपियाँ सहयोग गरेको छ। नेपाली काँग्रेसका नेताहरूले प्रधानमन्त्री बालेन शाहलाई भेटेर संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्दा भोटेकोशी विपद सहित जलवायु परिवर्तनका कारण नेपालले संकट भोगिरहेको बारेमा अन्तर्राष्ट्रियकरण गर्न आग्रह गरेका छन्। रेती सिद्धी यातायातको बसमा आज दिउँसो भएको आगलागीमा ट्राफिक प्रहरीको दोष रहेको वा नरहेको बारेमा छानबिन गर्न नेपाल प्रहरीले समिति गठन गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा पार्टीको नेतृत्व नछोड्ने आशय सहितको राजनैतिक प्रतिवेदन पार्टीको केन्द्रीय कमिटी बैठकमा पेश गर्नुभएको छ र जापानको नायगामा जारी 20 एसियाली खेलकुदमा नेपालका दानबहादुर दर्लामी पराजित हुनुभएको छ। हवस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असो 6 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि
18: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
19: यति बेला साँझको 8 बज्यो।

0: नेपाली रेडियो नेटवर्कको राति 8 बजेको नेपाली खबरमा खबर सहयात्री माधव दुलालको नमस्कार। प्रधानमन्त्री बालेनको पहिलो विदेश भ्रमण अमेरिका, भोलि जाँदै असोज 8 गते राष्ट्रसंघ महासभामा सम्बोधन गर्नुहुने। हिमाल जोगाउनुपर्ने आवाज घन्काउन कांग्रेसको सुझाव, क्षतिपूर्ति पाउनुपर्नेमा जोड।
1: महासभामा जलवायुबाट परेको असरको क्षतिपूर्तिको माग जोरदार रूपमा उठाउनुहुनेछ भन्ने विश्वास दिएको छु।
2: एउटा कुरा जो जहाँ गए पनि नेपालको हितमा कुरा गर्नुपर्छ, नेपालको हित कसरी सर्भ गर्ने त्यो एजेन्डा हुनुपर्छ। त्यति मात्र
3: ठूला राष्ट्रहरूसँग गहन संवाद जरूरी छ।
4: नागरिकका समस्या समाधानको जिम्मेवार सरकार आफै अलमा लिएको छ। रसुवा नुवाकोट बाढी पीडितहरू अझै बिजल्लीमा छन्।
0: विपदपछि काम गर्न संसदीय विशेष समिति गठन, बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माणका लागि अविलम्ब कार्ययोजना तयार पार्न संसदीय समितिको निर्देशन, असोज 9 देखि 11 गतेसम्म अति भारी वर्षाको चेतावनी, राति यात्रा नगर्न आग्रह। बसमा आगो लगाएर जलेका चालकको अवस्था चिन्ताजनक, कांग्रेसको 15 केन्द्रीय महाधिवेशन अन्तर्गत देशका 63 जिल्लामा ओडा अधिवेशन सम्पन्न, जोखिम बाहेकको अवस्थामा पक्राउ परेकालाई हत्करी लगाउन सर्वोच्चको रोक। साथमा प्रमुख खबर संक्षेप, नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: Essential Series. Up to 5 mo lima. Refrigerator, washing machine, AC ko complete range. Dust busta ko warranty sahit 0% no cost EMI. Nagrikta pa'y pugsa. Harek ghar ko khusi, ghar ghar ma LG. LG, life's good.
1: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाई कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईको कुरा सुन्न र सहयोगका लागि सधैं तयार छौ। त्रिशुली शाखा सम्पर्क 98513 1766, गजुरी शाखा सम्पर्क 98513 1867, धुन्चे शाखा सम्पर्क 98513 1766, कल सेन्टर 015-721-165, टोल फ्री नम्बर 1660-01-1110, इमेल kathmandu.ro@advl.gov.np। तपाईको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईको साथमा छौ। कृषि विकास बैंक लिमिटेड।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो विदेश भ्रमण अमेरिका हुने भएको छ। संयुक्त राष्ट्र संघको 81 महासभामा सम्बोधन गर्न प्रधानमन्त्री शाह भोलि अमेरिका जाँदै हुनुहुन्छ। भ्रमणको तयारी पूरा भएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। महासभामा प्रधानमन्त्री शाहले जलवायु संकट र त्यसमा नेपालले पाउनुपर्ने न्याय, प्रविधि हस्तान्तरण, जलवायु वित्तमा सहज पहुँच तथा पुननिर्माणमा अन्तर्राष्ट्रिय सहयोगको अपील गर्नुहुनेछ। प्रधानमन्त्री शाहले महासभालाई असोज 8 गते सम्बोधन गर्ने तय भएको छ। भोटेकोशी बाढीले ठूलो जनधनको क्षति गरेपछि प्रधानमन्त्री नै महासभामा सहभागी भएर आवाज उठाउनु पर्ने सार्वजनिक दबाव बढेपछि शाह राष्ट्रसंघको महासभामा जान तयार हुनुभएको हो। प्रधानमन्त्री शाहले महासभामा लिखित सम्बोधन गर्नुहुनेछ, जुन सम्बोधन तयार भइसकेको छ। प्रधानमन्त्रीको सम्बोधनमा सबैभन्दा बढ़ी जोड़ दिएको विषय नै जलवायु परिवर्तनले निम्त्याएको असर, प्रभाव र नेपाल जस्ता असाध्यै कम कार्बन उत्सर्जन गर्ने मुलुकले पाउनुपर्ने क्षतिपूर्तिको विषय समेटिएको छ। त्यसबाहेक ग्रीन हाउस ग्यास उत्सर्जनमा असाध्यै कम भूमिका भएको र जलवायु परिवर्तनको असर भने ज्यादा भोग्नु परेका देशहरूका लागि विकसित देशले प्रशस्त सहयोग र प्रविधि हस्तान्तरणमा सघाउनु पर्ने विषय प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधनमा समेटिएको छ। अमेरिका जाने अघिल्लो दिन प्रधानमन्त्री शाहले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सुझाव लिनुभएको छ। कांग्रेसले कार्बन उत्सर्जनमा ठूला राष्ट्रहरू बढी जिम्मेवार रहेकाले गहन छलफल गर्न भनेको छ। कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माका अनुसार संसार जोगाउने हो भने सबैभन्दा पहिला नेपालका हिमाल जोगाउनु पर्ने आवाज अन्तर्राष्ट्रिय जगतमा घन्काउनु पर्ने सुझाव प्रधानमन्त्री शाहलाई दिइएको छ।
4: ठूला राष्ट्रहरूसँग गहन संवाद जरूरी छ। निश्चय नै ठूला राष्ट्रहरूले कार्बन उत्सर्जन बढी गरेका छन्, तर यो कुनै राष्ट्रका विरूद्धको युद्धको विषय होइन। उत्तिकै परिपक्वता, कूटनीतिक चातुर्यता, संयमतापूर्वक तथ्यमा आधारित भएर ठूला राष्ट्रहरूलाई कार्बन रिड्युस गर्नलाई प्रेरित गर्ने, आग्रह गर्ने, सुझाव दिने, फेरि सम्झौता 2015 भएकोलाई कार्यान्वयन गर्ने गराउने कुराको सन्दर्भमा ध्यानकर्षण गराउने आजको बेलामा यो जरूरी छ। र सानो राष्ट्र र हिमालको ठूलो संख्या भएको 6000 मिटर भन्दा उचाइको त तपाईँको झण्डै 1000 भन्दा बढी चाहिँ हिमालहरू भएको, 7000 मिटर उचाइको पनि झण्डै 100 वटा करिबनको आकारमा पुगेको र 8000 मिटरको उचाइको सर्वाधिक संसारको हिमाल भएको र संसारको सबैभन्दा अग्लो हिमाल भएको देशले पनि संसार जोगाउनु छ त सबैभन्दा पहिला नेपालका हिमालहरू जोगाउँ भन्ने उद्देश्यका साथ नेपालले चाहिँ अन्तर्राष्ट्रिय मञ्चमा नेतृत्व गर्न सक्नुपर्छ। प्रधानमन्त्रीजीले त्यहाँ तथ्य पनि राख्नुपर्छ, प्रमाण राख्नुपर्छ, दावी राख्नुपर्छ, सम्पूर्ण नेपालीहरूको साथ र एकबद्धताका साथ राख्नुपर्छ भन्नका लागि हामी आएका हौं।
3: प्रधानमन्त्री शाह भोटेकोशी बाढी प्रभावितहरूको बिचल्ली भएकै अवस्थामा अमेरिका जान लाग्नु भएको छ। महासभामा जलवायु परिवर्तनको असरबारे जोरदार रूपमा कुरा उठ्ने विश्वास सांसदहरूले पनि व्यक्त गरेका छन्। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद गणेश विकले प्रधानमन्त्री शाहले महासभामा क्षतिपूर्तिको माग उठाउनुहुने विश्वास लिएको बताउनु भएको छ।
5: महासभामा जलवायुबाट परेको असरको क्षतिपूर्तिको माग जोरदार रूपमा उठाउनुहुनेछ भन्ने विश्वास लिएको छु। महासभामा जानु पूर्व तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालले 2066 सालमा सगरमाथाको बेस क्याम्पमा क्याबिनेट नै राखेर हिमाल पग्लदै गएको सन्देश दिन अमेरिकी राष्ट्रपतिलाई कालो ढुङ्गा हस्तान्तरण गरेर विश्वभरि नयाँ सन्देश प्रवाह भएको स्मरण गराउन चाहन्छु। यो संसदबाट एउटा संकल्प प्रस्ताव पारित गरौं, सेभ द हिमालय भन्ने नारा अघि सारौं, संसदीय विशेष समिति गठन गरौं, संसदबाट सनसेट ल पारित गरौं, जलवायु सम्बन्धी एक बलियो कानून निर्माण गरौं, शोकलाई शक्तिमा बदलौं र पुनर्निर्माणलाई अवसरमा बदलौं भन्ने प्रतिबद्धता सहित प्रधानमन्त्री कोषबाट बेत्रावतीदेखि नारायणगढसम्मको पुनर्निर्माण परियोजना घोषणा गरौं।
3: यसअघि प्रधानमन्त्री बालेन्द्र शाह सरकारका मन्त्रीहरूको विदेश भ्रमण भने भ्रमणमै सीमित बनेको छ। परराष्ट्र मन्त्री शिशिर खनालको भारत र चीन तथा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भारत भ्रमण भ्रमणमा मात्रै सीमित भएकाले प्रधानमन्त्री शाहको अमेरिका भ्रमणबाट आशा गरिहाल्ने अवस्था नदेखिएको सत्तारूढ दल रासोपाकै सांसद अमरेश कुमार सिंहले बताउनु भएको छ।
6: एउटा कुरा जो जहाँ गए पनि नेपालको हितमा कुरा गर्नुपर्छ, नेपालको हित कति सर्भ गर्ने त्यो एजेन्डा हुनुपर्छ। त्यति मात्र
3: त्यहाँ उठाउने एजेन्डाहरूको पनि सुझाव होला नि यहाँको भनेर
6: त्यो एजेन्डाहरू सुझाव सरकारले होमवर्क गरिसकेका छ। मलाई त्यसमा मेरो एउटै छ कि नेपालको इन्ट्रेस्टमा नेपालको हितमा के फाइदा त्यो डेलिभरीमा देख्नुपर्छ। वर्डमा होइन, एक्सनमा देख्नुपर्छ, डेलिभरीमा देख्नुपर्छ। नेपालले के पायो, नेपाली जनताले के पायो,
3: भ्रमण मात्रै गरेर भएन, त्यसले नेपाललाई पनि उपलब्धि हुनु पर्यो।
6: नेपालले के भन्छ, अहिले इन्डियामा तिनवटा भ्रमण भयो तर नेपालले के पायो तपाईँले मलाई बताइदिनु न। तपाईँ ज्ञानी पनि हो, म त अज्ञानी हो। अहिले सोनी बाग्लुङको भिजिटमा के पायो नेपालले, या शिशिर खनालको भिजिट चाइना पनि मेट इन्डियामा के पायो, मलाई अहिले के चाहिँ ज्ञान पनि दिनु न त।
3: हामीले पनि
6: बायोलेटरल फाइदा भन्ने नेपालीलाई के फाइदा भयो त्यो मलाई बताइदिनु न।
3: जानुभयो आउनुभयो भन्ने मात्रै छ
6: त्यो त तपाईँ त्यसै कारणले त्यो कुरा भएन भने तपाईँ फेरि भनिदिन्छु कि सरकारको विरुद्धमा लाग्नुभएको।
3: जलवायु परिवर्तनको असर भुटेको सीमा बाढी आएको भनिएको छ। विभिन्न तहबाट अध्ययन भइरहेका छन्, निष्कर्ष र निचोड आइसकेको छैन। बाढी गएको एक महिना पुग्न लागेको छ। भदौ 10 गते भुटेको सीमा 81 बाढी आउँदा हजारौंको ज्यान गएको छ। सम्पूर्ण राज्य समित्र नै परिचालन हुँदा समेत बाढीले बेपत्ता बनाएकाहरूको अवस्था अझै अज्ञात छ। नजिकिएको चाडपर्वमा परिवार वियोगको पीड़ा बाढी प्रभावितहरूले भोग्नु परेको छ। बाढी प्रभावितहरूलाई बिचलीमा नपार्न नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह केसीले सुझाव दिनुभएको छ।
7: नागरिकका समस्या समाधानको जिम्मेवार सरकार आफै अल्मलिएको छ। रसुवा नुवाकोट बाढी पीड़ितहरू अझै बिजल्लीमा छन्। चाडबाडको मुखमा अस्थायी पुनर्वासको व्यवस्थाको सुरसा छैन। संसदीय विशेष समिति चाँडो गठन होस्। विधि संस्था र पद्धति भन्दा व्यक्तित्व प्रभुत्व मध्ये सञ्चालित भइरहेको छ, यो दुखद पक्ष हो। 24 भाद्रको आम विध्वंसको छानबिन गर्न उच्च स्तरीय न्यायिक आयोग तत्काल बनाइयोस्। सभामुख महोदय अझै नबन्नु, सत्य बाहिर आउँदा आफ्नै मान्छे फस्ने डर हो कि के हो। मानव अधिकार आयोगको प्रतिवेदन लुकाउनु जनताको सूचना हकमाथि आक्रमण हो।
3: भुटेपछि बाढीले दिएको त्रास कायमै छ। पटक पटकका विपत्का घटनाले त्राही त्राही बनाएको छ। ठूला देशहरूको गल्ती नेपाल जस्ता साना देशले भोग्नु परेको छ, तर क्षतिपूर्ति भने पाउन सकेको छैन। नेपालको नेतृत्व गर्दै राष्ट्रसंघ महासभामा सम्बोधन गर्न लाग्नुभएका प्रधानमन्त्री शाहले क्षतिपूर्तिको माग जोडतोडले उठाउनुहुने विश्वास गरिएको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप, साथमा खबर सहयात्री उषा किरण।
8: जल तथा मौसम विज्ञान विभागले आगामी असोज 9 गतेदेखि शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। र आज साँझ अहिले मनसून विशेष बुलेटिन निकालेको छ। बुलेटिन अनुसार मौसममा आउने बदलावले जनजीवन धेरै नै प्रभावित हुन सक्नेछ। उत्तर अण्डमान सागर आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र हाल बंगालको खाड़ीको मध्य भूभागमा पुगेको र उक्त प्रणाली थप शक्तिशाली बन्दै डीप डिप्रेसन बलियो न्यूनचापीय क्षेत्रमा परिणत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै गरी असोज 9 दखेरि 11 गतेसम्म अति भारी वर्षाको चेतावनी जारी भइरहँदा रातिमा यात्रा नगर्न पनि आग्रह गरिएको छ। महाशाखाका अनुसार असोज 9देखि 11 गतेसम्म गण्डकी लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याण्डा हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षा हुनेछ। एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ। मौसम विभागको विशेष बुलेटिन लगत्तै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि आज नै सूचना जारी गरेको छ र उच्च सतर्कता अप्नाउन सबै सरकारवाला आम नागरिकलाई अनुरोध गरेको छ। भारी वर्षाका कारण बाढ़ी, पहिरो, गेग्रान, बहाव आउने तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले प्राधिकरणले केही पूर्व तयारी गर्न आग्रह गरेको छ। प्राधिकरणले उक्त अवधिमा अत्यन्तै जरूरी नभई टाढा र रातिको समयमा यात्रा नगर्न आग्रह गरिसकेको छ। रसुवाको बोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास व्यवस्थापनको कामलाई प्राथमिकताका साथमा अगाडि बढ़ाएको जनाएको छ। पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस सम्बन्धी कामलाई तीव्र गतिमा अगाडि बढ़ाएका छन्। यो क्रममा मन्त्रालयलाई प्रभावित स्थानीय तहले समेत सघाइरहेका छन्। पूर्वाधार विकास मन्त्रालयका सचिवको संयोजकत्वमा गठित समितिमा विभिन्न विभागका चार महानिर्देशक र सबै प्रभावित क्षेत्रका पालिका प्रमुख हुनुहुन्छ। उहाँहरूले आफ्नो क्षेत्रको आवश्यकताको विवरण समितिलाई उपलब्ध गराइरहनु भएको छ। विपदपछि काम गर्न संसदीय विशेष समिति गठन भएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डीपी अर्यालले हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठनको प्रस्ताव गर्नुभएको थियो, जसलाई सदनले सर्वसम्मत रूपमा स्वीकार गरेको छ। यता संसदीय समितिले बाढ़ी र पहिरो प्रभावित क्षेत्रको पुननिर्माणका लागि संघ प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गर्न र अविलम्ब कार्ययोजना तयार पार्न मन्त्रालयलाई निर्देशन दिनुभएको छ। सर्वोच्च अदालतले जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हत्कडी लगाउन रोक लगाएको छ। न्यायाधीश द्वय नकुल सुवेदी र शान्ति सिंह थापाको इजलासले पक्राउ परेका व्यक्ति भाग्ने जोखिम वा अरूलाई क्षति पुर्याउन सक्ने अवस्था नरहे हत्कडी नलगाउन प्रहरीका नाममा आदेश जारी गरेको हो। हत्कडीको गैर कानूनी प्रयोग भएको दावी गर्दै विवेक चौधरी, रोशन आउजा र विकास यादवले सर्वोच्चमा दिएको रिट निवेदनको सुनवाई गर्दै यस्तो आदेश दिएको हो। नेपाली कांग्रेसको 15 केन्द्रीय महाधिवेशन अन्तर्गत देशका 63 जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जारी गरेको विज्ञप्ति अनुसार सोमबारसम्म काठमाडौँ उपत्यका 363 जिल्लामा वडा अधिवेशन सकिएको हो। समितिले दिएको जानकारी अनुसार धनुषा क्षेत्र नम्बर 4, मोरङ क्षेत्र नम्बर 6, नोरपासी क्षेत्र नम्बर 2, सप्तरी क्षेत्र नम्बर 2 र 4, सिरहा र उत्तर क्षेत्र नम्बर 1 र सर्लाही क्षेत्र नम्बर 2 वडामा अधिवेशन अन्तिम चरणमा पुगेको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाहिरबाट हमला भइरहेको अवस्थामा पार्टीभित्रै पनि केही व्यक्तिहरू समस्या सिर्जना गर्न लागि परेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ। आज पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा उहाँले विरोधीलाई खेल्ने ठाउँ दिनका लागि पार्टीभित्रबाट कोही पनि लाग्न नहुने बताउनुभयो। अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा भोलिबाट मोबाइल लैजान नपाउने निर्देशन पनि दिनुभएको छ। त्रिपुरेश्वरमा आज बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीले छानबिन समिति गठन गरेको हो। एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति गठन भएको रानी पोखरीका एआईजी सुशील सिंह राठौरले बताउनुभयो। समितिलाई 5 दिनको समय दिइएको छ। रिद्धिसिद्धि यातायातको 25/4274 नम्बरको बसमा आगलागी भएको थियो। आगोमा जलेर बस चालक काभ्रे घर भएका 25 वर्षीय दावा लामा गम्भीर घाइते भएका छन्। उनलाई प्रहरीले उद्धार गरी कीर्तिपुर स्थित वन अस्पताल पठाएका थिए। चीनले आफ्नो अन्तरिक्ष केन्द्र थियान गोनमा हालसम्म 14 प्रजातिका 20 बढ़ी प्रकारका वनस्पति उत्पादन गरेको छ। चीनी आधिकारिक अनुसार अन्तरिक्षमा विभिन्न बाली उत्पादन सम्बन्धी प्रयोगले भविष्यमा अन्तरिक्ष केन्द्रमै ठूलो मात्रामा खाद्य बाली उत्पादन गर्ने आधार तयार गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ इन्फालाई गरेको निलम्बन फुकुवाको लागि उच्चस्तरीय पहल भइरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै मन्त्री पोखरेलले यस्तो जानकारी गराउनु भएको हो।
9: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभल मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
10: समयसँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: ए भतिज, यो चाडपर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
12: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
13: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
12: हामीले राजा च्याउ त्यसै भनेको हो र।
9: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
14: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री बिनु शर्मा।
15: वर्तमान सरकारको लोकप्रियतालाई कुनै पनि हतकण्डाले ढाल्न नसकेपछि प्रतिपक्ष नेता पुष्पकमल दाहाल प्रचण्ड, जसपाका उपेन्द्र यादव, जनमतका सीके राउत र सत्तापक्षीय सांसद अमरेश सिंह मिलेर मधेसलाई फेरि आन्दोलनको आगोमा जोस्ने खतरनाक प्रपञ्च रच्दैछन्। चुनाव हारेर छटपटाएका र पार्टीभित्रको तीव्र असन्तुष्टिको धुमाक कहाँ पोखौ भनेर भौतारिएका प्रचण्ड र मधेसी नेताहरूले आफ्नो राजनीतिक रोटी सेक्न मधेसलाई फेरि अशान्त बनाउने खेल शुरू गरेका छन्। प्रतिनिधि सभा चुनावमा नराम्ररी पाखा लागेका मधेस केन्द्रित 9 दलहरूलाई समेटेर उपेन्द्र यादवले वीरगंजमा मोर्चाबन्दी गरेका छन् र छटपछि वार्की पार्कको आन्दोलन गर्ने धम्की दिएका छन्। उता जनमत पार्टीका अध्यक्ष सीके राउत मधेसको भावना र कोटा प्रणालीलाई उचालेर सेन्टिमेन्ट बटुल्न सामाजिक सञ्जालमा सक्रिय छन्। तर सबैभन्दा अचम्मको कुरा त के छ भने यो आगोमा घिउ थप्ने काम प्रतिपक्ष नेता प्रचण्ड र सत्तापक्षकै सांसद अमरेश सिंहले गरिरहेका छन्। प्रचण्ड कहिले बालिनले मुख हेर्दैनन् भन्दै आक्रोश पोख्छन् त कहिले सरकार मधेस विरोधी भएको भन्दै आन्दोलनका लागि तयार रहन निर्देशन दिन्छन्। उता सत्ताकै सांसद अमरेश सिंह भने छठको पारणका दिन गंगा सागरमा अर्घ दिएर मेची महाकाली पदयात्राको नाममा मधेसमा अर्को राजनीतिक फण्डा शुरू गर्दैछन्। तर राजनीतिक विश्लेषकहरू सोध्छन् यो आन्दोलन कसका लागि? चुनाव नजिकिँदै गर्दा मुद्दा विहीन भएका यी नेताहरूको यो केवल दोहोर चरित्र हो। एकातिर यही संविधानको गाडी र भत्ता सुविधा भोग्ने, अर्कोतिर संविधान जारी भएको दिनलाई कालो दिवस भन्ने। हिजो यिनकै आन्दोलनमा 117 जना निमुखा र गरीबको छोराछोरी शहीद भए, तर ती शहीदको रगतमा राजनीति गरेर सत्तामा पुगेका प्रचण्ड, उपेन्द्र र सीके राउतहरू आज सुकिला मुकिला बन्दै एसी कोठा र होटलमा सयर गरिरहेका छन्। आज मधेसका आम जनताले के पाए भन्ने प्रश्न निकै पेचिलो बनेको छ। हिजो 5 रुपियाँमा हुने प्रशासनिक काम आज 5,000 घुस दिँदा पनि हुँदैन। खेतमा पानी छैन, युवालाई रोजगारी छैन। मधेस मामिलाका विज्ञहरू भन्छन् मधेसलाई अहिले आन्दोलन होइन, आत्मसमीक्षा चाहिएको हो। जनताबाट अस्वीकृत भइसकेका दलहरूले सरकारलाई कामै गर्न नदी हिंसाको कुरा गर्नु देशको हितमा छैन। तथ्याङ्कले भन्छ देशको साक्षरता 76% हुँदा मधेसको 63.5% मात्रै छ र महिलाको त झन 52% मात्रै छ। यसमा गरीबी 17% हुँदा मधेसमा 24.2% छ। गर्भवती महिलाले सड़कमा बच्चा जन्माउनु पर्ने र उपचार नपाएर मर्नुपर्ने अवस्थाबारे यी नेताहरू कहिले बोल्दैनन्। त्यसैले स्पष्ट छ प्रचण्ड र मधेसी नेताहरूको यो दौड़धूप मधेसी जनताका लागि होइन, केवल सरकारलाई दोषी देखाएर आफ्नो कुण्ठा पोख्ने प्रपञ्च मात्रै हो। अब मधेसका सचेत जनताहरू यस्तो राजनीतिक भ्रममा पर्ने छैनन्।

0: रविवार को एकमात्र डीटीएच सेवा दिस होम
1: देशो खुशी को कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
3: आजको जनता जान्न चाहन्छनमा हामीसँग हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद अमरेश कुमार सिंह
2: जनता जान्न चाहन्छन् जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आईडी बैंक सबैका लागि बैंक
4: इस होम इंटरनेट
5: देशको एकता समृद्धि देशको कुनै पनि किसिमको जातीय धार्मिक भौगोलिक क्षेत्रीय वर्गीय झगडा नहोस् लडाई नहोस्
3: त्यसको लागि
5: शान्ति र समृद्धिको लागि होस्
3: कहिलेदेखि सुरु हुन्छ भनेर
5: छठको पारण दिनदेखि सुरु हुन्छ कार्तिक 30 गते
3: यसमा चाहिँ
5: मेचीको किनारबाट सुरु हुन्छ महाकालीको किनारमा माघे गते हुन्छ
3: यसले दिने सन्देश चाहिँ के छ
5: हामी देश र जनतालाई एकताबद्ध राख्नुपर्छ समृद्धिको बाटो तय गर्नुपर्छ सुशासन अगाडि बढाउनुपर्छ र देशमा जुन किसिमको विसङ्गति विभेद त्यसको अन्त हुनुपर्छ देशको सर्वाङ्गीण विकास हुनुपर्छ
3: अब यहाँकै पार्टीको नेतृत्वमा सरकार छ त्यति हुँदा पनि भएको छैन
5: यो पदयात्राले सरकारलाई सहयोग पुग्छ सरकारलाई सही तरिकाले काम गर्नमा सहयोग पुग्छ पार्टीको संगठनलाई पनि मजबुती दिन्छ
3: अब यसमा सहभागी चाहिँ को को हुन्छ नि एक्लै पदयात्रामा निस्किनु हुन्छ
5: म जाने अब साथी त के हुन्छ जो जो साथी हुन्छ सबैले साथ दिन्छ यो पदयात्रा त नेपाली जनताको बीचमा छ त्यस कारणले यो पदयात्राको थिम छ यसपालि जनतालाई सुन्नुपर्छ अहिलेसम्म नेताले सुनाउँथे जनतालाई यसपालि म मजदुरको सुन्छु किसान को सुन्छु युवा को सुन्छु दलित को सुन्छु महिला को सुन्छु व्यापारी को सुन्छु बुद्धिजीवी को सुन्छु पत्रकार को सुन्छु देश को सही समस्या को पहचान गर्छु त्यसको कन्क्लुजन को आधार में संसद में कुरा उठाउँछु सरकारलाई पनि भन्छु
3: अनि तपाई चाहिँ दैनिक कति घंटा हिड़नुहुन्छ र कति घंटा चाहिँ जनता को कुरा सुन्नुहुन्छ
5: मिन में 5 घंटा पर डे हिड़छु 7 घंटा मान्छे कुरा सुन्छु विभिन्न समुदाय
3: अब ती कुरा सुन्दाखेरि तपाई पैदल यात्रा में हिड़ा
5: चार जना मैं लेखने मान्छे राख्छु अडियो टेप गर्ने मान्छे पनि राख्छु अडियो मशीन किन्छु 4-5 डायरी लिएर के अरे त्यो टिपोर्ट बनाउने हरेक ठाउँको टिपोर्ट बनाएर त्यसलाई व्यवस्थित गर्छु कम्प्युटरमा गर्छु एउटा दस्तावेज तयार गर्छु कि नेपाली जनताको चाहना के हो नेपाली जनताको चाहना नेपाली जनताको मुखबाट सुन्न चाहन्छु संश्लेषण गर्न चाहन्छु
3: त्यसलाई चाहिँ जस्तो अहिले वर्तमान सरकारले मधेसलाई प्राथमिकतामा नराखेको यहाँले गुनासो पनि गर्दै आउनु भएको छ ती एजेन्डाहरू पनि यो पदयात्रामा हुन्छन्
5: त्यो कुरा पनि एउटा हुन्छ त्यो जनताले भन्छ नि जस्तै कुरा सुन्छु विभिन्न समुदाय
3: अब ती कुरा सुन्दाखेरि तपाईँ पैदल यात्रामा हिँड्दा
5: चारजना म लेख्ने मान्छे राख्छु अडियो टेप गर्ने मान्छे पनि राख्छु अडियो मसिन किन्छु 4-5 डायरी लिएर के अरे त्यो टिपोर्ट

0: त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाढगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगंगा अटो ट्रेडर, बाढगंगा एक बैरिया कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाढगंगा अटो ट्रेडर्स। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
3: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
4: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल, बाढगंगा 1 जितपुर कपिलवस्तु, एभरेस्ट बैंक नजिकै।
5: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
6: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
5: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बाढगंगा नगरपालिका 4 जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
6: लौ लौ, त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँदा भयो त।
7: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलीहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
5: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
0: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलीहवा रोड कृषि विकास बैंकको अगाडि।
8: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98-079-85-26 र 98-470-82-790।
9: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
2: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोडले नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
9: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
2: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पद बुटवल, साझा हस्पिटलको अगाडि।
9: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादनहरू।
1: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल चार नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
3: हजुर, विशेषज्ञ डाक्टरबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
2: 24 घण्टा सेवा उपलब्ध छ।
3: नभुल्नुहोला
2: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।

0: खुसीको खबर विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको चार नम्बर जितपुरमा यही श्रावण चार गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
1: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा एक जितपुर कपिल वस्तु एभरेस्ट बैंक नजिकै।
2: विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। यही असोज 12 गते परेको विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम यस बाढगंगा नगरपालिका भित्रका घरपालुवा तथा सामुदायिक कुकुर बिरालोहरूमा तपसिल अनुसारको मिति समय र स्थानमा निशुल्क रेबिज रोग विरूद्धको खोप लगाइने हुँदा आफूले पालेका तथा आफ्नो समुदाय वरपर रहेका सामुदायिक कुकुर बिरालोहरूलाई आफूलाई पाएक पर्ने स्थानमा तोकिएको समयमा सम्पर्क गरी खोप लगाई रेबिज रोग नियन्त्रण कार्यक्रममा सहयोग पुर्याउनु हुन यसै सूचना मार्फत गराइन्छ। खोप लगाइने ओडा, स्थान र मिति। ओडा नम्बर 6 बैदौली असोज 8 गते। ओडा नम्बर 9 भलवाड, ओडा कार्यालयको भवन, यही असोज 9 गते। ओडा नम्बर 7 घेरुवा बनगाई असोज 10 गते। ओडा नम्बर 10 मेसपुरी असोज 11 गते। ओडा नम्बर 11 ओदारी असोज 12 गते। ओडा नम्बर 4 गजलडा
3: आफूले निर्देशन दिएको पनि बताए। मध्य पूर्व र युक्रेनमा जारी युद्धले निम्त्याएको सुरक्षा प्रभाव बारे छलफल गर्न बसेको फ्रान्सका राजनीतिक दलका नेताहरूसँग सामान्यत परिचित छैन। मध्य नाइजेरियाको नाइजर राज्यका अधिकारीहरूले राजधानी मिनामा 24 घण्टाका निम्ति कर्फ्यू जारी गरेका छन्। कम्तीमा 33 जना किशोर हिरासतमा मृत भेटिएसँगै उक्त शहरमा हिंसात्मक प्रदर्शनहरू भएका थिए। त्यहाँको अर्धसैनिक निकाय नाइजेरिया सेक्युरिटी एण्ड सिभिल डिफेन्स कोरले खनिजले भरिपूर्ण नाइजर राज्यको बोर्ड नजिकै अवैध खानी उत्खनन गरेको आशंकामा केही युवाहरूको एउटा समूहलाई पक्राउ गरिएको जनाएको थियो। शुरूमा उनीहरूको मृत्यु कुनै बिमारीका कारण भएको हुन सक्ने बताएको उक्त निकायले पछि सब परीक्षण गर्ने घोषणा गरेको छ। स्पेनको उत्तर अफ्रिकी क्षेत्र सिउटामा प्रहरीले 100 आप्रवासीलाई समुद्री तटबाट बन्दरगाह क्षेत्रमा पुर्याएको छ। त्यहाँ अस्थायी शिविरहरू बनाइएका छन्। अधिकारीहरूले तय गरेको 2 किलोमिटरको बाटोमा जान मानिसहरू हतारिन त्यहाँको अवस्था अस्तव्यस्त बनेको थियो। जुलाईमा ठूलो संख्यामा सीमा पार गरेका करिब 70,000 मध्ये हजारौं आप्रवासी अझै सिउटाका सड़कमै रात बिताइरहेका बताइएको छ। फ्रान्सका राष्ट्रपति इमान्युएल माक्रोनले हालैका साताहरूमा युरोपमाथि रूसी हाइब्रिड आक्रमणको खतरा बढ़ेको बताएका छन्। उनले यस्ता आक्रमणबाट फ्रान्सका महत्वपूर्ण पूर्वाधारहरूलाई जोगाउने योजना तयार गर्न आफूले निर्देशन दिएको पनि बताए। मध्य पूर्व र युक्रेनमा जारी युद्धले निम्त्याएको सुरक्षा प्रभावबारे छलफल गर्न बसेको फ्रान्सका राजनैतिक दलका नेताहरूसँगको बैठकपछि उनले यस्तो बताएका हुन्। युरोपका धेरै नेताहरूले युक्रेनलाई सघाउने आफूहरूको प्रतिबद्धताको परीक्षण गर्न रूसले आक्रमणको तयारी गरिरहेको हुन सक्ने चेतावनी दिइरहेका छन्। र दक्षिण कोरियाका राष्ट्रपति ली जे म्याङले इरान विरूद्धको अमेरिकी युद्धमा सघाउन आफूले सेना नपठाउने बताएका छन्। ट्रम्प प्रशासनको बढ़दो दबावको प्रतिरोध गर्दै उनले होर्मुज जलमार्गमा व्यावसायिक जहाजहरूलाई सघाउन केही शोध साधन परिचालन गर्ने बारे भने आफूले विचार गरिरहेको बताए। डोनाल्ड ट्रम्पले मध्य पूर्वबाट आफ्नो 70% तेल खरिद गर्ने दक्षिण कोरियाले पर्याप्त सहयोग नगरेको आरोप लगाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
4: अर्थमन्त्री स्वर्णिम वाग्लेको जारी भारत भ्रमणका क्रममा नेपालको विनाशकारी बाढ़ीपछिको पुनर्निर्माणमा अपेक्षित भारतीय सहायताबारे कुरा भएको भ्रमण दलमा रहेका एक अधिकारीले बीबीसीलाई बताएका छन्। दिल्लीमा आज साँझ वाग्लेको भारतीय विदेश मन्त्री एस जयशंकरसँग कुराकानी भएको थियो। भेटपछि जयशंकरले एक्समा गरेको पोस्टमा समग्र सहकार्यका विषयमा कुराकानी भएको बताएका छन्। वाग्लेले हिजो बिहिबार भारतीय समूहपछि अर्थमन्त्री निर्मला सीतारमणसँग वार्ता गरेका थिए। यसै सन्दर्भमा हामीले नेपाली प्रतिनिधि मण्डलमा रहेका अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सहसचिव अमृत लम्सालसँग कुराकानी गरेका छौं। शुरूमा हामीले उनलाई दुईजना भारतीय मन्त्रीहरूसँग के कुराकानी भए भनी सोधेका छौं।
5: सपोर्टको लागि अर्थमन्त्री र परराष्ट्र मन्त्री दुवैजनालाई नेपाल सरकारको तर्फ
4: भारतीय पक्षले के भन्यो यस विषयमा, खास गरी जुन सहायताको कुरा जुन गर्नुभयो
5: भारत सरकार यसको लागि आफूले सर्वोच्च सहयोग गर्नको लागि रेडी छ। अब यसको निर असेसमेन्ट भएर आइसके पछाडि इन्डियन गभर्मेन्टले सर्वोच्च सहयोग उपलब्ध गराउन र त्यो खालको प्रतिबद्धता गरेर चाहिँ हामीले पनि एउटा केही गरेर दियो भन्ने भन्न सक्नुहुन्छ। हामी आरडिएनए एउटा प्रिलिमिनरी इस्टिमेट मात्र छ र पिडिएनए भइसके पछाडि अब यसलाई थप सलफल गरेर हामीले सहायताहरू उपलब्ध गराउने सन्दर्भमा हामी त्यो गर्छौँ भन्नेमा पोजिटिभ रूपमा लिनुभएको छ।
4: जस्तो भूकम्पको बेला भारतले दिने बाचा गरेको $1 अर्ब मध्ये एक चौथा जति अनुदान र बाँकी ऋण भन्ने जस्तो प्रारूप त्यतिखेर भारतको थियो, अहिले कुन प्रारूपमा ऋण अनुदान यस्ता विषयमा पनि कुरा त्यसरी भयो कि भएन? उनी थिए अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल। अर्को विषय, मन्त्री परिषदको शुक्रबारको बैठकले विभिन्न 13 देशका लागि नेपाली राजदूतको नाम सिफारिस गरी संसदीय सुनवाईका लागि पठाउने निर्णय गरेको छ। आज नाम आएका सबैजना परराष्ट्र सेवाका नभई राजनीतिक नियुक्ति अन्तर्गत सिफारिस भएका व्यक्तिहरू हुन्। सरकारका प्रवक्ता मन्त्री सस्मित पोखरेलले मन्त्री परिषदको निर्णय सुनाउँदै राजदूतमा सिफारिस भएकाहरूको नाम पढेर सुनाएका थिए।
6: डाक्टर निश्चल नाथ पाण्डे भारत, डाक्टर कल्याण राज शर्मा चीन, श्री किरणजङ थापा संयुक्त राज्य अमेरिका, श्री गौरव शमशेर जङ्गबहादुर राणा संयुक्त अधिराज्य बेलायत, श्री सरु जोशी जर्मनी, श्री सुरेश कुमार कर्ण इजरायल, श्री प्राप्ति शेरसन स्पेन, श्री विज्ञान कुमार थापा जापान, डाक्टर पदमाक्षी राणा कुमार, श्री चुरामणि खरेल मलेसिया, प्राध्यापक डाक्टर सङ्गम श्रेष्ठ गणतन्त्र कोरिया, डाक्टर मन्चला झा श्रीलङ्का,
4: यसअघि सरकारले विभिन्न 21 देशमा खाली रहेका वा पदावधि सकिन लागेका राजदूतका लागि खुला आवेदन समेत आह्वान गरेको थियो। यो बीबीसी नेपाली सेवा हो। विनाशकारी भोटेकोशी त्रिशुली बाढीपछि नेपालमा यतिखेर पूर्व सूचना बाँड्न परम्परागत प्रणाली अपर्याप्त भएको र नयाँ किसिमका प्रणाली अप्नाउन आवश्यक रहेको भन्ने बहस सुरु भएको पाइन्छ। भदौ 10 गतेको चट्टान सहितको हिम पहिरोका कारण आएको बाढीमा परेका 1400 जनाभन्दा धेरैको शव हालसम्म फेला परेको छ भने 6100 भन्दा धेरै सम्पर्कविहीन छन्, हजारौं विस्थापित भएका छन्। यसै विषयमा हामीले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडमा जल तथा विपद जोखिम न्यूनीकरण कार्यक्रमकी प्रमुख रहेकी निरा श्रेष्ठ प्रधानसँग कुराकानी गरेका छौं। सुरुमा हामीले उनलाई नेपालमा हिमताल र हिमनदीको निगरानीको अवस्था के कस्तो छ भनी सोधेका छौं।
7: साँच्चै यो जुन ठाउँमा रसुवामा यो घटना घट्यो त्यो ठाउँमा चाहिँ हामीले निगरानी गरेका छैनौँ, धेरैमा त हामीले गरेको छैनौँ, किनभने यो अलिकति गाह्रै नै काम छ। तर अरू केही ठाउँहरूमा चाहिँ हामीले हिमतालहरूको चाहिँ निगरानी गर्दै आइरहेको छौँ भन्नुपर्छ। जस्तै रेखा सम्बाको ग्लेसियर जुन मुस्ताङमा छ त्यसमा हामीले निगरानी गर्दै आइरहेका छौँ विगत 13 वर्षदेखि। याला ग्लेसियर रसुवामा त्यस्तै पङ्कर ग्लेसियर भन्ने मनाङमा छ, तिनीहरूमा चाहिँ हामीले निगरानी गर्दै मोनिटरिङ गर्दै आइरहेका छौँ।
8: यो वर्ष देखिएको जस्तो हिमनदी ताल फुट्ने होइन हिमनदी भत्किने जोखिमलाई न्यूनीकरण गर्न चाहिँ कस्तो खालको पूर्व सूचना प्रणाली विकास गर्न सकिन्छ?
7: फर्स्टमा जुन पानी परेकोले गर्दाखेरि इन्ड्युस भएको फ्लडहरूको कुरा गर्दाखेरि चाहिँ अर्ली वार्निङ सिस्टमको कुरा सजिलो छ, हामीले कति ठाउँहरूमा गर्दै पनि आइरहेको छौँ। डिएचएम लगायत अरू संस्थाहरूले पनि लोकल लेभलमा नेसनल लेभलमा चाहिँ यो अर्ली वार्निङ सिस्टम गर्दै आइरहेको छ। जुन पछिल्लो रसुवामा घटना घट्यो यो चाहिँ हामीले डर्टी वाटर फ्लड भन्छौँ, जसमा चाहिँ रेनफल देखिएको छैन तर अचानक फ्लड आएको छ होइन, यो चाहिँ स्नो रक एन्ड आइस एभलान्च को रूपमा चाहिँ यसलाई भनेको छौँ। यस्तो खालकोलाई चाहिँ अर्ली वार्निङ सिस्टम अहिलेसम्म धेरै ठाउँमा इस्टाब्लिस भएको छैन र हामीले विज्ञहरूको छलफल गर्दाखेरि चाहिँ यस्तो पनि इस्टाब्लिस गर्नु जरुरी छ र यसको लागि रिसर्च गर्नु जरुरी छ भन्ने कुराहरू चाहिँ छलफल गरेका थियौँ।
9: भनेपछि यसको लागि चाहिँ छुट्टै खालको प्रणाली चाहिने देखिएको छ।
7: खोलामा पानी नबढिकनै पनि यो जुन प्रकारको बाढी आएको छ यसको लागि चाहिँ नयाँ खालको अर्ली वार्निङ सिस्टम पाइन्छ कि भनेर चाहिँ हामीले छलफल गरेका छौँ।
9: त्यो भनेको चाहिँ क्यामेराहरू जडान गर्ने ठाउँ ठाउँमा अथवा सेटेलाइट इमेजरीहरू हेर्ने त्यस्तो हो।
7: त्यस्तो पनि हो तर हाम्रो कन्टेक्स्टमा हाई माउन्टेनमा धेरै च्यालेन्जिङ पनि छ। पहिला सुरु त त्यहाँसम्म गएर क्यामेरा जडान गर्नु गाह्रो पनि छ तर त्योभन्दा बाहेक चाहिँ सिस्मिक जुन मास मुभमेन्ट कम्पन आयो भने भुइँचालो नै अथवा अर्थक्वेकै हुनुपर्छ भन्ने जरुरी छैन। जस्तै अहिलेको केसमा चाहिँ आइस रक एभलान्स भनेर जुन एउटा ठिक्का खस्यो त्यसले गर्दाखेरि त्यहाँ कम्पन त निस्किन्छ त्यो कम्पनलाई डिटेक्ट गरिकन पनि यसलाई नै पनि अर्ली वार्निङको यो सूचना हो भन्ने एक प्रकारले हामीले सूचना दिन सक्यौँ भने हुन्छ। कतै कतै चाहिँ यो खोलालाई ल्यान्डस्लाइडले गर्दाखेरि एउटा चाहिँ आर्टिफिसियल ड्याम जस्तो अर्जन ड्याम जस्तो भन्छ के हुन्छ भनेदेखि डाउन स्ट्रिममा पानी स्वच्छ खट्छ होइन बगिरहेको पानी किन खट्यो त भनेर त्यो पनि एउटा अलार्मिङ फ्याक्टर हो त्यसलाई पनि हामीले हेर्नुपर्छ।
9: अनि यो जलवायु परिवर्तनको जुन हामीले चर्चा गर्छौँ त्यसले चाहिँ यी हिमनदीहरूलाई कसरी असर गरिरहेको छ
7: हामीलाई ठ्याक्कै यो जलवायु परिवर्तनले नै गर्दाखेरि मात्रै भएको भन्नलाई चाहिँ गाह्रो हुन्छ कुनै पनि इभेन्टलाई होइन। जलवायु परिवर्तनको साथसाथै अरू ह्युमन इन्ड्युस्ड एन्थ्रोपोजेनिक इन्ड्युस्डहरू पनि भन्छ त्योले गर्दाखेरि पनि यी सबै घटनाहरू घटिरहेको हुनसक्छ तर जलवायु परिवर्तनमा हेर्दाखेरि चाहिँ हामीले खास गरिकन दुईवटा कुराहरू टेम्परेचर राइज र प्रेसिपिटेसनको तापक्रम बढी भयो भने हिउँहरू पग्लिन थाल्छ आइसहरू पग्लिन थाल्छ त्यस्तै गरिकन एउटा नयाँ टर्मिनोलोजी छ पर्माफोर्स भनेको त्यो भनेको जमिनभित्र जमिन चाहिँ फ्रोजन अवस्थामा रहेको
9: जमेर ढिक्का भएर बसेको छ
7: हजुर हजुर त्यो गर्दाखेरि चाहिँ कस्तो हुन्छ भनेदेखि ग्लेसियरको वाटर र आइस स्नोहरू पग्लिँदाखेरि पानी बढी हुन्छ टु मच वाटर भनेर भन्छौँ होइन पानी बढी हुन्छ र तल बारी आउँछ त्यस्तै गरिकन पर्माफोर्स छ भन्छ त्यो जमिन मुनि ढिक्का भएर बसेको पानी चाहिँ फेरि त्यो पग्लिएर गयो भनेदेखि चाहिँ अर्को यसको यसले इम्प्याक्ट चाहिँ के देखाउँछ भनेदेखि ल्यान्डस्लाइडको इम्प्याक्ट हुन्छ।
10: उनी थिइन् इसिमोर्की जल तथा विपद जोखिम न्यूनीकरण कार्यक्रमकी प्रमुख निरा श्रेष्ठ प्रधान साथी सञ्जय ढकालसँग कुरा गर्दै। तपाईँ नेपालका विभिन्न एफएम स्टेशनहरूबाट बीबीसी नेपाली सेवाको साझा पख सुनिरहनु भएको छ। हाम्रो कार्यक्रम bbcnepali.com गएर आफूले चाहेको समयमा पनि सुन्न सक्नुहुनेछ। बीबीसी नेपाली सेवाका सामग्री रेडियो अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्र मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। एउटा अन्तर्राष्ट्रिय विषय उत्तर पश्चिम पाकिस्तानमा विस्फोटक पदार्थ बोकेको एउटा गाडी एक मस्जिदमा ठोकिँदा कम्तीमा 17 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 5 जना प्रहरी अधिकारी समेत रहेको पेशावरका एक वरिष्ठ अधिकारीले बताएका छन्। प्रहरी कार्यालय नजिकै रहेको उक्त मस्जिदमा आक्रमणकारी र सुरक्षाकर्मीबीच गोली हनाहान समेत भएको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट पवनराज पौडेलबाट।
11: घटनामा एकजना आक्रमणकारी पनि मारिएका बताइएको छ। सँगसँगै उद्धार कार्य पनि चलिरहेको अधिकारीहरूले जनाएका छन्। समाचार संस्था रोयटर्सका अनुसार खैबर पख्तुनख्वाका प्रहरी प्रमुख जुल्फिकर हमिदले उक्त घटनालाई उनकै शब्दमा आत्मघाती हमला भनेका छन्। हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन। पाकिस्तानका सीमावर्ती क्षेत्रमा पछिल्ला केही महिना यता सेना र प्रहरीलाई लक्षित गरी यस्ता हिंसात्मक गतिविधि बढेका छन्। इस्लामाबादले यस्ता गतिविधिमा संलग्न समूहहरूले पाकिस्तानमा आक्रमणको योजना बनाउन तथा तालिम लिन अफगानिस्तानमा रहेका सुरक्षित आश्रय स्थल प्रयोग गर्ने गरेको आरोप लगाउँदै आएको छ।

हवस्त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पक्कै सकिन्छ। अब सोमबार बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। यही असोज 12 गते परेको विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह कार्यक्रम यस बाढगंगा नगरपालिका भित्रका घरपालुवा तथा सामुदायिक कुकुर बिरालोहरूमा तपसिल अनुसारको मिति, समय र स्थानमा निशुल्क रेबिज रोग विरूद्धको खोप लगाइने हुँदा आफूले पालेका तथा आफ्नो समुदाय वरपर रहेका सामुदायिक कुकुर बिरालोहरूलाई आफूलाई पाएक पर्ने स्थानमा तोकिएको समयमा सम्पर्क गरी खोप लगाई रेबिज रोग नियन्त्रण कार्यक्रममा सहयोग पुर्याउनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। खोप लगाइने ओडा, स्थान र मिति। ओडा नम्बर 6 बैदौली, असोज 8 गते। ओडा नम्बर 9 भलवाड, ओडा कार्यालयको भवन, यही असोज 9 गते। ओडा नम्बर 7 घेरुवा बनगाई, असोज 10 गते। ओडा नम्बर 10 मेसकुरी, असोज 11 गते। ओडा नम्बर 11 ओदारी, असोज 12 गते। ओडा नम्बर 4 गजेअडा, असोज 13 गते। बाढगंगा नगरपालिका पशु सेवा शाखा, असोज 14 गते। आफ्नो तथा छिमेकमा रहेका कुकुर बिरालोलाई रेबिज विरूद्ध खोप लगाई रेबिज मुक्त समाज निर्माण गरौं। अनुरोधक बाढगंगा नगरपालिका पशु सेवा शाखा, बाढगंगा कपिलवस्तु।
1: खुशीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल, बाढगंगा 1 जितपुर कपिलवस्तु, एभरेस्ट बैंक नजिकै।

0: गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तिसको लाज अनि मायाको चिनो।
1: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुप्पा देउराली सुनचाँदी पसल, बाढगंगा दुई पिपरा, कपिलवस्तु।
2: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
1: जय सुप्पा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बाढगंगा दुई पिपरा, कपिलवस्तु। सम्पर्क नम्बर 98575256 र 98075 18346।

0: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि। कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बाडगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
1: लौ लौ त्यसो भने जान्त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँदा भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा परेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैंकको अगाडि।
1: न्यू अर्घाची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98079 85 26 र 98470 82 790।

0: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन, सस्ता पाइप धारा ठिक हुन्छन्, फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
1: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
0: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।

0: व्यवस्था हामी कहाँ टाइल ग्रेनाइट फेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
1: सम्पर्क ग्रीष्मा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु फोन 076550317 मोबाइल 98571713 संचालक गिरिराज कणे।
2: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
3: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोर्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हाड जोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
2: साथै वीर अस्पताल एम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
3: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
3: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
2: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
3: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
2: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
3: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
2: फिजियोथेरापी विशेषज्ञ सेवा,
3: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
2: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071531641 र 535641।
4: यो बाइक बिग्रेर हैरानै पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
5: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन नबरु।
4: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
5: पैसा नपुगेर के भयो त, बाडगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
4: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
5: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
6: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर्स, बाणगंगा एक बैरिया कपिल वस्तु।
4: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाणगंगा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
6: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064।
7: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर साह्रै छ र, बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
8: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्, त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ, तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
9: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर पाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
8: 24 घण्टा सेवा उपलब्ध छ।
9: नभुल्नु होला, रुपियाँमै विशेषज्ञ टिकट।
8: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076550200।

0: चांदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ अब तपाईको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल
1: पुराना सुन चाँदी साट्न नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुन चाँदी पसल बारङ्गा चार जितपुर कपिलवस्तु
1: प्रुफ राइटर दिन बहादुर खाती सम्पर्क नम्बर 9570131569 अर्जुन खाती सम्पर्क नम्बर 9570788400

भेटिएर छुट्दैछौ हामी, फेरि भेटिन सक्छ उजाड डालीमा पनि पालुवा फेरिन सक्छ उजाड डालीमा पनि पालुवा।

0: सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: युनाइटेड अस्पताल बारगंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि सब नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, खोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
1: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल बारगंगा 4 ठाकुरापुर कपिल वस्तु। सम्पर्क 076550200, मोबाइल नम्बर 98575538।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
5: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यावसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन, मिति 2083-6/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
6: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची छ अनुसारको निवेदन तथा अनुसूची सात अनुसारको विवरण।
5: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413527 98857269979। अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिलवस्तु।

यतिन्जेलसम्म तपाई सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्जसँगै ताजा सूचना मनोरञ्जन ज्ञान खबर लगायतका विभिन्न मनोरञ्जनात्मक चेतनामूलक कार्यक्रम सँगै रहनुभयो। पीर व्यथा हाँसो खुशी आँसु रोधन सुख दुःख माया ममता सद्भाव सहानुभूति र भाइचाराको सम्मिश्रण सँगैको हाम्रो आवाज रोग शोक र भोग सँगैको यो जनजीवनसँग हिमाल पहाड तराई गाउँ बस्ती पाखा पखेरा सहर कुना कन्दरा आम नेपाली दाजुभाइ दिदी बहिनीहरूको त्यो बस्तीमा आवाज मार्फत हामी डोलिरह्यौं। रात बिस्तारै छिप्पिँदैछ, मौसमको विशेष ख्याल गर्नुहोला। घरको ढोकाको चुकुल राम्रोसँग त लगाउनु भयो होला नि, झ्याल खुल्लै हुन सक्छ। बस्तीका बत्तीहरू बिस्तारै निभ्दैछन्। बाहिर राखेको केही सामान भित्र राख्न भुल्नुभयो कि? प्यास लाग्न सक्छ, पानी नजिकै राख्नुहोला। भोलि दिनभरको योजना बनाउँदै मनभरिका पीड़ा हटाउँदै सूर्यको त्यो उदाउँदो रातो किरणसँगै भोलि बिहान हामी अवश्य आउनेछौ। जाँदा जाँदै सुनौलो भविष्यमाथि तुसारापात नहुन्, चाहना इच्छा रुचि पूरा हौन। यतिन्जेलसम्मको सहयात्राको लागि तपाईलाई विशेष धन्यवाद। भोलि बिहान तपाईँको नयाँ जोश जागर उत्साह र उमङ्ग बोकेर अवश्य पनि आउनेछौ। शुभरात्री शुभ सपनी।

0: हजुर, अब एकैछिन पछि पूर्वमा लाली पत्तिनेछ, घामको झुल्को देखिनेछ, चराहरू चिरबिर चिरबिर गर्न थालिसकेका छन्। खेतालाहरू बारी अनि खेततिर जानका लागि तर्खर पनि कतै कतै गर्न थालिसकेका छन्। राजमार्गमा मोटरहरू घुइकेका घुइके छन्। बिहान उदाइसकेको छ। तपाईँ हाम्रो घर आँगनमा रेडियो बुद्ध आवाज 89.6 MHz प्रसारण प्रारम्भ गर्दैछौ। हामी कामना गर्छौ तपाईँको आजको दिन सुखद बित्नेछ, अनि अर्को कुरा, तपाईँसँगको हाम्रो सहयात्रा पनि निकै निकै आत्मीय बित्नेछ, निकै प्रेमपूर्वक बित्नेछ। हामी राति 11 बजेसम्म तपाईँ सँगसँगै रहनेछौ। मौलिक कला संस्कृतिको संरक्षणमा, दिगो शान्ति स्थापनामा अनि विकास निर्माणको क्रममा हामी तपाईँसँग हातेमालो गर्दै गर्दै अगाडि बढ्नेछौ। हामीसँग सत्य तथ्य यथार्थपूरक समाचारमूलक प्रस्तुति, सूचनामूलक प्रस्तुति, शिक्षामूलक प्रस्तुति अनि मनोरञ्जनात्मक र सँगसँगै सामाजिक दायित्वबोध गरिएका विभिन्न प्रस्तुतिहरू रहनेछन्। तपाईँको सहभागिता र साथ हामी प्रत्येक पल पलमा अपेक्षा गर्नेछौ। अब हामी आजको यो सुखद यात्रा सुरुवात गर्दैछौ।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: यति बेला बिहानको 5 बज्यो।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: पालीडाली लगाएर वर्षभरि मेहनत गर्ने पाल्पाका किसानका लागि उत्पादन भित्र्याउने समय धेरै सुखद हुँदैन। वन्यजन्तुले बाली नष्ट गरिदिएपछि मेहनत गरेर मेहनत खेर जाने समस्या बढ्दै गएपछि किसानहरूले अहिले खेतीको विकल्प नै बदल्न थालेका छन्। बाँदर र बदेलबाट अन्नबाली जोगाउन कठिन हुन थालेपछि पाल्पाका विभिन्न गाउँका किसानले तिमुर खेतीमा सुरक्षित र दीर्घकालीन आमदानीको माध्यम बनाउन थालेका छन्। बारी ढिक कान्ला खोरिया हुँदै बाजो जमिनसम्म तिमुरका बोटले ठाउँ लिन थालेका छन्। रिद्धिकोट गाउँपालिका डोक्सोङका तारा बगाले अन्नबालीबाट तिमुरतर्फ खेतीको स्वरूप परिवर्तन गर्नुभएको छ। पहिले मकै लगाउने बगालेले अहिले बारीमा 50 तिमुरका बिरूवा हुर्काइरहनु भएको छ। हरेक वर्ष मकै लगायो बाँदर र बदलले खाएर सखा पारिदिन्छ। मेहनत गरेर लगाएको बाली स्याहार्ने बेलामा वन्यजन्तुले खाइदिएपछि विकल्पका रूपमा तिमुर लगाएको हो उहाँले भन्नुभयो। बगालेका अनुसार तिमुरमा वन्यजन्तुको क्षति कम हुनुका साथै उत्पादन भएपछि बजारको समस्या पनि तुलनात्मक रूपमा कम छ। यही कारण उहाँलाई तिमुर खेती अन्नबाली भन्दा भरपर्दो विकल्प लाग्न थालेको हो। निस्ती गाउँपालिका ज्यामिरेका कर्णबहादुर सेतीले पनि खेती सुरु गर्नु भएको छ।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
5: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने।
6: हो नि काका, राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
5: हामीले राजा च्याउ त्यसै भनेको हो र।
7: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
9: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। जलवायु न्यायको मुद्दा बोकेर उठ्दै प्रधानमन्त्री शीर्षकमा खबर छ। भदौ 10 गतेको भोटेको सिबाडीपछि सार्वजनिक दबावबीच प्रधानमन्त्री बालेन्द्र शाह बालेन संयुक्त राष्ट्रसंघको 81 महासभामा भाग लिन मंगलबार न्यूयोर्क जाँदै हुनुहुन्छ। विगतका प्रधानमन्त्रीहरूले पनि राष्ट्रसंघीय मंचमा नेपालको जलवायु न्यायको एजेण्डा निरन्तर उठाइसकेकाले प्रधानमन्त्रीको यो भ्रमण पुरानै आवाज दोहोर्याउन मात्र नभई नयाँ राजनैतिक सन्देशसहित अन्तर्राष्ट्रिय सहयोगलाई ठोस वित्तीय तथा प्राविधिक परिणाममा बदल्न कूटनीतिक परीक्षण समेत हुनेछ। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रसंघको महासभामा नेपालको जलवायु संकट र त्यसबाट मुलुकले भोगिरहेको क्षतिको विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गर्नुभएको छ। उहाँले नेपालको राजनैतिक परिवर्तनको सन्देश पनि अन्तर्राष्ट्रिय समुदायलाई दिने तयारी गर्नुभएको छ। लोकेन्द्र बहादुर चन्द, झलनाथ खनाल र सुशीला कार्की बाहेक नेपालका लगभग सबै जीवित पूर्व प्रधानमन्त्रीहरूले राष्ट्रसंघको साधारण सभामा जलवायु परिवर्तन र प्राकृतिक विपदको मुद्दा जोरदार रूपमा प्रस्तुत गरिसकेका छन्। नेपालले वर्षौंदेखि अन्तर्राष्ट्रिय मंचमा जलवायु न्यायको माग गरिरहे पनि त्यसको प्रत्यक्ष वित्तीय परिणाम भने नेपालको आवश्यकताको तुलनामा सीमित रहेको छ। परराष्ट्र मन्त्री मात्र सहभागी हुने हुन तय भएको संयुक्त राष्ट्रसंघको 81 महासभामा प्रधानमन्त्री बालेन्द्र शाहलाई नै धकेल्ने कारक बन्यो। भदौ 10 भोटेको सिबाडी सार्वजनिक रूपमा नै जलवायु न्यायमा आफ्नो आवाज बलियो बनाउन प्रधानमन्त्री नै सहभागी हुनुपर्ने आवाज उठेपछि शाह आफै मंगलबार अमेरिका प्रस्थान गर्दै हुनुहुन्छ। प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभामा नेपालको जलवायु संकट र त्यसबाट मुलुकले भोगिरहेको क्षतिको विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गर्नुभएको छ। प्रधानमन्त्रीले असोज 8 गते बिहिबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। नयाँ सरकार गठनपछि प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमणलाई चासोका साथ समेत हेरिएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीका अनुसार न्यूयोर्क बसाएका

0: प्रधानमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससहित भेटवार्ता हुने कार्यक्रम रहेको छ। गुटेरेससँगको भेटमा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको असरबारे छलफल हुनेछ। साथै नेपाल संयुक्त राष्ट्रसंघ सम्बन्ध, नेपालको विकास र राष्ट्रसंघले नेपालमा पुर्याउँदै आएको सहयोगको विषय पनि भेटवार्तामा छलफल हुने बताइएको छ। संयुक्त राष्ट्रसंघमा सम्भव भएसम्म यस्ता खालका भेट गरिँदै आएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता पौडेलका अनुसार विगतमा पनि प्रधानमन्त्रीले राष्ट्रसंघका महासचिवसँग भेट गरेका थिए। राष्ट्रसंघको मंचमा विगतमा पनि तत्कालीन प्रधानमन्त्रीहरूले जलवायु न्यायको मुद्दा निरन्तर उठाउँदै आएको तथ्य छ। लोकेन्द्र बहादुर चन्द, झलनाथ खनाल, सुशीला कार्की बाहेक नेपालका लगभग सबै पूर्व प्रधानमन्त्रीहरूले राष्ट्रसंघको साधारण सभामा जलवायु परिवर्तन र प्राकृतिक विपदको मुद्दा जोरदार रूपमा प्रस्तुत गरिसकेका छन्। प्रधानमन्त्रीले उठाउने छन् यी मुद्दा उपशीर्षकमा यसैसँग खबर छ। भुटेकोशीसहित जलवायुजन्य विपदबाट नेपालले भोगेको ठूलो क्षति अन्तर्राष्ट्रियकरण गर्ने, नेपालको न्यून कार्बन उत्सर्जन र जलवायु परिवर्तनको असमान असरबीचको सम्बन्ध देखाउने, हानि नोक्सानी कोष लगायतका संयन्त्रबाट नेपाललाई तत्काल र उचित क्षतिपूर्तिको माग गर्ने, जलवायु उत्थानशील पूर्वाधार, जलवायु मैत्री कृषि र क्षमता विकासका लागि सहुलियतपूर्ण जलवायु वित्त तथा प्रविधि हस्तान्तरण माग गर्ने र वन, हिमालय र नदी प्रणाली मार्फत नेपालले विश्व वातावरण संरक्षणमा पुर्याएको योगदान प्रस्तुत गर्ने लगायतका बुदाहरू समेटिएका छन्। जलवायु न्यायको मुद्दा बोकेर उड्दै प्रधानमन्त्री शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा खबर छ।
1: यही असोज 9 गतेदेखि 11 गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुन सक्ने भन्दै रातको समयमा यात्रा नगर्न सरकारका अधिकारीहरूले अनुरोध गरेका छन्। नेपाल जल तथा मौसम विज्ञान विभागले सोमबार मौसम सम्बन्धी विशेष बुलेटिन निकाल्दै उक्त अवधिमा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरी सहित भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ। यसै गरी कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि मेघ गर्जन, चट्याङ, हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। यस अवधिमा देशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको विभागको भनाइ छ। विभागका अनुसार उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बंगालको खाड़ीको मध्य भूभाग आसपासमा छ र उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यून चापीय क्षेत्र भई पश्चिम उत्तर पश्चिम दिशातिर पर्ने देखिन्छ र यसको प्रभावले बुधबारदेखि नै कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागको भनाइ छ। यसैबीच 8,163 मिटर अग्लो मनास्लु हिमालको आधार शिविरमा यति बेला आरोहीको भीड़भाड़ छ। आरोही र सहयोगीका कारण अहिले मनास्लु आधार शिविरमा भीड़ लागेको पर्यटन विभागको भनाइ छ। विभागका अनुसार यो मौसममा मनास्लु आरोहणका लागि 41 टोलीले स्वीकृति लिएका छन्, जसमा 366 पुरूष र 127 महिला गरी 493 जना छन्। यो मौसममा विभिन्न 11 हिमाल आरोहणका लागि विदेशी आरोहीले अनुमति लिएका छन्, जसमा मनास्लु आरोहणका लागि अनुमति लिने धेरै छन्। पर्यटन विभागका अनुसार यो मौसममा मनास्लु आरोहणका लागि 41 टोलीले स्वीकृति लिएका छन्। प्रतिकूल मौसमले अन्योलमा आरोही 9-11 गतेसम्म रातिमा यात्रा नगर्नु आजको नागरिक दैनिकमा मुख्य खबर छापिएको छ।
0: सरकारको अध्ययनले कृषि उपजको आपूर्ति श्रृंखलामा किसानदेखि उपभोक्तासम्म 5 तहका बिचौलिया रहेको देखाएको छ। सरकारले गठन गरेको आपूर्ति श्रृंखला सुधार सुझाव कार्यदलले गरेको प्रारम्भिक अध्ययनमा यस्तो देखिएको हो। राष्ट्रिय सभाको सोमबारको बैठकमा कृषि वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रममा मन्त्री गीता चौधरीका अनुसार उत्पादक र उपभोक्ता बीच मूल्य अनुपातमा ठूलो अन्तर देखिएपछि अध्ययनका निम्ति प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको संयोजकत्व र कृषि वन तथा पर्यावरण मन्त्रालयको समन्वय गत साउन 12 गते कार्यदल गठन गरिएको थियो। कार्यदलको प्रारम्भिक अध्ययन अनुसार कृषि उपजको आपूर्ति श्रृंखलामा किसानदेखि उपभोक्तासम्म 5 तहका बिचौलिया देखिएको मन्त्री चौधरीले उल्लेख गरेकी छन्। उनले भनेकी छन् उत्पादक, संकलक, कमिशन एजेन्ट, थोक विक्रेता, खुद्रा विक्रेता लगायत हुँदै बल्ल वस्तु उपभोक्तासम्म आउने हो। यस अनुसार कृषकले उत्पादन गरेका वस्तु उपभोक्तासम्म आइपुग्दा 5 ठाउँमा कमिशन नाफाको हिस्सा वितरण हुने गर्छ। यही कारण कृषि उपज उपभोक्ताले महँगोमा खरिद गर्नुपर्ने र कृषकले कम मूल्यमा पाउने गर्दछन्। यसबाट कृषि उपज उत्पादन गर्ने किसानले अत्यन्तै थोरै मूल्य पाउने तर उपभोक्ताले महँगोमा खरिद गर्नु परेको गुनासोबीच सरकारी अध्ययनबाट आपूर्ति श्रृंखलाभित्रको वास्तविक तस्विर सामुन्ने देखिएको छ। सरकारले अनावश्यक तह घटाएर आपूर्ति श्रृंखलालाई दुई वा तीन तहमा सीमित गर्ने लक्ष्य राखेको छ। किसानले उत्पादनको उचित मूल्य नपाउने र उपभोक्ताले कृषि उपज महँगो मूल्य तिरेर खरिद गर्नुपर्ने विषयमा ध्यानाकर्षण भएको हुँदा सरकारले दीर्घकालीन सुधारको योजनासहित कृषि क्षेत्रको आपूर्ति श्रृंखलाबारे समेत अध्ययन गरिरहेको मन्त्री चौधरीको भनाइ थियो। आपूर्ति श्रृंखलामा पाँच तहका बिचौलिया दुई तहमा झार्ने प्रयासमा सरकार शीर्षकमा आजको गोर्खापत्र दैनिकमा यो खबर छ।
1: नेकपा एमाले भित्र अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्ने बहस चर्किरहेका बेला पार्टीको केन्द्रीय समितिको बैठकमा उनी अझ आक्रामक रूपमा प्रस्तुत भएका छन्। पार्टीलाई समयानुकूल बनाउन पुनर्गठनको बहस चलिरहेका बेला ओलीले पार्टी महासचिवको अधिकारलाई समेत आफैले प्रयोग गरेका छन्। केन्द्रीय कमिटिको सोमबार शुरू भएको बैठक आफै सञ्चालन गरेका उनी नेतृत्व हस्तान्तरणको पक्षमा उभिएका नेताहरूका लागि कड़ा सुनिएका थिए। बैठकमा पार्टीको राजनैतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले पार्टीमा रूपान्तरण हस्तान्तरण र पुस्तान्तरण आवश्यक रहेको औल्याए, तर रूपान्तरण भनेको इतिहास मेट्नु नभएको उनको भनाइ थियो। रूपान्तरण भनेको कार्यशैली बदल्नु हो, जनतासँग बोल्ने भाषा बदल्नु हो। उनले भने पार्टीको संघर्ष विचार बलिदान र संगठनात्मक परम्परालाई अस्वीकार र अपमान गर्नु होइन, पार्टीको निर्णय प्रक्रियालाई छिटो छरितो बनाउनु पर्नेमा जोड़ दिँदै ओलीले नेतृत्वलाई आदेश दिने तहबाट बदलेर सुन्ने बुझ्ने र परिणाम दिने तहमा पुर्याउनु पर्नेमा जोड़ दिए। उनले पुराना पुस्तालाई रूखको जरा र नयाँलाई पालुवाको संज्ञा दिए। पुरानो रूखमा नयाँ बालुवा ल्याउन जरा काटिँदैन, उनले भने जरालाई पोषण दिएर नयाँ पालुवा हुर्काइन्छ। एमालेको इतिहास जरा हो, नयाँ पुस्ता पालुवा हो। आफू नेतृत्व हस्तान्तरणका लागि तयार नभएको पुनः स्पष्ट पार्दै ओलीले जिम्मेवारी ज्ञान अनुभव संस्था राजनैतिक संस्कृति र निर्णय क्षमताको योजनाबद्ध हस्तान्तरण गर्नुपर्नेमा जोड़ दिए। संस्थागत तयारी बिनाको हस्तान्तरणले रिक्तता पैदा गर्न सक्छ, उनले भने पुस्तान्तरण उमेरको अंकगणित मात्र होइन, नयाँ पुस्तालाई जिम्मेवारी प्रशिक्षण अनुभव अवसर र निर्णयमा स्थान दिने प्रक्रिया पनि हो। उमेर कम हुनु आफैमा योग्य र उमेर बढ़ी हुनु आफैमा अयोग्यता नभएको उनको तर्क थियो। झन आक्रामक ओली आजको नागरिक दैनिकमा खबर छ।
0: धमाधम ऐन बनाउँदै संसद शीर्षकमा खबर छ। सोमबार प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट एक एकवटा विधेयक पारित भए। सोमबार नै राष्ट्रपतिबाट प्रमाणीकरण भएको ऐनबारे संसदलाई जानकारी गराइयो। जेएनजी आन्दोलन यता संघीय संसदबाटै भने एघारवटा ऐन बनिसकेका छन्। सोमबार प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट एक एकवटा विधेयक पारित भए भने प्रतिनिधि सभा कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले राष्ट्रिय सेवा दल विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गरेकी थिइन्, जसलाई ले पारित गरेको छ। यो विधेयकमा विद्यार्थीहरूलाई नेपाली सेनाका अधिकारीले सैन्य शैलीको तालिम दिने व्यवस्था छ। आवश्यक परेको खण्डमा तालिम प्राप्त विद्यार्थीहरूलाई सेनाको ब्याकअप अर्थात सहमार्गीका रूपमा प्रयोग गर्न सकिनेछ। जुनियर डिभिजन अन्तर्गत कक्षा 8-10 13-18 वर्षका विद्यार्थी र सिनियर डिभिजन अन्तर्गतका 16-21 वर्षका विद्यार्थी यसमा सहभागी हुन पाउनेछन्। नेपाल सरकारले आवश्यक ठानेमा विद्यार्थी बाहेक जुनसुकै नेपाली नागरिक वा संस्थालाई समेत राष्ट्रिय सेवा दल एनसीसी मार्फत तालिम दिन र राष्ट्रिय सेवामा खटाउन सक्ने सब तालिम पूरा गरेकाहरूलाई सार्वजनिक सेवा पूर्वाधार विकास विपद व्यवस्थापन महामारी नियन्त्रण र पर्यावरण संरक्षण जस्ता क्षेत्रमा स्वयंसेवकका रूपमा परिचालन गरिनेछ। सोमबार नै राष्ट्रपतिबाट प्रमाणीकरण भएको ऐनबारे संसदलाई जानकारी गराइयो। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 प्रमाणीकरण गरेर त्यसबारे सदनलाई जानकारी गराउन समेत पत्र पठाएका थिए। जेएनजी आन्दोलन यता बने 11 ऐन उपशीर्षकमा यसैसँग खबर छ। नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जोगाउने सम्बन्धी ऐन, राष्ट्रिय उठाउने ऐन, विनियोजन ऐन, आर्थिक ऐन, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐन, सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन ऐन, सार्वजनिक खरिद दोस्रो संशोधन ऐन, वैकल्पिक विकास वित्त परिचालन ऐन र मतदाता नामावली ऐन, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन लगायतका ऐनहरू अहिलेसम्म संसदबाट पेश भइसकेका छन् भने अहिलेसम्म 11 ऐन बनिसकेका छन्। धमाधम ऐन बनाउँदै संसद शीर्षकमा यो खबर छ।
1: यसैबीच यस्तै प्रसंग आजको नागरिक दैनिकमा पनि छापिएको छ। विद्यालय शिक्षा विधेयक फेरि शून्यबाटै शीर्षकमा समाचार छ। लामो समयदेखि बहसमा रहेको विद्यालय शिक्षा विधेयक फेरि मसौदा निर्माणकै चरणमा पुगेको छ। प्रतिनिधि सभा विगत